हुनुहुन्छ भने अथवा तपाईँ कुनै व्यवसाय गरिरहनु भएको छ भने पनि तपाईँको कार्यालयको प्रमुख प्रति तपाईँ शरणागत हुनै पर्छ। यसको अर्थ तपाईँको कार्यालयको प्रमुखले भनेका सबै चाहिँदा नचाहिँदा कुराहरूलाई पनि अन्धभक्त भएर समर्थन गर्नुपर्छ भन्ने होइन। चाहे जस्तो सुकै होस् जो सुकै होस् यदि तपाईँको कार्यालयको प्रमुख कोही व्यक्ति छ भने सामान्यतया उसको अभिवादन गर्न तपाईँको पहिलो कर्तव्य हो। हामी हाम्रो कार्यालयमा पनि शरणागत छौं। जिल्लामा प्रमुख जिल्ला अधिकारी छन्, जिल्ला विकास समितिका सभापति छन्, यी सबैप्रति हामी सामान्य समाजका सदस्य प्रथमस्तक हुनुपर्दछ। उनीहरूप्रति हाम्रो हार्दिकता भाव व्यक्त हुनुपर्दछ, भइरहेको पनि छ कुनै न कुनै रूपमा। मन्त्री प्रधानमन्त्रीका अगाडि पनि हामी नतमस्तक हुनुपर्दछ, राष्ट्रपतिका अगाडि पनि हामी नतमस्तक हुनुपर्दछ। यस प्रकार शरणागति हाम्रो धर्म हो भन्ने कुरा प्रष्ट हुन्छ। प्रिय सज्जन, याद गर्नुहोस्, तपाईँ जति शिष्ट हुनुहुन्छ, जति विनम्र हुनुहुन्छ, जति नम्र हुनुहुन्छ र आफ्नो आदरणीय व्यक्तिप्रति आदरभावले झुक्नुहुन्छ त्यति नै तपाईँको उन्नति हुन्छ, श्रीवृद्धि हुन्छ। हरेक व्यक्तिले कार्यालयको प्रमुखलाई नटेर्ने हो भने, सबै कार्यालयको प्रमुख हुने हो भने त्यो कार्यालयको के अर्थ? फेरि त्यो कार्यालय राम्रोसँग चल्न सक्दैन। सबै जिल्लाको प्रमुख हुने हो भने जिल्ला राम्रोसँग चल्न सक्दैन। प्रिय सुजन, यी त भए सांसारिक शरणागतिका कुरा। संसारले पनि शरणागतिको अस्तित्वलाई स्वीकार गरेको छ भन्ने कुराको प्रमाणका बारेमा हामीले चर्चा गर्यौं। योभन्दा पनि महत्वपूर्ण, योभन्दा पनि दिव्य शरणागतिको नाम हो भगवत शरणागति। परमेश्वरको शरणमा आफूलाई न्यौछावर गर्नु, समर्पण गर्नु। प्रिय सुजन, सारा ब्रह्माण्ड एउटा दिव्यतम शक्तिले, दिव्यतम ऊर्जाले सञ्चालित गरेको छ, निर्माण गरेको छ। एउटा सुन्दर फूल फुलेको हुन्छ, त्यो फूलमा अनेक थरी रंगहरू भरिएका हुन्छन्। मान्छेले ती रंगहरू भरेको हुँदैन, थाहा छैन कसले रंग भरे। त्यो रंग भर्ने शक्ति, चाहे त्यो भगवान होस्, चाहे त्यो प्रकृति होस्, चाहे त्यो ब्रह्माण्डीय ऊर्जा होस्, जे नाम दिउँ त्यसलाई केही फरक पर्दैन। त्यो शक्तिप्रति हामी नतमस्तक हुनुपर्दछ। हाम्रो जीवनका प्रत्येक पल पलमा त्यो शक्तिको प्रतिबिम्ब छ। प्रिय सज्जन, त्यसैलाई हाम्रा आचार्यहरूले, हाम्रा पूर्वजहरूले भगवान भन्ने नाम दिएका छन्। त्यो दिव्यतम रहस्यलाई, प्रकृतिको पनि स्रष्टालाई, यो सारा जगतको नियन्तालाई, कसैले त्यसको नाम राम भने होलान्, कसैले जीसस भने होलान्, कसैले मोहम्मद भने होलान्, कसैले कृष्ण भने होलान्। कृष्णको शरणागत हुनुको अर्थ, कृष्णको चरणमा जानुको अर्थ, हामी यो विश्वको रचयिताको नजिक जानु हो, उसको सम्मान गर्नु। सारा जीवन उसकै कारणले हामी प्राप्त गर्न सफल भएका छौं। हाम्रो जीवन फलेको छ, फुलेको छ त्यही परम शक्तिका कारण, त्यही परम शक्तिका कारण, त्यही परमात्माका कारण। यसैले हाम्रो सामान्य कर्तव्य उसको शरणमा जानु र जीवनमा यति धेरै वैभवहरू दिएकोमा, यति धेरै खुसीहरू दिएकोमा, यति धेरै अवसरहरू दिएकोमा त्यो दिव्यतम परमात्माप्रति हामी नतमस्तक हुनुपर्दछ। यसैको नाम शरणागति हो। प्रिय सज्जन, शरणागतिको अर्को सबैभन्दा ठूलो फाइदा के हो त भन्दा विनम्रता। जो कसैको चरणमा झुक्न सक्दछ सजिलै, त्यो व्यक्ति भित्र कहिले पनि दुर्भाव हुँदैन, अहंकार हुँदैन। हामी झुक्न नसकेको हामी भित्रको अहंकारका कारण, हामी भित्रको घमण्डका कारण, इगोका कारण। प्रिय सज्जन, जुन दिन हामी भित्रको घमण्ड पानी पानी हुन्छ, अहंकार धुलो धुलो हुन्छ, त्यतिखेर हामी पवित्र हुन्छ, निर्मल हुन्छ। हाम्रो अहंकारलाई धुलो धुलो पार्ने, हाम्रो घमण्डलाई पानी पानी पार्ने अरू केही नभएर शरणागतिको निरन्तरको अभ्यास। प्रिय सज्जन, हामीले देखेका छौं मानिसहरू आफूले मान्ने गुरूहरूको
खुट्टामा लम्पसार परेर उठाउँदछ, मन्दिरहरूमा लम्पसार परेर उठाउँदछ। हामीलाई हाँसो लाग्छ, हामीले सामान्य रूपमा लिन्छौं, तर त्यो ढोकको विज्ञान, त्यो शरणागति हुनुको विज्ञान के हो हामीले थाहा पाउँदैनौँ। हामीलाई सिकाइएको छ यो दासहरूको संस्कृति हो भनेर, हामीलाई घोकाइएको छ यसो गर्नु स्वाभिमानलाई तिलाञ्जली दिनु हो भनेर। प्रिय सज्जन, आफूभन्दा आदरणीय, आफूभन्दा सम्माननीयहरूको सम्मान गर्नु दासत्व होइन, कमजोरी होइन। जसले यति सुन्दर जीवन दिएको छ, यो संसारमा हिँड्न डुल्न बोल्न रमाउन सकेका छौं, त्यो दिव्यतम शक्तिको शरणमा झुक्नुको अर्थ कमजोरी होइन, बरु बहादुरहरू नै शिर झुकाउन सक्दछन्। प्रिय सज्जन, संसारमा जसले हात जोड्न सक्दछ, जसले शिर झुकाउन सक्दछ र सम्माननीयहरूका चरणमा आफ्नो जीवनलाई समर्पित गर्न सक्दछ, त्यो व्यक्ति चाहचुने व्यक्ति होइन। प्रिय सज्जन, त्यसका लागि ठूलो शक्तिको आवश्यकता पर्दछ। हामी सामान्य रूपमा हात जोड्न नसकिरहेका, कमजोर बनिरहेको अवस्थामा जसले त्यसो गर्न सक्छन्, त्यो व्यक्ति साँच्चै नै महान हो। प्रिय सज्जन, जो दास बन्न सक्दैन त्यो महान पनि बन्न सक्दैन, स्वामी पनि बन्न सक्दैन। प्रिय सज्जन, दासताबाट गुज्रिएका हरेक व्यक्तिहरू मालिक बनेका हुन्छन्। आचार्य रजनीशले यसको सन्दर्भमा एउटा सुन्दर दृष्टान्त प्रस्तुत गर्ने गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, हरेक महिलाहरू आफ्नो पुरानो माइती घर छोडेर नयाँ घरमा जान्छ, त्यतिखेर उनीहरूले धेरै ठूलो त्याग गरेका हुन्छन्, धेरै ठूलो दासतालाई स्वीकार गरेका हुन्छन्, आफ्नो पुरानो थर छोड्छन्, घर छोड्छन्, माता पिता सबै छोड्छन्, एकदम नयाँ घरमा जान्छन्। उनीहरू नयाँ मान्छेसँग संगत गर्न पनि तयार हुन्छन्, नयाँ परिवेशमा घुलमिल हुन पनि तयार हुन्छन्। सबै सबै नयाँ र अत्यन्त अप्ठ्यारा क्षण परिवेश परिस्थितिहरूलाई स्वीकार्न उनीहरू सहज रूपमा तयार हुन्छन्। उनीहरू लुटिनसम्म लुटिन्छन्। घरमा एउटा दासका रूपमा नयाँ घरमा नानीहरूको प्रवेश हुन्छ। बिस्तारै बिस्तारै उनीहरू त्यो घरमा परिचित हुँदै जान्छन् हुँदै जान्छन् हुँदै जान्छन्, अनि बिस्तारै बिस्तारै त्यो घरको लोग्ने मान्छेले, श्रीमानले, त्यो स्वामीले आफ्नो श्रीमतीसँग सोध्नुपर्ने अवस्था सृजना हुन्छ, फलाउनु सामान कहाँ छ, फलाउनु सामान कहाँ छ। बिस्तारै बिस्तारै श्रीमती घरकी स्वामिनी हुन्छ, छोराछोरीहरूले सोध्नुपर्नेछ आमासँग, श्रीमानले सोध्नुपर्छ श्रीमतीसँग। एउटा परिवारको सबैभन्दा सर्वोच्च निकायमा, सर्वोच्च अवस्थामा पत्नी स्थापित हुन्छ। किन? किनभने उनले लामो दासताको यात्रा पार गर्दै त्यहाँ पुगेकी हुन्छ, उनी लुटिएर त्यहाँ पुगेकी हुन्छ, आफ्नो पुरानो सबै अस्तित्वलाई त्यागेर त्यहाँ पुगेकी हुन्छ, यसैले उनी स्वामिनी भएकी हुन्छ। यो आचार्य रजनीशको तर्क उसको व्याख्या हो। प्रिय सज्जन, र यो अत्यन्त वैज्ञानिक पनि लाग्दछ। त्यसकारण यदि हामी जीवनमा मालिक हुन चाहन्छौँ, हामी सबैका सम्माननीय र पूज्य हुन चाहन्छौँ, वन्दनीय हुन चाहन्छौँ भने हामीले शरणागतिको माटो अवश्य हिँड्नु पर्दछ, दासतालाई अवश्य स्वीकार्नु पर्दछ। जसले झुक्नुलाई, कसैका अगाडि नतमस्तक हुनुलाई कमजोरी ठान्दछ, त्यो संसारको अभिमानी व्यक्ति हो, अहंकारी व्यक्ति हो। प्रिय सज्जन, उसको अहंकारको अग्निज्वालामा उस स्वयं राख हुनुपर्ने अवस्था सृजना हुन्छ। प्रिय सज्जन, अब हामी त्यसरी आफ्नै अहंकारको अग्निज्वालामा राख हुनु छैन, शरणागतिको दिव्यतम अस्तित्वलाई स्वीकार गर्दै हामी पनि झुक्न सिकौं, हामी पनि सम्मानितहरूप्रति नतमस्तक हुन सिकौं, शरणागतिको अभ्यास गरौं, आफू पनि सरल बनाऊ। हामी सबैले शरणागतिको अभ्यास गर्न थाल्यौं, हाम्रो समाजमा सबैतिर शान्ति, सहिष्णुता अनि आपसी सौहार्दको वातावरण बिस्तारै विकसित हुँदै जान्छ। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। तपाईँभित्र त्यो शरणागति भाव उदय होस्। झुक्नुलाई यदि तपाईँले कमजोरी ठान्नु भएको छ भने पनि अबदेखि त्यो कमजोरी हटेर जाओस्। झुक्नु, नम्र हुनु, विनम्र हुनुलाई तपाईँले आफ्नो पुरुषार्थ बनाउन सक्नुहोस् परमेश्वरसँग, र
यही निवेदन गर्दै बिदा चाहन्छु। लक्ष्मण भण्डारीलाई बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता आजको कविता
1: आजको कविता
2: आजको कविता
3: नमस्कार, म बलराम दाहाल। कविताको शीर्षक उचाई।
4: उचाई नापेर हिमालयबाट म फर्किँदै थिए, तर बीचबाट सहेर आए असिना र पानी, बग्दैन एकैतिर जिन्दगानी। उचाई हाम्रो चुचुरीहरूमा छ वीरताई खुकुरीहरूमा, उचाई हो चिन्छ कि पिर लाग्छ, बहादुरी घर छ कि पिर लाग्छ। सानो छ नक्सा अझ कोरिँदैछ, सानो छ नक्सा अझ कोरिँदैछ, माटो यहाँको किन चोरिँदैछ। हिमालय सर्दै जब पुग्छ पारी, हिमालय सर्दै जब पुग्छ पारी, सिद्धिन्छ हामी सबको चिनारी। म अग्लिउँ आज हिमालय जस्तै, म पग्लिउँ आज हिमालय जस्तै, न सङ्लिनेले र न पग्लिनेले केही गर्न सक्दैन न अग्लिनेले। म अग्लिँदैमा सब अग्लिँदैनन्, म पग्लिँदैमा सब पग्लिँदैनन्, सबै सबै अग्लिन सक्नुपर्छ, संकल्प मेरो अनि पूर्ण हुन्छ। धन्यवाद।
0: आजको कविता
1: आजको कविता

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 3 गते आइतबार, नेपाल सम्बन्ध 1146, मे 17 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारका एकपछि अर्को निर्णयमा अदालतको रोक, चार कदम विरूद्ध अन्तरिम आदेश जारी, प्रधान न्यायाधीश सिफारिशपछि न्यायिक सक्रियता बढ़ेको आशंका।
0: कंग्रेस विवाद फेरि उत्कर्षमा, देउबार कोइराला पक्षले 60-40 भागबण्डा माग्दा संस्थापन पक्षको अस्वीकार।
1: भारतले सीमामा प्रविधि युक्त जाँच बढ़ाउँदा अनावश्यक निगरानी र झन्झट, पूँजीगत खर्च एक तिहाई पनि पुगेन।
0: ट्रम्प फर्किए लगत्तै पुटिन चीन भ्रमणमा जाँदै साझेदारी र रणनीतिक सहयोग सुदृढ बनाउन छलफल गरिने।
1: र विश्वकप लीग टूमा नेपालको शानदार जीत, कुशलको उत्कृष्ट प्रदर्शनमा अमेरिका 9 विकेटले पराजित।

0: रोग होइन, रोग हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका चार महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ। अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। त्यस अघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक एक जेठमा 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। त्यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए। यस्तै 25 बैशाखमा सुकुम्बासी र अव्यवस्थित वर्षवासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरे यता उल्लेखित चार आदेश जारी भएका हुन्। परिषदले शर्मालाई गत 24 बैशाखमा प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। अदालतका आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउँदैन। भन्सार शुल्क सम्बन्धी अन्तरिम आदेश शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद खुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले जारी गरेको हो। सरकारले केही नेपाल ऐन संशोधन अध्यादेश ल्याएर कर्मचारी ट्रेड युनियन खारिज गरेपछि निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल लगायतले रिट दायर गरेका थिए। अन्तरिम आदेश जारी गर्ने न्यायाधीशहरूले बोलाइसकेको संसद अधिवेशन स्थगन गरी अध्यादेश ल्याएर संविधानले संसद मार्फत कानून बनाउन दिएको अधिकारमा रोक लगाइएको तर्क गरेका छन्। फरक मत राख्ने न्यायाधीशले सरकारलाई संविधानले नै अध्यादेश ल्याउने अधिकार दिएको र त्यसको परीक्षण संसदमा हुने तर्क गरेका छन्। सरकारले गरेका अन्य केही निर्णय पनि न्यायिक परीक्षणका लागि अदालत पुगेका छन्। महान्याधिवक्ता सरकारका कानूनी सल्लाहकार नारायण दत्त कणेलको योग्यता र सम्पत्ति छानबिन आयोग गठन सम्बन्धी रिट पनि सर्वोच्चमा विचाराधीन छन्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्ण जंग रायमाझीले राजनैतिक निर्णय ठिक नभएसम्म अदालतमा विवाद गइरहने र अन्तरिम आदेश जारी हुने क्रम चलिरहने बताउनुहुन्छ। सर्वोच्चका अर्का पूर्व न्यायाधीश एवं पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने काम नै अदालतको भएको बताउनुभयो। कर्मचारी युनियनको अधिकार पनि संविधानले दिएको र कानूनले संरक्षण गरेको अवस्थामा संसदबाट कानून बनाएर अघि बढ़नुपर्नेमा अध्यादेश ल्याइएकाले प्रश्न उठेको र यही कारण अदालतले रोकेको सिंह बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारी पनि सुकुम्बासीका हकमा अदालतले गरेको अन्तरिम आदेशलाई न्यायसंगत मान्नुहुन्छ। यस्तै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय अध्यादेशबाट गर्नुभन्दा संसदबाट व्यापक छलफलपछि हुनुपर्ने भएकाले सर्वोच्चले अन्तरिम आदेश जारी गरेको वरिष्ठ अधिवक्ता अधिकारीको भनाई छ। आजको कान्तिपुर दैनिकले समाचार छापेको छ।
4: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि 60-40% भागवण्डामा जान पूर्व सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइरालाको समूहले दबाव बढ़ाएका छन्। संस्थापन भने भागवण्डा नगरी पार्टीलाई एक बनाउने पक्षमा छ। देउवा र कोइराला समूहले विशेष महाधिवेशनबाट आएको र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई 60-40% हुने गरी समायोजन गर्नुपर्नेमा जोड़ दिइरहेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मान्यता दिने फैसला सुनाएपछि उनीहरूले पुरानो शक्ति सन्तुलनको 60-40 मोडल अपनाउनु पर्ने माग अघि सारेका छन्। गिरिजा प्रसाद कोइरालापछि सभापति बन्नुभएका सुशील कोइराला र शेरबहादुर देउवाले पार्टी सञ्चालनमा विधि र प्रक्रियालाई नभई भागवण्डालाई मूल आधार मानेका थिए। यसपटक पार्टी विभाजनले होइन, तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसत्तामा गत पुष 27 र 30 भएको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि विवादले फरक रूप लिएको हो। विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले भागवण्डालाई संस्थागत गर्ने गरी एकताको पुरानो मोडलमा नजाने अडान लिइरहेको छ। सभापति थापाले वैशाख 28 19 केन्द्रीय कार्य समितिमा मनोनयन गर्दा देउबा पक्षधर पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग परामर्श गर्नु भएन, परामर्श नगरी आफू पक्षधर नेतालाई मनोनयन गराएकामा खड्का र कोइराला असन्तुष्ट हुनुहुन्छ। अघिल्ला कार्य समितिमा भने भागवण्डाका आधारमा गुटका नेतासँग नाम माग्ने र मनोनयन गर्ने परम्परा थियो। पार्टी विभाजनको डिलमै पुगेको पूर्व कार्यवाहक सभापति खड्का पार्टी विभाजनको डिलमा पुगेका कारण थापालाई सिंगो कांग्रेसको सभापति हुन आफूले आग्रह गरेको बताउनुभयो। पार्टी विभाजनको डिलमै पुगेको प्रश्नमा उपसभापति विश्वप्रकाश शर्मा भन्नुहुन्छ, विशेष महाधिवेशनमा सहभागी रहेकालाई मात्र पद र जिम्मेवारी दिइयो भने त्यस्तो आशंका स्वाभाविक रहन्छ, तर विधिलाई केन्द्रमा राखेर सबैलाई समेट्दै अघि बढ़दा विभाजनतर्फ बल पुग्छ भन्ने ठान्नु गलत हो। उहाँ एकताका नाममा 60-40% भागवण्डलाई निरन्तरता नदिइने पनि बताउनुहुन्छ। देउबा पक्षका नेता श्याम घिमिरे भने खड्का र कोइरालालाई समावेश नगरेसम्म पार्टी एकताको सन्देश नजाने बताउनुहुन्छ। देउबा पक्षधरले प्रदेश स्तरका भेलामा पनि पार्टीभित्र सम्मानजनक एकता नभए विभाजन हुन सक्ने चेतावनी दिइरहेको छ। शेखर कोइराला पक्ष भने समानान्तर गतिविधिको पक्षमा देखिएको छैन। देउबा पक्षले आयोजना गरेको प्रदेश स्तरीय भेलामा पनि कोइराला पक्षका नेता कार्यकर्ताको उपस्थिति छैन। पार्टी केन्द्रीय कार्य समितिले असोज 16-19 राजधानीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय लिइसकेको छ। त्यसका लागि क्रियाशील सदस्यता अध्यावधिको काम भइरहेको छ। इतर पक्षीय नेता घिमिरे भने पुरानो शक्ति केन्द्रलाई बाहिर राखेर हुने महाधिवेशनले एकताको सन्देश नजाने र त्यसबाट आसन्न स्थानीय र प्रदेश निर्वाचनमा ठूलो क्षति पुग्ने बताउनुहुन्छ। कंग्रेसमा 60-40 भागवण्डा गर्न देउबा र कोइराला पक्षको माग नगर्ने अडानमा संस्थापन पक्ष कान्तिपुरमा समाचार छ।
3: भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ। त्यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणले आवाजावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानीयुक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमानाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरले यात्रुको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्रै अगाडि बढ़न अनुमति दिने गरेका छन्। त्यसका लागि यात्रुहरूका सामानको समेत एक्सरे स्क्यान थालिएको छ। अब के को खुला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्। मलाई त यो सुरक्षा जाँच प्रक्रिया तेस्रो मुलुक जाँदाको जस्तै लाग्यो। रूपेडिया पुगेर फर्किँदै गरेकी सुर्खेतकी दुर्गा मगरले भन्नुभयो, सीमा नजिकै भारतीय सशस्त्र सीमा बल एसएसबीले प्रत्येक व्यक्तिलाई भारत प्रवेश गर्नु अघि वा भारतबाट नेपाल आउनु अघि उनीहरूको परिचय पत्र तथा अनुहारको विवरण स्क्यान गर्न थालेपछि आवागमन असहज भएको यात्रुहरूले बताएका छन्। यो झन्झटिलो सुरक्षा जाँच प्रक्रिया पूरा गर्न एकजना यात्रुले कम्तीमा आधा घण्टासम्म लाममा बस्नुपर्ने बाध्यता छ। भारतीय सुरक्षा अधिकारीहरूले पैदल यात्रुसँगै सीमा पार गर्ने सबै प्रकारका सवारी साधनहरूको समेत विस्तृत विवरण संकलन गर्ने गरेका छन्। पाकिस्तानी तथा अन्य विदेशी नागरिकहरूले वैध भिसा बिना नेपालगंज नाका हुँदै भारत प्रवेश गर्ने प्रयास गरिरहेको दावी गर्दै भारतीय पक्षले यस्ता गतिविधि रोक्न तेस्रो मुलुक जाँदा अप्नाइने सुरक्षा जाँच जस्तै कड़ा प्रक्रिया अवलम्बन गरेको हो। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
4: चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 9,88,55,23,00,00 रूपियाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्ष 2081-82 सोही अवधिको तुलनामा 7.2% वृद्धि हो। गत आर्थिक वर्षको सोही अवधिमा 9,22,43,00,00,00 रूपियाँ राजस्व उठेको थियो। अर्थ मन्त्रालयका अनुसार वैशाखमा मात्र 1,02,26,00,00,00 रूपियाँको राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको वैशाखमा भने 91,06,00,00,00 मात्र उठेको थियो। यसैबीच आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा विनियोजित मध्येको एक तिहाई पनि पुँजीगत खर्च भएको छैन। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 27.91% मात्र पुँजीगत खर्च भएको छ। 4,07,00,00,000 पुँजीगत खर्च गर्ने वार्षिक विनियोजन मध्ये 1,13,00,00,000 मात्र भएको छ। भदौ 23 र 24 गतेको जेएमजी आन्दोलनपछिको राजनैतिक अस्थिरताका कारण विकास निर्माण सुस्त हुँदा पुँजीगत खर्च हुन नसकेको हो। चालू खर्च पनि विनियोजनको 68.98% भएको छ। नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
6: त्यसैले च्याउ खेती गरौं, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौं, स्वस्थ रहौं।
5: तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
6: त्यसैले जंगली च्याउहरूको उपभोग नगरौं, नगराउ, दुर्घटनाबाट बाँचौं र बचाऔ।
5: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्को
1: देशो खुशीको कनेक्सन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बिचौलिया दीपक भट्टमाथि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि छानबिन अघि बढ़ाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टमाथि सीआईबीले थप तीन कसूरमा छुट्टै छानबिन अघि बढ़ाएको हो। ब्यूरोका अनुसार भट्ट विरूद्ध बीमा सम्बन्धी कसूर, धितोपत्र सम्बन्धी कसूर र ब्यांकिङ कसूरमा अनुसन्धान भइरहेको छ। उनलाई सीआईबीले नै गत 19 चैतमा सम्पत्ति शुद्धिकरणको कसूरमा पक्राउ गरी विभागमा बुझाएको थियो। विभागले भट्टमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्याइसकिएको छ। सीआईबीको अनुसन्धान पनि जारी रहेको एआईजी मनोज केसी बताउनुहुन्छ। भट्टसँगै शंकर ग्रुपका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। ती कसूरमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोड़िएको अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको सीआईबीले जनाएको छ। बीमा ऐन अनुसार कार्यवाही गर्न बीमा प्राधिकरणले नै सीआईबीलाई पत्राचार गरिसकेको छ। भट्टले बीमा ऐनको खिलाफ हुने गरी हिमालयन रिइन्स्योरेन्सको रकम आफ्नो र आफन्तका खातामा ट्रान्सफर गराएका थिए। यस्तै नेपाल पुनर्बीमा कम्पनीको मूल्य कृत्रिम रूपमा बढ़ाउने भूमिका खेलेको प्राधिकरणको छानबिनले देखाएको छ। जग्गा जसमा धितोपत्र सम्बन्धी कसूर अनुसार छानबिन अघि बढ़ेको हो, यसमा व्यवसायी शेखर गोल्छाको पनि मिलेमतो देखिएको भन्दै सीआईबीले उनलाई पक्राउ गरेको थियो। गोल्छा पनि हाजिरी जमानीमा छुटिसकेका छन्। नेपाल रीको शेयर मूल्य बढ़ाउन दीपक भट्ट र उनको समूहले नेपाल स्टक एक्सचेन्जको प्रणालीलाई नै झुक्याएको समेत अभियोग छ। भट्ट भ्रिकुटी स्टक ब्रोकिङ र गोल्छा समेतको मिलेमत्वमा नेपाल रीको शेयर मूल्य बढ़ाउने प्रपञ्च रचेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बिचौलिया भट्टमाथि तीन कसूरमा छानबिन गर्दै सीआईबी नयाँ पत्रिकामा समाचार छ।
3: सरकारले राष्ट्रिय गौरवका आयोजना भनी छुट्याएका 27 आयोजनाको संशोधित लागत अनुमान 24,15,06,97,00,000 रूपियाँ पुगेको छ। तर आर्थिक वर्ष 2081-82 करिब 5,04,00,000,000 रूपियाँ मात्र खर्च भएको छ। यी 27 आयोजना मध्ये गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल माथिल्लो तामाकोशी जलविद्युत आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मात्र सम्पन्न भएका छन्। आर्थिक रूपान्तरणका लागि भन्दै सरकारले प्राथमिकतामा राखेका गौरवका आयोजनाहरू समयमै सम्पन्न नहुँदा उल्टै आर्थिक भार थपिएको छ। वर्षौंसम्म आयोजनाहरू अल्झिरहँदा 100% आयोजनाको लागत बढ़ेको छ। अघिल्ला प्रतिवेदनहरूमा जस्तै शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको 63 प्रतिवेदनको सारांशले पनि गौरवका आयोजनाको सुस्त गतिमाथि प्रश्न उठाएको छ। राष्ट्रिय गौरवका 27 आयोजना मध्ये तीनवटा सम्पन्न भएका छन् भने समष्टिगत भौतिक प्रगति 80% वा सोभन्दा माथि हासिल गर्ने 5 50-देखि 80% प्रगति हासिल गर्ने 4 आयोजना छन्। त्यस्तै 50% भन्दा न्यून प्रगति भएका 9 भौतिक प्रगति नखुलेका 4 र हालसम्म शुरू नै नभएका 2 आयोजना छन्। आर्थिक वर्ष 2078-79 सम्पन्न भइसक्नुपर्ने पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगति खुलाइएको छैन भने सम्पन्न हुने नयाँ अवधि समय तोकिएको छैन। अधिकांश आयोजनाहरू कार्यक्षेत्र थप गर्दै जाने तथा तोकिएको समयमा निर्माण नसकी म्याद थप मात्र गरिरहने प्रवृत्ति देखिएको छ। सिंचाईतर्फ रानी झमरा कुलरिया सिंचाई आयोजनाको भौतिक प्रगति 74.76%, बबई सिंचाई आयोजनाको 82.27% तथा सिक्टा सिंचाई आयोजनाको 44.23% पुगेको छ। महाकाली सिंचाई आयोजनाको प्रगति 26.65% र भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजना भेरी करिडोर सिंचाई बाहेकको भौतिक प्रगति 69% छ। सुनकोशी मरिन डाइभर्सन बहुद्देश्य आयोजनाको प्रगति भने 36.83% रहेको छ। आजको अनुपूर्ण पोस्टमा राष्ट्रिय गौरवका आयोजना थपिन्छन् सकिँदैनन् शीर्षकमा समाचार प्रकाशित छ।
4: तल्लो कक्षा उत्तीर्ण गरेपछि माथिल्लो कक्षामा स्वत पढ्न पाइन्छ, तर 5 पास गरेकी आयुषमा चेपाङ फेरि उही स्कूलमा त्यही कक्षामा पढ्दैछिन्। चितुवनको भरतपुर महानगरपालिका 29 पहाड़ी गाउँ कमलपुरको राष्ट्रिय आधारभूत विद्यालयमा यो पटक कक्षा 5 पढ्ने आयुषमा सहित 4 विद्यार्थी छन्। 5 उत्तीर्ण भए पनि आयुषमा दोहोर्याएर उही कक्षामा पढ्न बाध्य छिन्। गाउँदेखि पर कक्षा 10 पढ़ाई हुने चौकी राणा राष्ट्रिय मावि छ, तर त्यहाँ जान 2 भन्दा बढ़ी पैदल जंगलको बाटो हिँड्नुपर्छ। कहिले उकालो ओह्रालो गर्दै उक्त विद्यालय जान कठिन छ। उनी एक्लै विद्यालय आउजाउ गर्न सक्दिनन्। यता गाउँबाट त्यता जाने साथी नभएका कारण आयुष्मालाई चौकी डाँडा पढ़ाउन पठाउन पनि सक्ने अवस्था थिएन। आधारभूत विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद पौडेलले भन्नुभयो, आउन र जान निकै टाढा छ। अनिवार्य र निशुल्क शिक्षा ऐन 2075 अनुसार कक्षा 8 अनिवार्य र 12 निशुल्क शिक्षा दिनुपर्ने व्यवस्था छ। सोही ऐनमा आधारभूत तहसम्मको शिक्षामा घरबाट 2 किलोमिटरको दूरीमा उपलब्ध गराउने भनिएको छ। पाएक पर्ने विद्यालय नभएमा स्थानीय तहले विद्यालय खोल्नुपर्ने वा वैकल्पिक व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ। तर आयुष्माको घरबाट चौकी डाँडा पाएक पर्ने ठाउँमा छैन। पास भएर पनि 5 कक्षा छाड्न पाइनन् आयुष्माले शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: खोलानाला नदी र सड़क किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अतिक्रमण गरेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए तापनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रबाटै मिचेर अतिक्रमण गरिएको हो। अनामनगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमीन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमणमा परेको पाइएको हो। महानगरभित्र रहेका सरकारी सार्वजनिक ऐलानी प्रति डहर गुठी जग्गामा भएको अतिक्रमण हिनामिना र गैरकानूनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न 2049 पुष 26 गते उक्त आयोगको गठन गरिएको थियो। आयोगले 3 वर्ष लगाएर 2052 सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अनुसार 2047 सालमासम्म घट्टीकुलोबाट हनुमान स्थान पुग्ने सानो कुलो र पैदल बाटो थियो। त्यो कच्ची गोरेटो जस्तो बाटो थियो। दिउँसो पनि एक्लै हिँड्न कठिन हुने गरेको पाका मानिस बताउँछन्। सिंहदरबार गुरु योजना अन्तर्गत पूर्वतर्फ अनामनगर सड़क बनाउँदा बाटोको दुवैतर्फबाट बराबरी जग्गा लिनुपर्ने मापदण्ड तयार पारिएको थियो। सिंहदरबारको पूर्वपट्टि रहेको व्यक्तिगत निजी जग्गा र खेत जोगाउनका लागि 100% जमीन सिंहदरबारबाट मात्रै लिइयो। सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा समाचार गोर्खापत्रमा समाचार प्रकाशित छ।
4: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस A320 जहाजमा जहाज हुने एपीयू इन्जिन मर्मतका नाममा झण्डै 8 महिनासम्म थन्क्याएर भाडाको इन्जिन प्रयोग गर्दा निगमलाई करोड़ौं घाटा भएको छ। एकातिर आफ्नो इन्जिन मर्मतका नाममा पूर्वपट्टि रहेको व्यक्तिगत निजी जग्गा र खेत जोगाउनका लागि 100% जमीन सिंहदरबारबाट मात्रै लिइयो। सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा समाचार गोर्खा

0: लिने हकमा त्यसको परल मूल्यको 60% भन्दा बढ़ी मूल्य पर्ने गरी भाड़ामा लिन नपाइने व्यवस्था छ। तर यी व्यवस्था उल्लंघन गर्दै निगमलाई करोड़ौं घाटा गराउने गरी अनियमितता गरेको स्रोतले बताएको छ। उपलब्ध विवरण अनुसार मरमत र लीजमा गरिएको खर्च जोड्दा आउने रकम झण्डै नयाँ एपीओ किन्न पुग्ने बराबर भएको देखिन्छ। आफ्नो इन्जिन मरमतका नाममा थन्क्याएर भाड़ाको इन्जिन चलाउँदा निगमलाई करोड़ौं घाटा, नयाँ पत्रिकामा समाचार छ।
1: साना र मझौला घरेलु कपड़ा उद्योगहरूलाई राहत दिने गरी कोशी प्रदेश सरकारले ल्याएको कर्मचारी पोशाक भत्ता अझै पाउन सकेका छैनन्। चालू आर्थिक वर्ष 2082-83 को बजेट मार्फत कोशीका साना र मझौला घरेलु कपड़ा उद्योगलाई राहत दिन भनी प्रदेश निजामती कर्मचारीलाई दिने व्यवस्था गरिएको, प्रति व्यक्ति 5500 पोशाक भत्ता उनीहरूले जेठ महिना लागिसक्दा पनि पाएका छैनन्। आफ्नै प्रदेशका घरेलु उद्योगमा उत्पादन भएका ढाका अलु लगायतका कपड़ाहरूको अतिरिक्त पोशाक लगाउने गरी सरकारले चालू वर्षको बजेटमा कर्मचारीहरूका लागि जनै 5500 रूपियाँ प्रदान गर्ने बताएको थियो। तर अर्को बजेट आउन लागिसक्दा पनि कर्मचारीहरूले पोशाक भत्ता पाएका छैनन्। आजको नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: नेपाल परिवेशमा अब बाँकी समाचार। निर्माण सामग्रीको मूल्यमा निरन्तर भएको अस्वाभाविक वृद्धिको विरोध गर्दै निर्माण व्यवसायहरूले सुदूरपश्चिम प्रदेशभर सार्वजनिक निर्माण कार्य ठप्प पारेका छन्। निर्माण व्यवसाय संघ कैलाली, कञ्चनपुर र डडेलधुराले सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक निर्माण कार्य स्वत बन्द गरिएको जानकारी दिएका हुन्। कारोबार दैनिकमा समाचार छ।
0: वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकको सुरक्षा उद्धार तथा कानूनी सहजीकरणका लागि नेपाली दूतावासले सक्रियता बढ़ाएको छ। दूतावास स्रोतका अनुसार हाल श्रम विवाद, कागजातको समस्या, आर्थिक लेनदेन भोगेको आरोप तथा अन्य प्रशासनिक एवं आपराधिक अभियोगका कारण 544 जना नेपाली साउदीका विभिन्न जेलहरूमा छन्। साउदीमा 544 नेपाली जेलमा। अन्नपूर्ण पोस्टमा समाचार छ।
1: प्रधानमन्त्री वीरेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत शनिबार हिजो सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज सहितको तस्वीर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले स्वे चीज डीसीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मदत पुग्ने आम बुझाइ बनेको गोर्खापत्रमा समाचार छ।
0: प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटको अन्तरालमा आउने मलमास अधिक मास शनिबारदेखि शुरू भई आगामी असार 1 गतेसम्म रहने भएको छ।

0: गणना अनुसार चौर र चन्द्रमासको समन्वय गर्ने क्रममा संक्रान्ति नभएको महिनालाई मलमास भनिने शास्त्रीय मान्यता छ। यस महिनाको कुनै अधिपति देवता नभएपछि भगवान श्रीकृष्णले आफ्नो नामबाट यसलाई पुरूषोत्तम मासको नाम दिएको पौराणिक कथन छ। मलमासको अवधिभर वैदिक सनातन धर्मावलम्बीले विवाह व्रतबन्ध गृह निर्माण गृह प्रवेश जस्ता मांगलिक कार्य तथा महादान र नयाँ व्रतको शुरूआत गर्न हुने बताएका छन्। नवविवाहित दम्पतिले गर्भाधान दोषबाट बस्न मलमास थल्नुपर्ने परम्परा छ भने पहिलेदेखि नै गर्दै आएका नित्य कर्म पूजा पाठ जप नियमित व्रतलाई भने निरन्तरता दिन मिल्ने धार्मिक नियम रहेको छ। शुरू भयो मलमास अन्नपूर्ण पोस्टमा समाचार छ।
1: तीन वर्ष अघिसम्म साइपाल गाउँपालिका एक धलौनको तरङका जोबन बोहराको परिवार यति बेला गुच्ची च्याउको खोजीमा जंगल जंगल चहारिरहेको हुन्थ्यो। दिनभर जंगलमा गुच्ची च्याउ खोज्ने सफा गर्ने र धागोमा उनेर माला जस्तै बनाएर सुकाउन परिवारका सबै सदस्य व्यस्त हुन्थे। जंगलमा सित्तैमा पाइने गुच्ची च्याउ सुकाएर बेच्दा राम्रै कमाई हुन्थ्यो। केही वर्ष यता भने बझाङको साइपालका जंगलमा जताततै पाउने यो च्याउ स्थानीयले खोज्न छाडेका छन्। संकलित सबै च्याउ बिक्री नहुने र बिक्री भइहाले पनि पहिला जसरी राम्रो मूल्य पाउन छोडेपछि टिप्न छाडेको स्थानीय बताउँछन्। आजको कान्तिपुरमा समाचार छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको तीन दिने भ्रमण सकेर शुक्रबार अमेरिका फर्किनु भएको छ। उहाँले आफ्नो भ्रमणका दौरान निकै राम्रो व्यापार सहमति भएको बताउनुभयो। अमेरिकी कम्पनीका सीईओहरू सहितको टोली ट्रम्पसँगै बेजिङ पुगेका थिए। चीनिया राष्ट्रपति शी जिनपिङले दुई देशीय सम्बन्धमा यो भ्रमण ऐतिहासिक रहेको बताउनु भएको छ। दुवै देशका राष्ट्रपतिले सम्बन्ध सुधारका विषयमा सकारात्मक छलफल भएको र धेरै समस्या समाधान भएको बताए पनि औपचारिक रूपमा कुनै पनि सम्झौताबारे घोषणा भएन। यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जानुहुने भएको छ। पुटिनले आगामी 19-20 मेमा चीन भ्रमण गर्ने क्रेमलिनले जनाएको छ। भ्रमणका क्रममा पुटिनले चीनिया समकक्षी शी जिनपिङसँग भेट्ने र त्यस क्रममा मस्को र बेजिङ बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। पुटिनले चीनिया प्रधानमन्त्री ली चियाङसँग आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने बताइएको छ। भ्रमणले युक्रेन रूस द्वन्द्व लगायतका व्यापार र भू राजनैतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा पनि गरिएको छ। बेजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार र सैन्य सामग्रीहरू प्रदान गरेको कुरा अस्वीकार गर्दै पश्चिमी देशहरूलाई युक्रेनलाई हतियार दिएर द्वन्द्व लामो बनाएको आरोप लगाएको छ। द्वन्द्वको विषयलाई लिएर रूसमाथि लगाएको आर्थिक प्रतिबन्धका बीच जिस्वाम इन्धनको प्रमुख खरिदकर्ताका रूपमा रहेको चीन मस्कोको मुख्य आर्थिक साझेदार बनेको बताइएको छ।
1: अब खेल समाचार। तीन खेलपछि कमब्याक गरेका ओपनर कुशल भुर्तेलको शतक प्रेरित नेपालले आईसीसी एक दिवसीय विश्वकप लीग टूको घरेलु श्रृंखलामा अमेरिकामाथि 9 विकेटको शानदार जीत निकालेको छ। हिजो तिर्वी क्रिकेट मैदानमा ओपनर द्वय कुशल र आसिफ शेख चम्किएपछि नेपालले सहज जीत निकाल्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाएर 196 रनको लक्ष्य दिएको थियो। 22.3 ओभरसम्म 122 रन बनाउँदा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि बाँकी 75 रन जोड्दा 9 विकेट गुमायो। सम्मानजनक स्कोर पाएको नेपालले 36.4 ओभरमा 1 विकेट गुमाउँदै जीत निकालेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सरकारका एकपछि अर्को निर्णयमा अदालतको रोक, चार कदम विरूद्ध अन्तरिम आदेश जारी। प्रधान न्यायाधीश सिफारिशपछि न्यायिक सक्रियता बढ़ेको आशंका।
1: कंग्रेस विवाद फेरि उत्कर्षमा, देउबा र कोइराला पक्षले 60-40 को भागबण्डा माग्दा संस्थापन पक्षको अस्वीकार।
0: भारतले सीमामा प्रविधियुक्त जाँच बनाउँदा अनावश्यक निगरानी र झन्झट, पूँजीगत खर्च 1/3 पनि पुगेन।
1: ट्रम्प फर्किए लगतै पुटिन चीन भ्रमणमा जाँदै साझेदारी र रणनीतिक सहयोग सुदृढ बनाउन छलफल गरिने।
0: र विश्वकप लीग टूमा नेपालको शानदार जीत, कुशलको उत्कृष्ट प्रदर्शनमा अमेरिका 9 विकेटले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: Coming up next,
4: the News Plus.
5: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि प
6: परिचित पनि अपरिचित पनि प्रसरोका सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्क का पार्टनर स्टेशनहरूबाट एकै साथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास
7: मार्बल का सीपीपीसी प्रोडक्ट अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरुभन्दा 25% बढ़ी प्रेसर वहन कर सकने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरी रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगाड ब्रांड साथ ही मार्बल का यूपीपीसी प्रोडक्ट लेड फ्री यूवी रेसिस्टेंट हाई इंपैक्ट स्ट्रेंथ भएको
8: सुरक्षा घर को
9: AIO.
10: AIO?
9: Yes, AIO. All in one mart. The best place for shopping.
10: Ke chara ho, khas kya?
9: के छैन भन न नुन देखि सुन सम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
10: वाउ कहाँ छ र यो
9: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
6: अल इन वन मार्ट हेल्पिङ मेक युर लाइफ इजियर

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: द न्यूज प्लस।

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृंखलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार .com, थाहा खबर .com का साथै हाम्रो फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ। देशको कुल बेरुजु 7.5 खर्ब रूपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको बेरुजु 7.55 खर्ब पुगेको हो। जेएनजी आन्दोलनको असर पनि लेखा परीक्षणमा देखिएको छ। यद्यपि स्थानीय तहको बेरुजु 3 वर्ष यता लगातार घट्दो क्रममा रहेको पाइएको छ, तर जुन बेरुजु देखिएको छ यसले आर्थिक अनुशासन र सार्वजनिक निकायहरूको जवाबदेता नभएको मानिन्छ। बेरुजु कसरी न्यूनीकरण गर्न सकिन्छ? यसको सैद्धान्तिक अभ्यास कस्तो हुनुपर्छ? हामी कहाँ अवस्था के छ? आज हामी यिनै प्रश्नको सेरोफेरोमा केन्द्रित भएर पूर्व उपमहालेखा परीक्षक रामु डोटेलसँग कुराकानी गर्दैछौ। यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: सरकारी तथा सार्वजनिक खर्चमा नेपालको वित्तीय अनुशासन कस्तो छ?
1: अब यो वित्तीय अनुशासनको विषय त शुक्रबार मात्र पेश भएको प्रतिवेदनबाट पनि उजागर भएको अवस्था छ। अब यसमा अघि हजुरले जस्तै बेरुजु चाहिँ 7.55 खर्ब पुगेको स्थिति छ। त्यसले गर्दाखेरि चाहिँ सरकारी क्रयहरूको बेरुजु बढ्दै गएको र फर्छोट चाहिँ न्यून भएको अवस्थाले वित्तीय अनुशासन चाहिँ कमजोर भएको दर्शाउँछ। अब यो प्रक्रिया चाहिँ विगतदेखि नै महालेखा परीक्षक कार्यालयले ल्याउने कार्यालयहरूले चाहिँ त्यसलाई चाहिँ सल्टाउने अथवा फर्छोट गर्दै जाने प्रक्रिया अगाडिको अवस्थामा यो स्थिति हुँदैन थियो। त्यो नहुँदाखेरि चाहिँ अलिकति वित्तीय अनुशासनको अवस्था विगत वर्षसम्म चाहिँ अलिकति कमजोरै भएको देखिन्छ, जुन चाहिँ प्रतिवेदनले पनि विभिन्न इस्युहरू औल्याएर उजागर गरेको स्थिति देखिन्छ।
0: कतिपयले त बेरुजु भनेको के हो भन्ने पनि थाहा हुन सक्छ, त्यसैबाट प्रस्ताएर जाउन। बेरुजु चाहिँ के हो, कसरी हुन्छ? यो बेरुजु बेरुजु भन्ने सुनिन्छ, बेरुजु भनेको के हो?
1: यो बेरुजु सन्दर्भमा यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एनले पनि परिभाषित गरेको छ। कानून बमोजिम गर्नुपर्ने काम कारवाहीहरू नगरेको अथवा रित नपुर्याइकन काम कारवाहीको अथवा कसैलाई चाहिँ नपाउने रकम भुक्तानी दिएको त्यस्तो अवस्थामा अथवा उठाउन राजस्व नउठाएको त्यस्तो अवस्थामा चाहिँ अडिटरले विषयवस्तु औल्याउँछ। त्यस्तो विषयलाई चाहिँ बेरुजुको रूपमा परिभाषित गरिएको छ र यही रकम नै अघि हामीले कुरा गरे 7 खर्ब पुगेको स्थिति।
0: अब यो चाहिँ पछिल्लो 3 वर्ष यता स्थानीय तहको बेरुजु चाहिँ घट्दो क्रममा रह्यो भनेर भनियो प्रतिवेदनमा, अहिलेको प्रतिवेदनमा होइन। र संघीय मन्त्रालयहरूको हेर्ने हो भने प्रधानमन्त्री कार्यालयको, अर्थ मन्त्रालयको अनि एकदमै धेरै बजेट हुने मन्त्रालयहरूको बेरुजुको अङ्क एकदम हाई लेभलको हुन्छ होइन, धेरै अङ्कको हुन्छ अथवा धेरै ठूलो रकम हुन्छ। किन यो संघीय मन्त्रालयहरू अथवा जसले चाहिँ बजेट दिन्छन् अर्थ मन्त्रालय आफैले पनि किन त्यो अनुसार कानून अनुसार खर्च गर्न सक्दैनन्?
1: त्यसमा विभिन्न कुरा असर गरिराखेको हुन्छ। जस्तो कतिपय कस्तो हुन्छ भने राजस्व आर्जन गर्ने निकायहरू र खर्च गर्नेहरू चाहिँ मा चाहिँ बढी बेरुजु देखिने अवस्था हुन्छ। विशेष गरेर पुँजी खर्च गर्ने निकायहरूमा र राजस्व आर्जन गर्ने निकायहरूमा बढी खर्च बढी बेरुजु देखिएको अवस्था विगतदेखि नै हो र अहिले पनि त्यस्तै देखिन्छ। जस्तो अर्थ मन्त्रालयको बेरुजु चाहिँ यस वर्ष टोटल बेरुजुको करिब 30% देखिन्छ। अर्थ मन्त्रालयको बेरुजु बढी हुनमा एउटा कुरा के हुन्छ भने त्यहाँ राजस्व पनि मन्त्रालय अन्तर्गत पर्छ र खर्च पनि महत्वपूर्ण हिस्सा चाहिँ त्यही मन्त्रालय अन्तर्गत पर्छ। त्यसैले उहाँहरूको बेरुजु चाहिँ राजस्वको सम्पूर्ण बेरुजु अर्थ मन्त्रालयकै हुन्छ र खर्च पट्टिको पनि बेरुजु उहाँ अन्तर्गत केही हदसम्म पर्छ, जसले गर्दा अर्थ मन्त्रालयको बेरुजु चाहिँ उच्च हुन्छ। भने जस्तै अन्य भौतिक पूर्वाधार मन्त्रालय पनि विशेष गरी पुँजीगत खर्चसित रिलेटेड बेरुजु हुन्छ र पुँजीगत खर्चमा अलिकति यो खरिदका कुराहरू व्यवस्थापनका कुराहरू मा चाहिँ धेरै जसो अलिकति नमिलेको अथवा टाढो पालना नगरेको अवस्था चाहिँ अलिक बढी देखिने भएको हुनाले ती मन्त्रालयहरूमा बढी बेरुजु हुन्छ। त्यो बाहेक चाहिँ अन्य कर मन्त्रालयहरू चाहिँ कस्तो हुन्छ भने एकदम नर्मल किसिमको सामान्य रुटिन टाइपको काम गर्ने अनि त्यसपछि तलब भत्तो मात्र खर्च गर्ने त्यस्तो निकायहरूमा चाहिँ खासै बेरुजु हुँदैन, किनभने तलब भत्तामा बेरुजु उठाउनु पर्ने स्थिति पनि हुँदैन। तलब भत्ता सबैले अब आफ्नो स्किल अनुसार लिनुपर्ने हुन्छ र दिनुपर्ने हुन्छ, त्यसैले त्यस्तो खालको खर्चमा बेरुजु हुँदैन। जहाँ अलिकति पुँजीगत टाइपको छ, राजस्व उठाउनु पर्ने विषय छ, त्योमा चाहिँ अलिकति बढी बेरुजु हुने गरेका छ, जुन विगतदेखिकै त्यही प्र्याक्टिस हो र अहिले पनि त्यस्तै देखिन्छ।
0: सिधा मानिसले आम मानिसले बुझ्नु पर्दाखेरि चाहिँ बेरुजु कसका कारणले हुन्छ भन्दा कर्मचारीका कारणले हुने हो।
1: अब केही हदसम्म चाहिँ हो, अब जिम्मेवार व्यक्तिले राम्रोसँग कानूनको पालना गरेर काम कारवाही गर्ने अवस्थामा बेरुजु हुँदैन, त्यसैले सिधै भन्दाखेरि चाहिँ कर्मचारीको कमी कमजोरीको कारणले अथवा क्षमताको कारणले नै हो बढी बेरुजु हुने। र कहिले काहीँ चाहिँ के हुन्छ भने यी नियम कानूनहरूको कारणले पनि बेर्छ, यी नियम कानूनहरू चाहिँ व्यवहारिक नहुने अथवा यी नियम कानूनहरू चाहिँ अब विभिन्न किसिमको अर्थ मिल्ने खालको भइदियो भने त्यसले पनि लेखा परीक्षकले एउटा अर्थ लगाउने र काम गर्ने मानिसहरूको अर्थ लगाउने हुँदा पनि कतिपय अवस्थामा बेरुजु हुन्छ। त्यसैले अब मुख्य रूपमा भन्नुपर्दा त जिम्मेवार पदाधिकारी जसले काम आउँछ उहाँकै कारणले नै हो बढी बेरुजु हुने। चाहिँ
0: खर्च चाहिँ तपाईँले भन्नुभयो नि अघि जुन व्यापक खर्चको असन्तुलन, यो बजेट विनियोजन र खर्चको सन्तुलन कसरी मिलाउन सकिन्छ, बेरुजु कसरी कम गर्न सकिन्छ?
1: त्यो खर्चको सन्तुलन त अब त्यो एउटा कुरा के हो भने मन्त्रालयको कार्यक्षेत्र अनुसार चाहिँ बजेट विनियोजन गर्ने हो, त्यसैले अब मन्त्रालयको कार्यक्षेत्र नै त्यस्तै प्रकृतिको छ भने त्यसमा सन्तुलन मिलाउनु गाह्रै पर्छ होला, सकिँदैन, किनभने भौतिक पूर्वाधार मन्त्रालयमा सबै खालको खरिद र पूर्वाधार निर्माणका कामहरू त्यो गर्नुपर्ने हुन्छ, त्यो अलिक जोखिमयुक्त विषय भएको हुनाले अब त्यसमा बढी बेरुजु हुनुभयो। अर्को कुनै मन्त्रालयमा अब विभिन्न किसिमको साधारण प्रकृतिको खर्चहरू जुन चाहिँ चालु खर्चहरू गर्नुपर्ने हुन्छ, जस्तो मानौ कुनै एउटा निकायले चाहिँ पेन्सनको खर्च लिएछ, अब त्यस्तोमा चाहिँ बजेट रकम चाहिँ निकै धेरै हुन्छ, खरबौँ होला, तर उसकोमा चाहिँ बेरुजु हुँदैन। किन हुँदैन भने उसले चाहिँ खातामा ट्रान्सफर गर्ने मात्रै हो, त्यस्तो मात्रै अनियमित अथवा बढी ट्रान्सफर गर्ने अवस्थै आउँदैन। त्यसो भएर सबै कार्यालयको बराबर बेरुजु हुनुपर्छ भन्ने पनि त्यो मान्यता पनि हुँदैन र सबै कार्यालय खर्चको सन्तुलन मिलाउनुपर्छ भन्ने कुरा पनि हुँदैन। त्यो कामको प्रकृति अनुसार अब बजेट विनियोजन गर्दा त्यही अनुसार खर्च हुन्छ, कुनै खर्च जोखिमयुक्त हुन्छ त्यहाँ अलि बढी बेरुजु हुन्छ, कुनै खर्च जोखिमयुक्त हुँदैन त्यहाँ कम बेरुजु हुन्छ।
0: मैले पृष्ठभूमिमा भनेको चाहिँ स्थानीय तहको बेरुजु तीन वर्ष यता घट्दो क्रममा जुन भनियो प्रतिवेदनमा जे छ, त्यो चाहिँ स्थानीय तहहरू के उनीहरूको खर्च गर्ने सामर्थ्य हैसियत अथवा के भएर चाहिँ घट्दो क्रममा भयो, प्रदेश र संघले त्यसरी गर्न सकिरहेका छैनन्?
1: त्यो अलिकति केही हदसम्म चाहिँ अब भारतको तुलनामा कर्मचारीहरू र जुन पदाधिकारीहरू हुनुहुन्छ उहाँहरूको क्षमता पनि अलि अभिवृद्धि भएको अवस्था पनि एउटा छ र अब काम गर्दै जाने क्रममा उहाँहरूले पनि सिक्नुभयो अडिट दौडानमा अडिटरसँग इन्ट्रेक्सन गर्दाखेरि विगतमा नबुझेका विषयहरू पनि सुधार गएको अवस्थाले पनि अलिकति कम भएको स्थिति हो एउटा. अर्को चाहिँ यो वर्ष अलिकति त्यो विभिन्न पालिकाहरूको त्यो अब यो आन्दोलनको क्रममा पनि श्रेष्ठाहरू उपलब्ध न आन्दोलनको कारणले श्रेष्ठा उपलब्ध नहुँदा पनि अडितै हुन पाएन. त्यो कारणले पनि
0: जनजी आन्दोलनमा जलेका 179 निकायको चाहिँ लेखा परीक्षण हुन सकेन भनेको छ.
1: हो, अब त्यो कारणले पनि अब केही हदसम्म चाहिँ अब त्यतापट्टि बेल्जु आएन यो. अर्को चाहिँ अब लर्निङ प्रोसेस हो, उहाँहरूले सिक्दै जानुभयो, त्यो कारणले पनि कम भयो एउटा. अर्को चाहिँ विगत वर्ष चाहिँ मालेखा परिषदको कार्यालयले विगतमा चाहिँ अलिकति सम्परीक्षण चाहिँ कम भएको थियो. एउटा यो सङ्घीय सरकारको हकमा चाहिँ सार्वजनिक लेखा समिति र मालेखा परिषद बिचमा अलिकति विवाद जस्तो भयो. त्यो कारणले सङ्घीय कार्यालयहरूको सम्परीक्षण रोकियो. त्यसको असर हिजो तहमा पनि केही हदसम्म पर्यो र अहिले चाहिँ विशेष गरेर महालेखा परिषदको कार्यालयले जति पनि अनुरोध भएको छ त्यो अनुरोध भएको चाहिँ सबै चाहिँ फर्स्युट गर्ने अथवा सेटल गर्ने भन्ने किसिमको पोलिसी पनि लिएको कारणले अलिकति परीक्षण पनि बढी भएको देखिन्छ. जस्तो हेऱ्यो भने 63 अरब जति चाहिँ कुल सम्प भएको देखिन्छ. अथवा बढी भयो अथवा बेरुजु फर्स्युट बढी भयो भने पनि त्यसले पनि अलिकति भेर्जु कम हुन्छ. स्थानीयको पनि त्यसै गरी अलिकति सम्परीक्षण पनि बढेको हुनाले पनि भेर्जु कम भएको स्थिति हो.
0: बेरुजु अघि हामीले भन्यौं नि बेरुजु देखिएका कर्मचारी वा निकायलाई हरेक वर्ष त्यही दोहोरिरहन्छन् त. कतिपय त्यसलाई कसरी जवाबदेही बनाउने होला, राजनैतिक हस्तक्षेपका कारण पनि लेखा परीक्षणलाई असर गरेका छ कि, कस्तो अभ्यास पाउनुहुन्छ नेपालमा तपाईँ पूर्व उपमहालेखा परीक्षक भावनाले?
1: अब राजनीतिक कारणले त त्यति धेरै हस्तक्षेप अडिटमा हस्तक्षेप भएको त छैन. अब काम कारवाहीमा हस्तक्षेप हुने अवस्था त अब सायद अब केही हदसम्म हुन्छ होला. अब त्यो अडिटको क्रममा त कसरी हस्तक्षेप भयो भएन भन्ने कुरा भन्दा पनि अब काम कसरी भयो र कानूनको परिपालना भएन भन्ने कुराहरूलाई बढी फोकस गर्ने भएको हुनाले अब त्यसरी राजनीतिक हस्तक्षेपको विषय त हरिमा उठाइँदैन. अब केही हदसम्म बाहिर सुन्दाखेरि विगतमा चाहिँ अलिकति बढी राजनीतिक हिसाबले हस्तक्षेप भएको कारणले पनि बिरुजु बढेको हो भन्ने कुरा सुनिन्छ. त्यो त्यो अब बाहिरी विषय भयो तर अडिटमा चाहिँ यो हस्तक्षेप भएको कारणले नै बढी बिरुजु भयो भनेर त्यस्तो भन्न मिल्ने अवस्था त हुँदैन. तर अब के हुन्छ भने अब काम गर्दै जाँदाखेरि कतिपय अवस्थामा चाहिँ अलिकति अब यो छिटो गर्नुपर्ने अथवा यसलाई चाहिँ यो काम चाहिँ गर्नै पर्ने त्यस्तो किसिमको दबाव र प्रभाव भयो र त्यो अवस्थामा चाहिँ कानुनी प्रावधानहरू पालना गरिएन भने त्यो अवस्थामा त स्वाभाविक रूपमा बेरुजु देखाइ. त्यसैले अब त्यो त्यसले पनि केही असर गरेको चाहिँ हुनपर्छ. तर अब सबै त्यही कारण हो भन्न चाहिँ सकिन्छ.
0: अब मालेखाको प्रतिवेदनमा चाहिँ कतिपय अब नीतिगत भ्रष्टाचारै भएको अथवा अनियमितता भएको इन्डिकेसन गरेको जस्तो देखिन्छ. त्यो चाहिँ केही राजनीतिक कारणले पनि होला अथवा केही अरू कारणले पनि होला. यस्तो अवस्था त त्यस्तै राजनीतिक कारण दबाव अथवा कर्मचारीकै केही कारणले हुन सक्छ नि होइन?
1: अब त्यो अडिटमा चाहिँ त्यस्तो विश्लेषण हुँदैन. अडिटमा चाहिँ विशेष गरी चाहिँ अब भएको गतिविधि अथवा घटना के छ त्यसको आधारमा नै बढी विश्लेषण गरिन्छ र त्यो विश्लेषण गर्दाखेरि चाहिँ अब त्यसमा नीतिगत कमजोरीको कारण बस भयो अथवा कानुनको पालनाको कारणले नै लस भएको अवस्था हो भने त्यो लस र भएको रकमलाई चाहिँ उजागर गरेर प्रतिवेदन पेश गरिन्छ. त्यसभित्र घटनाक्रमहरू के कारणले चाहिँ त्यो अवस्था आयो, कसको कारणले भन्ने कुरा चाहिँ अलिक फर्दर इन्भेस्टिगेसन गरेर जान पर्ने हुन्छ। त्यो चाहिँ इन्भेस्टिगेसन चाहिँ फेरि अडिटको दायराभित्र पर्दैन। त्यसैले कतिपय हजुरले अघि भने जस्तै नीतिगत कमजोरीका विषयहरू, नीतिगत रूपमा भएका निर्णयहरूको कारणबाट भएको राजस्व चुहावटका कुराहरू अथवा कहीँ त्यस्तो अपव्यय भएका विषयहरू चाहिँ मालेखा प्रतिवेदनमा प्रशस्त भेटिन्छन्। तर ती विषयहरू चाहिँ अब या पोलिटिकल कारणला अथवा अन्य कसै कुनै कसैको नियतको कारणले होला, त्यो पाटोतिर चाहिँ अडिट चाहिँ जाँदैन र मान्यता पनि अडिटको हुँदैन। त्यो चाहिँ इन्भेस्टिगेसनको दायराभित्र पर्छ। इन्भेस्टिगेसन गर्ने अधिकार चाहिँ जेनरल्ली अडिटलाई दिएको हुँदैन।
0: त्यही त नेपालमा एक त अब यो पुँजीगत रकममै बजेट नै कम छ होइन, त्यसमा पनि बेरुजुली गर्दाखेरि कामै हुन नसके जस्तो देखिन्छ होइन, यसले समग्र देशको अर्थतन्त्रमा चाहिँ कस्तो प्रभाव पार्छ?
1: अब यस्तो छ, अब पुँजीगत खर्च कम भएपछि त अर्थतन्त्रमा राजस्वमा असर त पर्ने नै भयो, किनभने अब पुँजीगत खर्च बढ्यो भने अब गतिविधिहरू बढ्ने भए, गतिविधि बढेपछि राजस्व बढ्ने हो र त्यसको मल्टिप्लायर इफेक्ट देखिने अवस्था हुन्छ। अब त्यो नबढ्न साथै राजस्व पनि बढ्दैन र अब विकास निर्माणका गतिविधिहरू भएर जनताले प्रतिफल पाउने अवस्था पनि रहँदैन। त्यसैले अब नेपालको सबभन्दा अघिल्लो जल्दो बल्दो समस्या भनेकै यो पुँजीगत खर्च कम हुनु नै हो। र त्यो सँगसँगै अब बेरुजु पनि फेरि त्यही पुँजीगत खर्चसित गएर जोडिन्छ। एकापट्टि के हुन्छ भने पुँजीगत खर्च नै धेरै बेरुजु हुन्छ र त्यो बेरुजुलाई चाहिँ प्रोपरली सेटल गरिएन भने त्यसले चाहिँ आगामी वर्ष गर्ने खर्चहरूमा पनि असर पुर्याउँछ, किनभने अडिटरले भविष्य चाहिँ त्यो पुँजीगत खर्च गर्दा अथवा त्यो कार्यालयले आगामी वर्ष खर्च गर्दा केही न केही विचार पुर्याउनु पर्छ र त्यो कारणले पनि कहिलेकाहीँ पुँजीगत खर्चलाई असर गर्ने हुन्छ। यदि सुधार गरेर त्यसलाई सिस्टममै सुधार गरेर गइयो भने त्यसले पुँजीगत खर्चलाई असर गर्दैन, होइन त्यसलाई चाहिँ बाधकको रूपमा लिएर त्यसलाई दिमागमा राखेर काम गर्न थालियो भने त्यसले फेरि अर्को वर्षको पुँजीगत खर्चलाई असर गर्न सक्छ। तर कुरा के हो त भन्दा नेपालको सन्दर्भमा बेरुजुको कारणले भन्दा अन्य विभिन्न किसिमका समस्याहरू जे जति छन् हाम्रो कार्य प्रक्रियादेखि लिएर ठेगा निर्माण व्यवसायको क्षमताको कुरादेखि लिएर हाम्रो बजेट योजनको प्रक्रियादेखि लिएर यी विभिन्न कुराहरूले गर्दा नै पुँजीगत खर्च हुन नसकेको अथवा पुँजीसम्म असर परेको हो।
0: नेपालमा बेरुजुको ग्राफ चाहिँ कस्तो छ? तपाईँ त अब लामो समयदेखि यसमा काम पनि गर्नुभयो, यसमा हेर्दै पनि आउनु भएको छ होइन, बेरुजुको ग्राफ चाहिँ उकालो ओह्रालो अथवा घट्दो बढ्दो क्रममा के छ र यसको समाधान के हो?
1: बेरुजुको ग्राफ त बढेको बढी देखिन्छ, किनभने अब विगत 3-4 वर्ष अगाडि 3 खर्ब भनिन्थ्यो, अहिले अब 7 खर्ब पुग्यो, वर्षको करिब करिब 1 खर्ब बेरुजु थपिन्छ। अब हरेक वर्ष 1 खर्ब थपिँदै जाँदाखेरि अब यो ग्राफ त चढेको चढै देखिन्छ। अब यो विषय चाहिँ के हो भने अब एउटा चाहिँ समस्या चाहिँ के देखिन्छ भने बेरुजु भनेर एकदम ठुलो औबुजी बनाएर त्यो किसिमले व्याख्या गरेर हिँड्नुपर्ने अवस्था चाहिँ होइन, किनभने बेरुजु भनेर सबैतिर चाहे त्यो विदेशमा होस् चाहे त्यो कुनै निकायमा होस् जहाँ पनि बेरुजु उड्छ त्यही, तर त्यसको प्रोपर सेटलमेन्ट चाहिँ समयमा गर्नुपर्छ। अब हाम्रो सन्दर्भमा के भयो भने बेरुजु हुने तर त्यसको प्रोपर सेटलमेन्ट नहुने, त्यो कारणले गर्दाखेरि चाहिँ हरेक वर्ष बेरुजु बढ्दै गयो। बेरुजुलाई कसैले खासै वास्ता पनि गरेन, अब कानुनले भन्दाखेरि चाहिँ सबैको जिम्मेवारी दिएको छ, सबैले चाहिँ बिरुवालाई समयमै फर्सुट गर्नुपर्छ, फर्सुट गरे नगरेको अनुगमन गर्नुपर्छ आदि कुराहरू चाहिँ स्पष्ट रूपमा कानुनले गरेर देखिन्छ, तर त्यो अनुसार चाहिँ कानुनको पालना गरिँदैन, त्यो कारणले पनि अब बिरुजु बढ्छ। अरू अब बिरुजु बनाए पनि ठिक छ, नबनाए पनि ठिकै छ, बिरुजु नगर्ने मान्छेलाई पुरस्कृत पनि गर्न सकिँदैन, बिरुजु धेरै बनायो भने त्यसलाई दण्डित पनि गर्न सकिँदैन। जब दण्ड र पुरस्कारको मेकानिजम छैन त्यसपछि बढ्दै जान्छ। अर्को एउटा कुरा छ, जस्तो बिरुजुलाई यदि कार्य सम्पादन मूल्याङ्कनसित मात्र टाई अप गरियो भने कर्मचारीको बिरुजु सट्टै घटेर जान्छ, त्यसैले त्यो एउटा विषय रह्यो। अर्को कुरा चाहिँ यो सार्वजनिक लेखाराती सबैतिर छ, सङ्घमा पनि छ, परदेशमा पनि छ, स्थानीय तहमा पनि छ, स्थानीय तहमा लेखा समितिको रूपमा छ। यो लेखा समितिले पर्याप्त रूपमा बिरुजु पर छलफल गरेर समयमै टुङ्गो लगाइदियो भने पनि बिरुजु घट्छ। तर अहिले हेरियो भने सङ्घीय सरकारको हकमा चाहिँ करिब करिब 48 प्रतिवेदनदेखि अहिले 63 प्रतिवेदन भयो, 48 प्रतिवेदनदेखि नै अब कतिपय मन्त्रालयको बिरुजु छलफल भएको छैन। जब छलफल हुँदैन अनि मालेखा परिषदको कार्यले नि बिरुजु फर्सुट गर्दैन अनि बिरुजु बढ्दै जान्छ। त्यसैले यो लेखा समितिले समयमा छलफल गर्ने, यो बिरुजुलाई दण्ड पुरस्कार अथवा कार्य सम्पादन मूल्याङ्कनसित टाई अप गर्ने, कानुनको पालना गर्ने सबैले, र अडिट गर्ने र अडिट गराउने बीच पर्याप्त रूपमा अन्तर्क्रिया गर्ने त्यो रूपमा छलफल गर्ने हो भने कतिपय बिरुजुहरू तत्कालै समाधान हुने अवस्था पनि हुन्छ। हाम्रो त्यहाँ हेऱ्यौँ भने यहाँले पनि हेर्नुभयो भने प्रमाण कागजात पेश नभएको मात्र करिब करिब 41% बिरुजु छ, करिब करिब यो वर्षको बिरुजुको 6 अरब चाहिँ प्रमाण कागजात पेश नभएको छ। भनेपछि यदि त्यो अडिट गराउने र गर्ने बिचबाट अन्तर्क्रिया भएर त्यो प्रमाण जुटाएर पेश गर्ने हो भने यो बिरुजु नै हुन्थ्यो। भनेपछि त पर्याप्त अन्तर्क्रिया गर्ने, छलफल्ने, अडिट गरेको बेला उपस्थित भएर प्रमाणहरू जुटाउने हो भने पनि बिरुजु चाहिँ धेरै गर्न सकिन्छ। त्यसैले यो बिरुजु समस्या भन्दा पनि बिरुजु प्रोपरली सेटल नगर्ने, ध्यान नै व्यवस्था गर्ने, त्यो नै नेपालको समस्या हो।
0: सरकारले त ई गभर्नेन्स बनाउने, डिजिटल भुक्तानी गर्ने यस्ता कैयौं कार्यक्रम ल्यायो, ती कार्यान्वयन गर्दा पनि ग्राफ त बढेको बढै छ। फेरि महालेखाको कार्यालय, अख्तियारको कार्यालय आयो, अख्तियार दुरूपयोग सन्धान आयोग, संसदीय समितिहरू, यिनीहरूले प्रपरले काम गर्न नसकेका कारण पनि यसको ग्राफ बढेको हो।
1: त्यो त होइन, किन अब उहाँहरूको दायरा बेग्लै हुन्छ, होइन अब यो महालेखा परिषदको दायरा बेग्लै हुन्छ। अब बिरुजु चाहिँ कस्तो हुन्छ भने अब उहाँहरूले केही सुधारका प्रक्रियाहरू गर्नुभएको छ, अहिले पनि जस्तो यहाँले हेर्नुभयो भने खरिद विभिन्न कुराहरू अहिले भर्खरै
0: मार्फत
1: सुधारको कुराहरू गरियो। अब विगतमा कस्तो छ भने न्यू बिल्डिङ भएको कम बोल कबोल गरेको कारणले धेरै ठेक्काहरू तोड्नु पर्यो, तोड्नु पर्दाखेरि चाहिँ अब क्षेत्रको कुरा अडिटमा उठ्यो, होइन। अब त्यसमा चाहिँ अहिले अब कानुनमा सुधार गरेर के गरियो त भन्दा अब न्यून बोल चाहिँ गर्दाखेरि चाहिँ अलिकति जटिल बनाएर न्यून कबोल अङ्क नराख्नु निर्माण व्यवसायले भन्नेतर्फ कानुन संशोधन गरियो। अब यसले पनि आगामी दिनमा बिरुजु कम हुन सक्छ, त्यसैले सरकारले गरेका प्रयासबाट बिरुजु कम गर्न पनि हुन पनि सक्छ र भएको छ। तर के हुन्छ भने कुनै एरियामा बिरुजु कम हुन्छ अनि अर्को एरियातिर फेरि लुपहोलहरू सिर्जना हुन्छ, त्यो कारण गर्दाखेरि चाहिँ आम रूपमा चाहिँ ओभरअल रूपमा चाहिँ बिरुजु कम देखिँदैन, कतै न कतैबाट फेरि लुपहोल सिर्जना भएर बिरुजु बढिराखेको अवस्था देखिन्छ। तर समग्र रूपमा सबैले कानूनलाई पर्याप्त ध्यान दिएर अलिकति अनुगमनलाई स्ट्रङ गर्ने हो भने चाहिँ यो बिरुजु कम गर्नलाई गाह्रो चाहिँ छैन है।
0: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धन्यवाद।
1: धन्यवाद अवसर दिनुभयो यसलाई थाहा संसार पनि हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो पूर्व उपमहालेखा परीक्षक रामु डोटेल। उहाँसँग आज हामीले बेरुजु कसरी न्यूनीकरण गर्न सकिन्छ, अहिले भइरहेका अभ्यासहरू कस्ता छन् भन्ने विषयमा केन्द्रित भएर कुराकानी गर्यौं। यसै कुराकानीका साथसाथै कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिने प्राध्यापक मित्र भीम विश्वकर्मालाई धन्यवाद दिँदै प्रस्तुत म जगत भण्डारी बिदा हुन्छु। नमस्कार।

0: जजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: सम्मानद्वारा निर्वाचित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रमको श्रोता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
3: वास्तुशास्त्र सम्बन्धी परामर्श,
4: घर घडेरीको माटो परीक्षण,
3: विदेश यात्राको समस्याको समाधान,
4: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
4: निसन्तान सम्बन्धीका समस्याहरू,
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
4: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
3: पितृ उद्धार,
4: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: ग्रह दशाको सुन्नुहोस् अरसको विश्वविद्यालयबाट गर्नुभए शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परेन।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सरसँग आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुनिराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधुली एफएम 97.2 MHz दुधुली सिन्धुलीबाट, रेडियो भलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेरुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलंगमा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलगन्थी धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्नुहोस्। आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल जेठ महिनाको आज 3 गते, तदनुसार ईस्वी सन 2026 मई 17 तारिक, सक सम्वत 1948, नेपाल सम्वत 1146, अनलाथ्व रोद्र नामक सम्वत उत्तरायण ग्रीष्म ऋतु आज आइतबार रहेको छ। अधिक जेष्ठ शुक्ल पक्ष तिथि रहेको छ, प्रतिपद तिथि रहेको छ। नक्षत्रमा कृतिका नक्षत्र, योगमा शोभन योग, कर्णमा किस्तभूषणकरण, चन्द्रमा आज वृष राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी मेष राशि, श्री सूर्यनारायण पनि आजदेखि वृष राशिमा प्रवेश गरिसक्नु भएको छ। र यस्तै गरी आनन्द योगमा धुम्र योग रहेको छ। आज बिहान सूर्योदय 5:16 भयो भने सन्ध्या सूर्यास्त 6:46 हुनेछ। आजको दिन मन घडी 13:30 रहेछ। दिन विशेष रहेको छ आज। आजदेखि अधिक माघ शुरू भएको छ, मत्स्येन्द्रनाथ मेला शुरू भएको छ। अपुर यानि कि मालपुवा दानारम्भ, दशहरा स्नान आरम्भ, गोसाई कुण्ड स्नान आरम्भ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको समय के कस्तो रहन्छ, शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ, कति बजेर कति मिनटमा रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। विशेष गरी आजको काल बेला यानि कि आजको अशुभ समय रहेको छ, दिउँसोको ठिक्क 12 बजे मध्याहदेखि 12:19 विशेष गरी दिउँसोको 1:41 55 सेकेन्डसम्म काल बेला रहनेछ। यस्तै गरेर लाभ बेला रहेको छ बिहानको 8:37 6 सेकेन्डदेखि बिहानको 10:18 42 सेकेन्डसम्म लाभ बेला रहनेछ। अहिले यतिखेर चाहिँ चर बेला शुरू भइराखेका छ, चर बेला 8:37 चर बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ दिउँसोको 1:41:55 दिउँसोको 3:23:31 शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, यस्तै गरेर बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, यस्तै गरेर राहु कुम्भ राशिमा, यस्तै गरेर केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको चाहिँ वृष राशि आउँछ। कृतिका नक्षत्रको तेस्रो चरण नाम आउँछ उमा अथवा उमा महेश्वर नाम आउँछ। अहिले यतिखेर जन्मिएकै शिष्यहरूको चाहिँ 12 माङ्गलिक पर्नेछन्। यस्तै गरी कालसर्पयोगको कुण्डली पनि परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाई आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर बित्रिरहन्छ मेषादि 12 राशिफल।

0: राशि।
1: मेष राशि उनीहरूका लागि आजको दिन काम बन्नाले मनका आमदानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नामदामी नाम प्राप्त हुँदै जानेछ। मेहनतले राम्रो परिणाम प्राप्त हुँदै जानेछन्। विशेष गरी मेहनतले सम्मानित स्थान समेत प्राप्त हुनेछ। कला गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जानेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउन समेत सक्ने खालको यो भूमि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन हुँदै जानेछन्। नामदाम इनाम कमाउने बेला रहेको छ। रमाइला जमघको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। आकर्षण उपहारले उत्साह जगाउनेछन्। पहिलेका सफलताले हौसला प्रदान गर्नेछ। विश्वका आफन्तजनसँग पनि भेटघाट हुने खालको यो गुण राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन घर खर्च बढ्नुको साथै अर्थ अभावले सताउने हुँदा अलि होसियारको साथ काममा जुट्नु पर्ला। आफ्ना बारे टाल्नु पर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पुर्याउन सक्छ। नामदाम इनामका लागि आज गरेको खर्च व्यर्थ हुने हुँदा अलि सजग रहनु पर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। खर्च लागि पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन केही काम रोकिए पनि मनका आमदामी हुँदै जानेछन्। पहिलेको कर्मफल तथा उठ्टुपर्ने रकम हात लागि हुनेछ। नयाँ योजनातर्फ केही रकम खर्च हुँदै जाँदैछन्। शुभचिन्तकको सुझावलाई नमन गर्नुहोला। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पछि बन्ने काम तत्काल सम्पादन भए पनि धेरै आमदामीको आशा नराख्दा राम्रो हुनेछ। पेसा व्यवसायमा मनका लाभ उठाउन पनि सकिने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउँदैछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जाँदैछन्। पेसा व्यवसायबाट मण्डलको लाभ मिल्नेछ। व्यापारमा फाइदै फाइदा हुने खालको यो हुने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्दा शरीरमा कमजोर भएको अनुभूति हुनेछ। लगनशील बन्दा बन्दै पनि काममा पछि परिन्छ। स्वास्थ्यको लागि हार बिहारमा सजग रहनु पर्ला। पहिलेका समस्या दुर्घटनाले अलमल बन्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूको लागि आजको दिन कामको चाप बढ़ जानेछन् भने शरीर कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकेला। सामान्य काममा धन रकम खर्च गर्नुपर्ला। गोपनीयता बाहिरले अप्ठ्यारो पर्न सक्छ। सहयोगहरू पछि हट्दै जानेछन् भने आफ्ना काम र कमजोरीको फाइदा अरूले सबै उठाउन सक्छन्। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याएर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। राशि तुलाले आजको दिनमा आफ्ना गुरूजनबाट कामहरू अगाडि बढाउनुहोस्। दिन लाभदायक रहनेछ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछन् भने उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवार जनसँगको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला। आमदानी बढाउने काम शुरू गर्न सकिने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पूर्व साथ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढ़ाउने समय रहेको छ। व्यापार लगायत आर्थिक लाभ हुने योजना कार्यान्वयन हुने जानेछन्। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। छोटो समयमा विशेष उपलब्धि प्राप्त होला। शत्रुहरू किरा लाग्दै जानेछन् भने प्रतिस्पर्धा पनि विजयी हुने खालको योग भए राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन समय लागे पनि नयाँ कार्य गर्ने समय रहेको छ। पहिलेका उल्झन समाप्त हुनाले रोकियो काम थालिने गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य नजिक पुग्न सकिन्छ। पेसा व्यवसाय पनि केही लगानी पूर्वाधार तयार पार्ने समय रहेको छ। समस्या दर्शाउँदा अभिभावक तथा शुभचिन्तकले साथ दिनेछन्। अध्ययन पनि गुरूजनको मार्गदर्शन प्राप्त हुने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अवसरले पछ्याउन नसक्दा व्यवहार पछि परिन्छ। विश्वमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। काम बिर्ने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको समझदारी भङ्ग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारजनसँग साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न पनि सकिने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन प्रयत्न गरेर जटिल काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पारेर सफल भइनेछ। स्रोत साधन जुट्नले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लामो सब बन्नले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्द जानेछन् भने नयाँ काम शुरू गर्न पनि सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
0: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृदान,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बार राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले विशेष गराउनु पर्ने हुन्छ। हामीहरूलाई कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ, सल्लाह परामर्श लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रोल्पाको गङ्गादेवबाट तुलसकेशी बोल्दैछु।
0: तुलसकेशी रोल्पा गङ्गादेव गाउँपालिकाबाट?
1: हजुर।
0: कार्यक्रम ज्योतिष वास्तु कतिको सुन्नुहुन्छ गङ्गादेव गाउँपालिकातिर?
1: राम्रो छ, रमाइलो हुन्छ।
0: रमाइलो हुन्छ, दैनिक सुन्नुहुन्छ हो?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ आज? आफ्नो विषयमा जन्मिति भन्नुहोस् त, तपाईँको कति हो?
1: 2067
0: साल 11 महिना 21 गते जन्म समय भन्नु?
1: बिहानको
0: 6 बजे हो।
1: हजुर।
0: 2067 साल 11 महिना 21 गते बिहानको 6 बजे भनेपछि जन्म रोल्पा जिल्लामै हो?
1: हजुर।
0: सुन्नुहोस् है, ध्यान दिएर, श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2047 साल चैत्र कृष्ण पक्षको शुक्रबारको दिन जन्म, पञ्चमी तिथिमा

0: राशि चाहिने तुला राशि आउँदो रहेछ, स्वातिको तेस्रो चरण नाम आउँदो रहेछ, विशेष गरी रोशन अथवा रोशनी भन्ने नाम आउँदो रहेछ तपाईँको रोशनी है। अनि अन्तरणी देवगुण परेको छ, घातकमा परेको छ तिथि तपाईँको लागि, विशेष गरी चौथी नवमी चतुर्दशी घातक, बिहिबार घातक, शतभिषा नक्षत्र घातक, नम्बरमा छ नम्बर राशिमा मिथुन राशि घातक छ है। कुण्डली भाग्य ग्रह असाध्यै राम्रो छ तपाईँको, नराम्रो कुण्डली छैन, ठिक छ, राम्रो छ, कुण्डलीहरू राम्रै छन्। अलिक छिटो रिसाउने बानी छ तपाईँको, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस् है। पढाइको लागि चाहिँ राम्रो छ, रुचि भने कम हुन्छ पढाइमा, अलिकति नशा सम्बन्धीको समस्याहरू हुन सक्छ, बोलीचाली राम्रो छ, मिठो तरिकाले बोल्नुहुन्छ, झुट पनि बोल्नुहुन्छ, झुट बोल्दाखेरि पनि ठ्याक्कै हो कि हो बनाएर बोल्न सक्नुहुन्छ हो कि होइन। अनि अरू के जान्न मन लागेको छ तपाईँलाई? पढाइ लेखाइ राम्रो छ, सरकारी जाय खाने ग्रहहरू पनि परेको छ तपाईँको लागि चाहिँ राम्रो छ। ग्रह दशा नराम्रो छैन, अहिले ग्रह उल्का अर्को बृहस्पति चल्या छ है, यो उल्काको बेलामा साथीहरू बनाउन मन लाग्छ, नयाँ नयाँ साथीहरू बनाउन मन लाग्छ, ती साथीहरू काम लाग्दैनन् अहिलेको साथीहरू है। अरू जस्तो नराम्रो छैन तपाईँको, ठिकै छ। विवाह गर्दाखेरि विवाहको दोष मेटाएर विवाह गर्नुहोस्, तपाईँको बहुविवाह हुने ग्रह परेको छ, पहिलो घरबार दाम्पत्य राम्रो नहुने अनि पहिलो प्रेमीसँग सम्बन्ध पनि राम्रो नहुने ग्रह परेको छ, त्यही भएर विवाहको दोष मेटाएर अनि मात्र विवाह गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। विदेश यात्राहरू राम्रो छ, सरकारी जाय असाध्यै राम्रो छ तपाईँको लागि चाहिँ। अब व्यापार व्यवसाय गर्नुहुन्छ भने कस्मेटिक क्षेत्रतिर व्यापार व्यवसाय, फेन्सी आइटम कस्मेटिक क्षेत्रतिर व्यापार व्यवसाय गर्नुहोस्, त्यो सम्बन्धी तपाईँलाई राम्रो हुन्छ। अरू त सबै कुरा ठिकै छ, राम्रै छ। समस्या जिज्ञासा, अरू केही सोध्न मन लागेको छ तपाईँलाई? पढाइमा तपाईँले म्यानेजमेन्टहरू पढ्नुहोस्, नर्सिङ सम्बन्धी पढ्नुहोस्, भेटनरी सम्बन्धी पढ्नुहोस्, यस्तो यस्तो विषय राम्रो हुन्छ तपाईँको लागि। त्यही त लोकसेवा आयोग त पढ्नु परिहाल्यो नि, सरकारी जाय खान लोकसेवा आयोगमा पढ्यो त कामै भएन नि, हो कि होइन? सम्बन्धहरू ठिकै छ, नराम्रो छैन, अलिक छिटो रिसाउनुहुन्छ, रिसलाई चाहिँ कम गर्नु है। हस्, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, गङ्गादेव गाउँपालिका रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क हुने गर्न सक्नुहुन्छ। कुनै जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई फोन गरेर घरै बसी बसी जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हेलो
0: हेलो, हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: राधे गुरु,
0: राधे राधे।
1: हजुर, म हेटौँडाबाट, हजुर
0: हेटौँडाबाट बोल्दै हुनुहुन्छ, शुभ नाम?
1: म मुकेश गौतम।
0: मुकेश गौतमजी हेटौँडाबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ हेटौँडाबाट?
1: म आफ्नो विषयमा हेर्न खोजेको।
0: जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
1: 2043 साल।
0: 2043
1: चैत 6 गते।
0: हजुर, चैत महिनाको 6 गते हो?
1: हजुर,
0: चैतको 6 गते। जन्म समय भन्नु?
1: 10:15 बजे।
0: 10:15
1: रातिको
0: 10:15 हो?
1: हजुर।
0: के बार पर्छ जन्मबार थाहा छ?
1: शुक्रबार।
0: ल, जन्म जिल्ला हेटौँडामा हो जन्म भएको तपाईँको? मकनपुरमा?
1: होइन, काभ्रे
0: पलाञ्चोक। मलाई सुन्नुहोस् है त,
1: हजुर,
0: श्री गणेशमा श्रीमती रामानुजाय नमः। तपाईँको 2043 साल चैत्र कृष्ण पक्षको शुक्रबार षष्ठी तिथिमा जन्म, वृश्चिक राशि, अनुराधाको दोस्रो चरण, नाम आउँदो छ तपाईँको निराजन अथवा निर्मल, यस्तो नाम मध्यनाडी देवगण परेको छ है। घातकमा परेको छ तिथि तपाईँको प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक छ। तपाईँको माङ्गलिक पर्नु भएको छ, सप्ताह माङ्गलिक पर्नु भएको छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ, सरकारी क्षेत्रबाट अलिकति बाधा आउन सक्छ, अलिक सावधान रहनुहोला। पूर्णिमाको व्रत बस्नुहोस्, तपाईँको राम्रो हुनेछ। तपाईँलाई चन्द्र विषयोग परेको छ अनि माङ्गलिक पनि पर्नु भएको छ, एउटा रत्न कवच धारण गर्नुहोस् है। रत्न कवच धारण गर्नुभयो विवाह दाम्पत्य राम्रो हुन्छ, समस्याहरू रोकावटहरू आउँदैन, श्रीमतीलाई निरोगी गराउँछ है, समस्याहरू कम हुन्छ, बाधाहरू कम हुन्छ। हुन्छ, रोकआउटहरू कम हुन्छ भन्ने कुराहरू चाहिँ नि देखाएको छ यहाँबाट हेर्दाखेरि
1: होइन।
0: अब अहिले तपाईँको लागि चाहिँ ग्रहबाट हेर्दाखेरि विशेष गरी ग्रह चलिराखेको तपाईँको भ्रामरी भन्ने ग्रह चलेको छ एउटा, एउटा ग्रह चलेको तपाईँले शुक्र, शुक्र र भ्रामरीले गर्दा अलिकति दुःख दिन्छ, काममा कार्यमा रोकआउटहरू गराउने कुण्डली हो, अरू त राम्रो छैन, ठिकै छन्। जागिरभन्दा बिजनेस व्यापारहरू गर्नुहोस्, व्यवसायबाट तपाईँलाई राम्रो हुन्छ, फाइदा पनि हुन्छ। चाँदीको सिक्री बनाएर लगाउनुहोस् एउटा, तपाईँलाई राम्रो हुन्छ। विशेष गरी तपाईँले रत्न कवच लाउनुपर्छ, आइतबारको दिन नुन खानु हुँदैन, मंगलबार र पूर्णिमाको दिन सकिन्छ व्रत, नभए चोखो खानुपर्छ है।
1: हजुर हजुर,
0: अरू केही छ
1: भन्छु अब अनि सबै छ ठिक छ नि,
0: अरू त अब ठिकै छ भनौँ न, नराम्रो त कसैलाई हुन्छ, सबैलाई राम्रो त राम्रो भइहाल्छ, तर तपाईँको ग्रहहरू चाहिँ कमजोर छ कि, जस्तै सूर्य ग्रहण परेको छ, अनि चन्द्र योग परेको छ, माङ्गलिक पर्नु भएको छ, चन्द्र विष योग परेको छ, नाग दोष परेको छ होइन, अलि सङ्घर्ष धेरै गर्नुपर्छ, धेरै सङ्घर्ष गर्यो भने फल थोरै खान पाइन्छ, अलि ग्रहले अलि ठाउन खोज्छ, त्यसको लागि चाहिँ सावधान तपाईँ आफै हुनु पर्यो, अरू सबै कुरा ठिकै छ। मैले भने जति गर्नुभयो भने तपाईँले केही गर्ने पर्दैन, राम्रो भइहाल्छ है। हस् त, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नलाई। उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845 72 223 र 9805 75 223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हेलो,
0: हजुर हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर गुरु नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर म धादिङबाट हो गुरु।
0: धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम भन्नुहोस् त।
2: हजुर मेरो नाम के विष्णु इटानी भन्छ गुरु।
0: हजुर, कुन ठाउँ धादिङको?
2: धादिङ ज्वालामुखी सात गुरु।
0: धादिङको ज्वालामुखी सातबाट बोल्नु भएको छ?
2: हजुर हजुर।
0: उसको विषयमा हेर्न चाहनुहुन्छ त? कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: हजुर म बाबुको विषय सोध्न लागेको गुरु हजुरलाई।
0: जन्ममिति भन्नुहोस् त, बाबुको कति हो?
2: बाबुको जन्ममिति 2046 साल गुरु, भदौको 21 गते।
0: 2046 साल भदौ महिनाको 21 गते जन्मेको समय
2: 21 गते, अनि बुधबार हो गुरु बार चाहिँ।
0: बुधबार हो जन्म समय
2: हजुर। अनि त्यस पछाडि बाबुको जन्म समय चाहिँ बिहानको 5:12 जाँदा हो गुरु।
0: 5:12
2: हजुर हजुर, बिहानको 5:12 जाँदा जन्मुभएको।
0: कुन जिल्लामा जन्म भएको
2: हो? हजुर धादिङमा हो हजुर, यहाँ घरमै हो, हस्पिटलमा नि होइन, जहाँ हो जन्मस्थान हो यही घरमै भएको।
0: ल सुन्नु छैन ध्यान दिएर।
2: हजुर गुरु,
0: श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। बाबुको 2046 साल भाद्र शुक्ल पक्षको बुधबारको दिन जन्म, षष्ठी तिथिमा जन्म, तुला राशि, बाबुको नाम आउँछ तुबाट नाम आउँछ तुलसा राक्षस गण परेको छ बाबुको, तिथि परेको छ चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ। बाबुको सबै थोक राम्रो छ, यो बाबुको विवाहमा दाम्पत्यमा त्यति राम्रो देखिनँ मैले।
2: हजुर के दाम्पत्य जीवनमा यसलाई साह्रै नै कष्टकर हुन्छ, नटिक्ने नै छ कि के कसो होला त गुरु?
0: होइन ग्रह त्यति राम्रो देखिँदैन यहाँबाट।
2: हजुर हजुर,
0: अब ग्रह दशा त्यति राम्रो देखिएको छैन बाबु। सूर्य ग्रहणको योग परेको छ, लग्नेश माङ्गलिक परेको छ, अलिक छिट्टो रिसाउनेछ बाबु पनि हुनु, हाम्रो बाबु पनि होइन, बुहारी अलि एग्रो एग्रो अलिक जिद्दी जिद्दी स्वभावकी बुहारी पनि आउने भन्छ यहाँबाट। दुई घरबार हुने ग्रहहरू पर्छ, अब दुई घरबार पनि राम्रै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन, एउटा आँखसँग विवाह गर्नुपर्छ बाबुले, अनि एउटा माङ्गलिकको रत्न कवच पाउँछ हामीसँग, माङ्गलिकको रत्न कवच लाउने, मङ्गलबारको दिन हनुमान चालिसा, शनिबारको दिन हनुमान चालिसा पाठ गर्ने, आइतबारको दिन सूर्यको पूजा गर्ने, आइतबारको दिन सूर्य विशेष गरी नुन नखाने, सूर्यको पूजाहरू गर्नले राम्रो हुन्छ भन्छ। अहिले दशाहरू चाहिँ नानी बाबुको लागि चाहिँ धान्या चलेको छ एउटा, एउटा ग्रह चलेको छ केतु, मन चञ्चल चञ्चल रहन्छ, अलिकति विशेष बोल्दाखेरि अलिक विशेष ध्यान दिनुपर्छ, कहिलेकाहीँ अलिक धेरै बोलेर कामहरू बिग्रिन सक्छ, सम्बन्धमा अलिकति मनमुटाव हुन सक्ने सम्भावनाहरू पनि हुनसक्छ, यसमा विशेष ख्याल गर्नुपर्छ। समस्या के छ भन्नुहोस् त?
2: समस्या अरू खासै त्यस्तो समस्या भन्दा नि अब बाबुको र नानीको अब प्रेमिरा नै हो गुरु, के अरे हेराएर कुराहरू गरे दिँदा होइन, अनि उहाँहरूको के हुन्छ कसो हुन्छ, अनि अब बाबुको यसो सानो चुले विदेशतिर लाग्ने उसको छ उसको के छ भनेर गुरु।
0: हुन्छ, विदेशतिर नराम्रो छैन, विदेश राम्रो छ, विवाहमा चाहिँ त्यति राम्रो देखिँदैन कि यहाँबाट।
2: हजुर,
0: बुझ्नुभयो होइन, विवाहमा त्यति राम्रो देखिँदैन, विवाहको दोषहरू मेटाउनु पर्छ। एउटा बाबुको आँखसँग विवाह गराइदिनुहोस्, रत्न कवची तुरन्तै लगाइदिनुहोस्, रत्न कवची लगाएर आँखसँग विवाह गराइदिनु भयो भने विवाहको दोषहरू पनि मेटिन्छ, राम्रो हुन्छ, समस्या आउँदैन क्या।
2: अनि अनि के अरे बाबुले लगाएपछि रत्न कवची नानीले लाउनु पर्ने नपर्ने गुरु?
0: नानीको त मैले हेरेकै छैन नि।
2: हो
0: हजुर, नानीको नहेरिकन थाहा हुँदैन, बाबुले चाहिँ लाउनु पर्छ।
2: अनि नानीको पनि अहिले हजुर संस्मरण मिल्छ त गुरु?
0: नानीको जन्मदिन जन्म समय छ भने विवाह गर्न हुन्थ्यो हुँदैन थियो, जुर्छ जुर्दैन चाहिँ हेर्न मिल्छ।
2: नानीको आउ त जन्मिति त थाहा छ गुरु, अर्को दिन कुरा गर्ने नानीको त। अनि बाबुलाई चाहिँ रममा गर कसरी ऊ हुन्छ त गुरु?
0: त्यसको लागि दिउँसो 10 बजेपछि यही नम्बरमा फोन गर्नु, म बनाएर पठाइदिउँ बाबुलाई कहाँ हुनुहुन्छ त्यही है।
2: ए अनि गुरु बाबुको आमा बुवासँगको सम्बन्ध कस्तो छ त गुरु?
0: माता पितासँगको सम्बन्धहरू राम्रै छ, त्यस्तो नराम्रो छैन। बाबुको श्रीमान श्रीमतीको सम्बन्धमा चाहिँ अलिकति बाधा आयो भने, अनि उन्नति गर्न नसकिने, प्रगति गर्न नसकिने, कमाई कमाए पनि बचत पैसा बचत गर्न नसक्ने, कमाउन नसक्ने, अलिक धेरै दुःख दुःख हुने, सँग गर्नुपर्ने, यस्ता कुराहरू हुन्छन् क्या। माग तिनीहरूको विवाह मिलेन भने, अब विवाह मिलेर पनि मान्छेको डिभोर्सै हुन्छ अथवा मृत्यु नै हुन्छ, सम्बन्ध विच्छेदै हुन्छ भन्ने कुराहरू हुँदैन। कसैको सम्बन्ध विच्छेद होला, कसैको मृत्यु होला, होइन, अलग कुराहरू छन्।
2: तर
0: कसैको चाहिँ के हुन्छ भन्दाखेरि काम गरे कार्य गरे पनि सफल नहुने, सुख नहुने, त्यही हो। पैसा भएन भने आजभोलिको जमानामा सुख हुँदैन नि, हो कि होइन? नहुने, मनमा सन्तोष नहुने, श्रीमान श्रीमती ग्रह अलि नमिले नमिला जस्तो हुने, होइन, अलिकति कुराहरू मिल्ने ठोस्किराख्नु पर्ने, होइन, साना साना कुरामा विवादहरू पर्ने, सामान्य सामान्य विवाद पनि परिराख्ने, होइन, हो यस्ता समस्याहरू आउँछन्। त्यसो लागि चाहिँ रत्न कपाल लगाएर आँखसँग विवाह गर्ने बाबुको, त्यसपछि विवाहको दोषहरू पनि मेटिन्छ, बाबुलाई नराम्रो हुँदैन, समस्याहरू हुँदैन, बाधाहरू आउँदैन भन्ने हो। अब हाम्रो बुहारी
2: मैले नबुझेको गुरु, आँखसँग विवाह गर्ने भने चाहिँ कस्तो गुरु?
0: त्यो त पण्डितबारे गराइहाल्नुहुन्छ नि
2: ए गुरु, राखेरै गराउन पर्ने हो गुरु?
0: गुरु राखेरै गराउनु पर्यो नि, तपाईँले कहाँ गर्न सक्नुहुन्छ त?
2: ए
0: त्यो गराउनु पर्छ, त्यति गराउनु भयो भने राम्रो हुन्छ। अब हाम्रो बुहारीको पनि अलिकति एकरो एकरो खालको स्वभावी हुनुहुन्छ क्या, त्यस्तो खालको हुनुहुन्छ, त्यो तपाईँले पनि महसुस चाहिँ गर्नु भएको छ है। त्यस्तो छ, अब अरू जस्तो नराम्रो छैन, ठिकै छ कुराहरू, शान्ति।
2: विदेशको लागि यसो प्रोजेक्ट चालेदेखि राम्रै हुन्छ त गुरु?
0: म यत्रो बेर तपाईँलाई मैले यत्रो बेर भने अब तपाईँले बुझ्नै बुझ्नु भएन। रत्न कवच लगाउनु पर्यो, आँखसँग विवाह गर्नु पर्यो,
2: त्यो त लगाउने, मैले भने त त्यो त लगाउने हो हजुरसँग, अहिले 10 बजे चाहिँ कुरा गर्ने।
0: यो लगाइसकेपछि आँखसँग विवाह गर्नु पर्यो, आँखसँग विवाह गरिसकेपछि अनि बल्ला विदेश यात्रा गर्नुभयो भने छिटो हुन्छ, सजिलो हुन्छ, राम्रो राम्रो पर्छ क्या। नभए मैले भने रुकावटहरू आउने, बाधाहरू आउने, त्यति राम्रो नहुने, असफल असफल हुने हुने, यस्तो खालको कुण्डलीहरू पर्छ नि त्यसपछि त फेरि हो। त्यो भएर समस्याको समाधान गराउनुहोस्, त्यसपछि अगाडि बढ्नुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन। रत्न कवच लगाएर मात्रै पनि हुँदैन, फेरि मुख बार्नुपर्छ। जस्तै मङ्गलबारको दिन चोखो खाने, आइतबारको दिन नुन नखाने, यो पनि बाबुले गर्नुपर्छ। रत्न कवच मात्रै
2: लाउनुहोस्, अर्को गुरुले भन्दा चाहिँ सोमबारको तिमीले माछा मासु यताउति खाना हुँदैन भन्नुभएको
0: थियो, ज्योतिषले भन्नुभएको होइन, त्यो सोमबारको दिन माछा मासु नखा भनेर ज्योतिषले भन्नुभएको होइन क्या, तपाईँको घरको घरमा पूजा लगाउन आउने गुरुबाले भन्नुभएको होला, होइन, घरमा पूजा लगाउन आउने गुरुबाले भनेर हुँदैन। बाबुको चाहिँ ज्योतिषीले भन्नुपर्छ, ज्योतिषीलाई थाहा हुन्छ। माङ्गलिक परेको व्यक्तिले सोमबारको दिन होइन, माङ्गलिक परेको व्यक्तिले मङ्गलबारको दिन चोखो खाने हो, कुरा बुझ्नुभयो
2: होइन?
0: बाबु माङ्गली हो भनेर यत्रो पनि भने त मैले बुहारी माङ्गलिक छैन भने समस्या अलिक कम आउँछ।
2: हजुर, बुहारीलाई माङ्गलिक नै भन्छ, फेरि अरूले माङ्गलिक योग छ भनेर भन्नुहुन्छ उहाँको आमा बुवाले।
0: माङ्गलिक योग छ भन्दा राम्रै होला, नराम्रो नहोला त्यो हो नि त। बाबुको जस्तै सूर्य ग्रहणको योग परेछ, यो सूर्य ग्रहणको योग
2: सूर्यग्रहणको योग परेछ बाबुको
0: परेछ। यत्रो बेरसम्म मैले त्यत्रो भनेको बुझ्नु भएन तपाईँले?
2: ए गुरु मैले नबुझेर दोहोऱ्याएँ गुरु, के अरे
0: माफ माग्नु पर्दैन। यत्रो बेरसम्म मैले त्यत्रो भनेको सूर्य ग्रहणको योग परेछ, आइतबारको दिन सूर्यको पूजा गर्नुपर्छ, आइतबारको दिन नुन खानु हुँदैन, माङ्गलिक परेको छ, माङ्गलिकको लागि मङ्गलबारको दिन चोखनित गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने, शनिबार मङ्गलबार भनेको होइन त मैले तपाईँलाई त्यत्रो बेर?
2: ए गुरु हस्तो रत्नगरजको लागि चाहिँ हजुरलाई डक्टर जी पछाडि कल गर्नु पर्यो।
0: बाबुलाई पहिला सुरुमा मुख बार्ने नबार्ने भनेर सोध्नु, सक्छन् भने रत्नकपाल लगाउनुहोस्, सक्दैनन् भने रत्नकपाल लगाएर पनि काम गर्दैन है।
2: हस् गुरु हस्
0: हस्। उहाँले फोन गर्नुभएको थियो, धादिङबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँले सबैभन्दा पहिला सबैभन्दा राम्रो उपाय के हो भन्दा, तपाईँले मलाई फोन गर्दाखेरि चाहिँ त्यो कल रेकर्डिङ भन्ने आउँछ जसको पनि मोबाइलमा हुन्छ त्यो होइन, हो त्यो अब त्यो कल रेकर्डिङ भन्ने चाहिँ तपाईँले गरेर अनि त्यसपछि मलाई फोन गर्नुभयो भने मैले बोलेका कुराहरू सबै त्यहाँ रेकर्ड पनि हुन्छ होइन। रेकर्ड भइसकेपछि तपाईँले दिउँसो सुन्नुहोस् त्यसलाई दुईचोटि तिनचोटि सुन्नुहोस्, अनि मैले के भनेको छु भन्ने कुराहरू बुझ्नुहुन्छ क्या। कसै कसैले एकपटक भन्दाखेरि नबुझ्नु पनि सक्नुहुन्छ होइन, किनकि तपाईँलाई सबै ज्योतिषी ज्योतिष सम्बन्धी ज्ञान सबैलाई हुन्छ पनि भन्ने पनि हुन्न। एकचोटि सुन्ने, दुईचोटि सुन्ने, तिनचोटि सुन्ने, अनि बल्ल बुझिन्छ गुरुबाले के भन्न खोज्नु भएको रहेछ त भन्ने कुरा बुझिन्छ बल्ल है। त्यही भएर कल रेकर्ड गर्नु होला तपाईँले। अब अथवा तपाईँलाई कल रेकर्ड गर्न आउँदैन भने तपाईँसँग मोबाइल चाहिँ अब घरमा आज भोलि जसको घरमा पनि दुईवटा मोबाइल जसको पनि हुन्छ हेर्नु होइन, एउटा फोटो खिच्ने भिडियो खिच्ने मोबाइल पनि हुन्छ हो क्या। आजभोलि जमाना त्यस्ता टुकटुके मोबाइल पनि हुन्छ, तपाईँ त्यस्तो के लाग्यो भने कल रेकर्ड गर्न तपाईँलाई आएन भने के गर्नु भन्दा, तपाईँले मोबाइलमा चाहिँ मलाई फोन गर्नु, एउटा मोबाइलबाट मलाई फोन गर्नु, लाउड स्पिकर पारेर फोन गर्नु, अनि अर्को मोबाइलबाट चाहिँ त्यो मसँग बोलेको तपाईँले भिडियो खिच्नु, अनि भिडियो खिचेपछि के हुन्छ, म बोलेको पनि त्यो भिडियोमा सुनिन्छ, तपाईँ बोल्नु भएको पनि त्यो भिडियोमा सुनिन्छ होइन। अनि सुन्नेपछि त्यो भिडियो तपाईँले दिउँसो दुईचोटि तिनचोटि हेर्नु, सुन्नु, त्यसरी ध्यान दिएर सुन्नुहोस् है। त्यो ध्यान दिएर सुन्नुभयो भने बल्ल अनि यस्तो पो भन्नुभएको गुरुले भन्ने कुरा बुझिन्छ क्या। एकपटकमा नबुझ्न पनि सकिन्छ। जस्तै म डक्टर भाषण गएँ भने डक्टरले मलाई के जाति भन्नुहुन्छ नि त, मैले नबुझ्न सक्छु हो कि होइन। तपाईँको चाहिँ अब भेटेरै कुरा गर्ने हो भने त बुझिएला पनि, डक्टरले पनि मलाई फोनमै केही कुरा सल्लाह दिनुभयो भने मैले पनि नबुझ्न सक्छु नि त। हो त्यही भएर तपाईँले मसँग भेट्नु नै भयो भने चाहिँ त्यही कुरालाई मैले तपाईँलाई देखाएर हेराएर पनि बुझाउन सक्छु होइन। तर फोनबाट देखाउन हेर्नु त मिल्दैन है, मैले भन्ने मात्रै हो, तपाईँले नबुझ्न पनि सक्नुहुन्छ। चाहिँ नबुझ्नु भनेको तपाईँको कमजोरी भन्न खोजेको होइन, मैले चाहिँ एकपटकमा नबुझ्न पनि सकिन्छ होइन, किनकि धेरै कुराको विषय मैले भनिराखेको हुन्छ नि त। अनि कार्यक्रममा पछि फेरि मैले फटाफट बोल्छु क्या, छिटछिटो बोल्छु मैले, किनकि कार्यक्रममा बिस्तारी बोल्ने हो भने त दुईजना तिनजनाको मात्रै गर्दछ, हेरिदिएर पनि भएन, अलिक धेरैजनाको हेरिदिनु पाएपछि तपाईँले खुसी हुनुहुन्थ्यो भन्ने लाग्छ क्या मलाई चाहिँ। फेरि त्यो बेला चाहिँ छिटछिटो हेर्छु, तर हेर्न चाहिँ फेरि मैले सबै सबै हेर्छु होइन, बोल्न छिटछिटो बोल्छु मैले। तपाईँको कुरा नटुङ्गिँदै, तपाईँले कुनै जिज्ञासाहरू सोद्धा सोद्धै, भन्दा भन्दै, बाँकी रहँदा रहँदै तपाईँसँग मैले फोन काटेको छैन, तपाईँसँग मैले अब हेर्न मिल्दैन यो कुरा, धेरै समय खाइसक्नु मैले भनेको छैन। प्रश्न राख्नुपर्छ, एउटा प्रश्न एकपटक राख्नुहोस्, त्यही प्रश्नलाई बारम्बार नदोहोऱ्याउनु होला तपाईँले पनि होइन, त्यसो गर्नुभयो भने सजिलो हुन्छ है। मैले आइडिया तपाईँलाई सिकाएको छु, छोराछोरीसँग सिक्नुहोस्, अथवा छोराछोरी घरमा हुनुहुन्न भने चाहिँ बाहिर कतै पढ्न जानुभएको छ, जारी खान जानुभएको छ भने चाहिँ पल्लो घर पल्लो घर छिमेकोमा गएर चाहिँ यो कल रेकर्ड गर्ने कसरी हो भन्दा सिकी मान्नुहोस् तपाईँले, उहाँले सिकाउनुहुन्छ। फोन गरिसकेपछि यता माथिपट्टि तपाईँको चाहिँ मोबाइलको दाहिने साइडतिर तिनवटा थोप्ला हुन्छन्, माथिदेखि तलसम्म तिनवटा थोप्ला हुन्छन्, त्यो थोप्लामा यसो थिच्नुभयो भने त्यहाँ कल रेकर्ड भनेर आउँछ, अनि मसँग बोलिसकेपछि त्यहाँ यसो टक्क थिच्दिनुभयो भने कल रेकर्ड भइहाल्छ है। अनि कल रेकर्ड हुन्छ, मसँग बोल्दै जानुहुन्छ, मसँग फोन काटिसकेपछि त्यो कल रेकर्ड पनि काटिन्छ, अनि त्यो कल रेकर्ड चाहिँ फेरि यतापट्टि भित्रपट्टि गएर बसेको हुन्छ, कहाँ गएर बसेको हुन्छ भन्दा त्यो पनि तपाईँले त्यहाँ सिक्नु होइन। छोराछोरी आएको बेलामा सिकाइ माग्नुहोस्, आज भएका केटाकेटीलाई थाहा पनि हुन्छ, छोराछोरी बाबुहरू नजिक हुनुहुन्न, अलिक टाढा टाढा हुनुहुन्छ भने चाहिँ ओल्लो घर पल्लो घरका नाति नातिनीलाई बाबु नानीहरूलाई सिकाइ माग्नु भयो भने सजिलो हुन्छ तपाईँको लागि। यो तपाईँको लागि मैले भनेको क्या, बुझ्नुहोस् तपाईँले सल्लाहहरू मैले दिएका सल्लाहहरू तपाईँले मान्नुभयो भने मनदेखि मान्नुभयो भने मैले दिएका सल्लाहहरू मनदेखि मान्नु भएको हाम्रा श्रोताहरूलाई नराम्रो भएको छैन नराम्रो भएको छ भने फोन गर्नुहोस् ल मलाई तपाईँले भन्नुभएको थियो मलाई यस्तो गर उस्तो गर म चाहिँ यस्तो गर उस्तो गरेँ खै मलाई राम्रो भएन त गुरु भनेर तपाईँ मलाई भन्न पाउनुहुन्छ रत्न तपाईँ लाउनु भएको छ भने पनि तपाईँलाई पनि राम्रो हुनुपर्छ मेरो भनाइ थियो लाएपछि राम्रो हुनु पर्यो नि पर्वै परेन तर मैले भनेको छु नि तपाईँलाई मुख बार्नुपर्छ मुख नबारे राम्रो हुँदैन लगाएर मात्रै त राम्रो हुँदैन हेर्नु होइन तपाईँले कुनै कपडा त लाउनुभयो किनेर अझ कपडा किनेर लाउनुभयो त्यसलाई अब तपाईँले आइरन पनि लाउनु भएन धुनु पनि भएन लाएको लागि गर्नुभयो भने त्यसले काम गर्छ त काम लाग्दैन तपाईँ फोहोर हुन्छ गराउन थाल्छ त्यो कपडा फेरि हो त्यस्तै रत्न कपडा लगाएपछि पनि मुख बार्नुपर्छ तपाईँले मुख बार्नु भनेको नयाँ कपडा किनेर लगाएपछि त्यसलाई धोइपखाली सुरक्षित राख्नु जस्तै हो आइरन लगाउनु पर्यो धोइपखाली गर्नु पर्यो होइन अनि त कपडा गुहाउँदैन पनि फोहोर पनि हुँदैन चटक्क राम्रो पनि हुन्छ अब कपडा किनेर लाउनु भयो धुँदै धुनु भएन भने त कालो न कालो मोसो हुन्छ गनाएर दङदङ तपाईँको घर छेउमा तपाईँको नजिक नजिक कोही मान्छे आउन पनि खोज्दैनन् है त्यो भएर विशेष तपाईँले ख्याल गर्नु होला यस्ता कुरामा भन्न खोजेँ मैले तपाईँलाई अरू केही पनि भन्न खोजेको होइन है गुरुबाले यस्तो उस्तो भनौँ नभन्नु होला कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गर्छु उहाँलाई कहाँ रोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर नमस्ते
0: कहाँ रोको बोल्दै हुनुहुन्छ
3: धादिङबाट विष्णु
0: धादिङबाट विष्णुजी बोल्दै हुनुहुन्छ धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ विष्णुजी कस्तो विषयमा हेर्न चाहनुहुन्छ
3: छोराको
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो
3: छोराको 2072
0: 2072
3: असारको 11 गति
0: असार 11
3: शुक्रबार बिहान 9 बजी
0: बिहान 9 बजी हो 2072 साल असारको 11 गते शुक्रबार बिहानको 9 बजे छोराको विषयमा छोराको जन्म चाहिँ कुन ठाउँ भएको थाहा छ
3: पोखरा
0: भनेको कास्की जिल्लामा जन्म भएको होइन त
3: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेशायनमा श्रीमती रामानुजायनमा सर्वमङ्गल मङ्गले शिवे सर्वतसारिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते हे बाबुको विषयमा म भन्छु ध्यान दिएर सुन्नुहोस् है बाबुको 2072 साल अधिक आषाढ शुक्ल आषाढ शुक्ल पक्षको बाबुको चाहिँ दशमी तिथिमा जन्म शुक्रबारको दिन कन्या राशि चित्राको दोस्रो चरण नाम आउँदो रहेछ पोबाट नाम आएको छ बाबुको है नाम आउँछ बाबुको पोबाट नाम आएको छ मध्यनडी राक्षसी गर्नु परेको छ असाध्य राम्रो कुण्डली छ तपाईँको छोराको अब कुनै कुरा राम्रा कुनै कुरा नराम्रा जसका पनि भइहाल्छन् हो कि होइन अब नराम्रो कुरा के छ बाबुको भन्दा एउटा माङ्गलिक परे यसले अहिलेलाई नराम्रो गराउँदैन पछिलाई नराम्रो गराउँछ विवाहको लागि चाहिँ होइन अब यसलाई नराम्रो पनि भन्न मिल्दैन माङ्गलिक नि केटी खोजेर बिहा गराइदिनु भयो भने राम्रो पनि हुन्छ फेरि होइन राक्षस गर्न परेका छन् अलि एक वर्ष स्वभाव अलि जिति जिति स्वभावको चाहिँ अहिले पनि तपाईँले महसुस गरिराख्नु भएको छ हो कि होइन अब एउटा चाँदीको सिक्री बनाएर लगाइदिनु भयो भने पूर्णिमाको दिन चोखो खाने शुद्ध भोजन गर्ने गर्नुभयो भने बाबुले पनि गराउनु भयो भने चन्द्र ग्रहणको योग परेको छ चन्द्र ग्रहणको योगको शान्ति पनि त्यसरी पनि गर्न सकिन्छ है बाबुलाई अलिकति नाम दोष परेको छ समग्रमा बाबु कुण्डली राम्रो हो एउटा रत्न कपाल लगाइदिनु भयो भने बाबुले चाहिँ एकदम बलियो हुन्छन् है समस्याहरू आउँदैन बाधाहरू रोकावटहरू आउँदैन क्या बाबुको लागि है त्यो भएर एकदम ठिक छ राम्रो छ कुण्डली राम्रो छ होइन समस्या छैन राम्रो छ उन्नति प्रगति राम्रै गर्छन् पछि भविष्य राम्रै हुन्छ बाबुको त्यस्तो नराम्रो छैन अहिलेको लागि चाहिँ राहु र भ्रामरी पढाइमा रुचि कम हुन्छ दिमाग असाध्य तेजिलो छ तातो छन् बाठो छन् नराम्रो होइन है तर अलिकति पितृ दोष पनि परेको छ परिवारमा अकाल मृत्यु भएको छ कसको भएको छ थाहा छ तपाईँलाई तपाईँलाई थाहा छैन कि भएकै छैन तपाईँलाई पनि थाहा हुनुपर्ने हो अब यसो मनन गर्नुहोस् सानो बच्चाको मृत्यु भएको छ परिवारमा ठुलोको होइन है अब तपाईँको जस्तै तपाईँको चाहिँ देवरको अथवा देउरानीहरूको कसैको सानामा त्यस्तो केही भएको थियो कि होइन त्यो पनि सोध्नुहोस् तपाईँले आफ्नो त्यही हो भएको छ क्या हो त्यो भएपछि पितृदोष परेको छ पितृदोष परे पनि के हुन्छ भन्दा उताप चढाव बेसी हुन्छ होइन शान्त हुँदैन जीवन जीवनयात्रा शान्त उताप चढाव बेसी हुन्छ राम्रो पनि हुन्छ नराम्रो पनि बेसी हुन्छ यसको लागि तपाईँले के गर्नुपर्छ भन्दा तपाईँले त्रिपिण्डी भन्ने श्राद्ध गर्नुपर्छ तपाईँको सासू ससुरा हुनुहुन्छ कि हुनुहुन्न ससुरा हुनुहुन्छ ससुरा बुवाले भन्नुहोस् त्रिपिण्डी श्राद्ध गर्ने भनेर है ससुरा बुवाले
3: उपचारादा गर्न पर्यो
0: त्रिपिण्डी भन्छ त्यसलाई क्या
3: ए हजुर
0: होइन त्यो बुझ्नु भएन भने दिउँसो फोन गर्नुहोस् ससुरा बुवासँग बसेर होइन
3: त्यसपछि
0: के रहेछ बुवा बुजुर्ग गुरुलाई फोन गरेर भन्नुहोस् नम्बर दिनुहोस् उहाँले फोन गर्नुहुन्छ म पनि भनिदिउँला होइन अनि त्यसरी त्रिपिण्डी श्राद्धहरू गर्नुपर्छ अहिले गर्न मिल्दैन अब यो कार्तिक मङ्सिरतिर गर्ने हो यो चाहिँ है
3: यो त्रिपिण्डी
0: श्राद्ध गर्नुभयो भने तपाईँलाई 70% तपाईँलाई राम्रो हुन्छ शीतलता हुन्छ समस्याहरू कम हुन्छ बाधाहरू कम हुन्छ रोकावटहरू कम हुन्छ तपाईँको लागि अरू त्यस्तो नराम्रो छैन ठिकै राम्रो देखिन्छ है त
3: ठिक
0: छ राम्रो छ बुवा ग्रह बुवासँग ग्रह अलि मिल्दैन तपाईँहरूसँग हजुरआमाहरूसँग ठिकै छ नराम्रो छैन राम्रै छ माङ्गलिक छन् याद गर्नु होला बुझ्नु होला माङ्गलिक छन् अनि त्यसपछि चन्द्र ग्रहणको योग बनेको छ माङ्गलिक परेको छ नागदोष सामान्य नागदोष परेको छ होइन यसमा विशेष ख्याल गर्नु होला पूर्णिमाको दिन व्रत सकिन्छ व्रत नभए चोखो खाने पूर्णिमाको दिन चोखो खाने एउटा चाँदीको सिक्री बनाएर लगाइदिनुहोस् सोमबार अथवा पूर्णिमाको दिन पारेर लगाइदिनुहोस् मंगलबारको दिन चोखो नृत्य गर्ने शुद्ध भोजन गर्ने हनुमान चालिसा दिनको एकपटक पाठ गर्न सिकाउनुहोस् ग्रह शान्ति नगर्दा पनि अहिले चल्छ राम्रो हुन्छ समस्या आउँदैन है त
3: हस्
0: त उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा जानकारी गराई फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9856575223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि भरतपुर चितवनमा आएर तपाईँले भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: सहयोगको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार, लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापरेस.com तथा facebook.com/radiojaljala.com संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। आजदेखि अधिक मास अर्थात मलवास शुरू। आज राचोपाको वडा अधिवेशन देशभर 1500 वडामा नयाँ समिति चुनिँदै। लोकपा एमालेद्वारा स्मृति सभा सहितका कार्यक्रमको आयोजना। काठमाडौँको चन्द्रागिरी थानकोटमा चक्कु प्रहार गरी सालोको हत्या। आज सबैजसो प्रदेशमा वर्षा र बदली। कोशी र मधेसमा हावाहुरीको सम्भावना। सिलगढ़ी गाउँपालिकालाई पुनखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। रोल्पामा दुर्लभ रेड पाण्डा फेला। दाङको देउखुरीमा आयोजित एक कार्यक्रममा स्थानीय तहसम्म मौसम पूर्वानुमान पुर्याउन सहभागीहरूको जोड। र हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी। म्यान्चेस्टर सिटीले जित्यो एफए कपको उपाधि।
1: बाजे के भयो, किन जलामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 98095 14 6 52।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। आजदेखि अधिक मास अर्थात मलमास शुरू सम्बन्धी प्रसंगबाट। आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको हो। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्षा हुन्छ। वर्षमा सौर र चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनु भएको छ। 2 संक्रान्ति भएको महिना 6 मास हो। मलमास अर्थात अधिक मास मान नृत्य कर्म पूजापाठ जप ध्यान गर्न बाधा नहुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनु भएको छ। यस्तै पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्न नहुने नियम रहेको पनि उहाँले बताउनु भएको छ। वनस्पति र शुक्र अस्त भएको बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइरहेको छ। यसैबीच काठमाण्डुको चन्द्रगिरी नगरपालिका अन्तर्गत मच्छे गाउँको मत्स्य नारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। हरेक मलमास मा जस्तै यस वर्ष पनि मत्स्य नारायण मन्दिरमा आजदेखि एक महिनासम्म पुरूषोत्तम मेला चल्नेछ। मत्स्य नारायण मन्दिरमा मलमासको समयमा भगवान विष्णुको पूजा आराधना गर्न नेपाल तथा भारतबाट लाखौं भक्तजन आउने गर्छन्। पोखरीले घेरिएको यस मन्दिरमा हरेक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्य नारायण मेला पनि लाग्ने गरेको छ। किर्तिपुर कलंकीको तीन थाना र थानकोटबाट झण्डै 3-4 किलोमिटर दूरीमा रहेको मत्स्य नारायण मन्दिर 1700 वर्ष अघि निर्माण भएको हो। त्यहाँ 4000 वर्ष अघि पोखरी स्थापना भएको रेकर्ड रहेको मन्दिर मेला व्यवस्थापन समितिले जनाएको छ। मत्स्य नारायण मन्दिरमा माछाको मुखबाट प्रकट भएको र एक फिट अग्लो चार हातमा शंख चक्र गधा र पद्दे लिएको मूर्ति पनि देख्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज देशभर वडा अधिवेशन गर्दैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएको करिब 1500 वडाको अधिवेशन आज गर्न लागि हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 वडामा तदर्थ समिति बनेका छन्। तीमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ समिति बनेको तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन आज हुनेछ। दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय बनेको। रासोपाले जेठ 3 अघि तदर्थ समिति बन्ने वडाको हकमा भने जेठ 16 गते वडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि दुई चरणमा गर्ने मिति तोकिएको छ। जेठ 9 र 17 गते पालिका अधिवेशन हुनेछ। कुनै पालिकाहरूको वडाहरूमध्ये 30% र जिल्लाको हकमा पनि 30% पालिकाले अधिवेशन भई उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रासोपाले गरेको जनाएको छ। रासोपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 शुरू गरेर असार 1 गते सक्ने कार्यतालिका बनाइएको छ। प्रथम केन्द्रीय महाअधिवेशन असार 7 9 गतेसम्म चितवनमा हुनेछ। पार्टी गठन भएको ठिक 4 वर्ष पुगेकै दिन पहिलो महाअधिवेशनको मिति तय गरिएको हो। नेपाली कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 3300 स्मृति दिवसमा आज देशका विभिन्न भागहरूमा स्मृति सभा सहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा विचार गोष्ठी वृक्षारोपण रक्तदान स्वास्थ्य शिविर अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दास ढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रेरणाताका रूपमा मान्दै आएको छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका तीन थानकोट खरी बोटमा एकजनाको हत्या भएको छ। महोत्तरी घर भएका अन्दाजी 38 वर्षीय स्वामी अहमदले घरयासी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी 25 वर्षीय जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी हत्या गरेका हुन्। चक्कु प्रहारबाट घाइते मन्सुरीलाई उपचारको लागि सतुलङ स्थित मेड पोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गैराती 9:30 चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभएको छ। चक्कु प्रहार गर्ने शमी अहमदलाई प्रहरी वृत थानकोटले नियन्त्रणमा लिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश सहित बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँ तथा बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यसै गरी मधेस प्रदेश सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघ गर्जन तथा चट्याङ सहित पानी पर्न सक्ने अनुमान रहेको छ। मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान र गैराती गण्डकी बागमती र कोशी प्रदेशको केही ठाउँमा पानी परेको थियो। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि त्रिवेणी गाउँपालिकालाई पुनखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। रोल्पामा दुर्लभ रेट पाण्डा फेला। दाङको देउखरीमा आयोजित एक कार्यक्रममा स्थानीय तहसम्म मौसम पूर्वानुमान पुर्याउन सहभागीहरूको जोड। लगायतका समाचार बाँकी नै छन्, हामी सँगै रहनुहोला।
6: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
6: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ नभन्नु नि।
6: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
6: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
6: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: घर हरको आवाज गाउँ सहरको आवाज हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज रेडियो साझना 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा मगरको सभा अध्यक्षता तथा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख एवं खोप समन्वय समितिका सह संयोजक कर्मलाल परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बाठा मगरले खोप उमेर समूहका सबै बाल बालिकाले नियमित तथा पुनःखोप प्राप्त गरेपछि गाउँपालिकालाई पुनःखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनु भएको छ। उहाँले गाउँपालिकाको स्वास्थ्य सुरक्षाको लागि पुनःखोप अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्वस्थ नागरिक निर्माणमा खोपको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभएको छ। स्वस्थ बाल बालिकाबाट नै सक्षम र समृद्ध समाज निर्माण सम्भव हुन्छ, अध्यक्ष बाठा मगरले भन्नुभएको छ। त्यसैले गाउँपालिकाले सबै खोप उमेर समूहका बाल बालिकालाई नियमित खोपको पहुँचमा ल्याएको छ। उहाँले खोप अभियानलाई सफल बनाउन योगदान पुर्याउने स्वास्थ्य कर्मी महिला तथा स्वास्थ्य स्वयंसेविका तथा सरकारवाला प्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ। जन्मदेखि 15 महिना मुनिका तथा 16 देखि 23 महिनासम्मका बाल बालिकालाई प्रदान गरिने 15 प्रकारको खोप सुनिश्चित भएपछि प्रत्येक वर्ष पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि कर्मलाल परियारले तिलगढ़ी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताउँदै आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ। उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लेखमणि डागे, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कडेल, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका दिल्ली बहादुर केसी, वडा नम्बर 2 का वडा अध्यक्ष कविराज बुढा, वडा नम्बर 5 का वडा अध्यक्ष कृष्ण बहादुर केसी, वडा नम्बर 4 का वडा अध्यक्ष गंगा प्रसाद घरती, स्वास्थ्य चौकी प्रमुख, राजनीतिक दलका प्रतिनिधि, महिला समूह, आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको पनि सहभागिता रहेको थियो। रोल्पाको जलजला क्षेत्र अन्तर्गत जेलबाङको जंगलमा विश्वमै दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे फेला परेको छ। शुक्रबार स्थानीयले जंगल क्षेत्रमा रेड पाण्डा देखेपछि त्यसको अवलोकन गरिएको हो। पर्यटन व्यवसायी तथा फोटो पत्रकार बलकु राम पुनले जंगलमा रेड पाण्डा खेलिरहेको अवस्थामा फोटो तथा भिडियो खिच्न सफल भएको बताउनु भएको छ। उहाँका अनुसार प्रसिद्ध पर्यटकीय तथा संरक्षित क्षेत्र जलजला नजिकैको जंगलमा रेड पाण्डा प्रत्यक्ष देख्न पाउनु निकै महत्वपूर्ण उपलब्धि रहेको बताउनु भएको छ। उहाँले यसअघि पनि जलजला क्षेत्रमा रेड पाण्डा रहेको कुरा सुनेको भए पनि पहिलो पटक नजिकबाट अवलोकन गर्न पाएको बताउनु भएको छ। रेड पाण्डाको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसको वासस्थान जोगाउन सबै पक्ष लाग्नुपर्ने धारणा राख्नु भएको छ। रेड पाण्डा फेला परेको क्षेत्र समुद्री सतहदेखि करिब 3000 मिटर उचाइमा रहेको छ। उक्त क्षेत्रमा प्रशस्त मात्रामा हिमाली बाँस र चिया पाइने भएकाले रेड पाण्डाको लागि उपयुक्त वासस्थान मानिन्छ। हिमाली बाँस रेड पाण्डाको मुख्य आहार हो। लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाको जलजला गाम, जेलबाङ, थवाङ, उवा लगायत उच्च पहाड़ी क्षेत्र तथा रूकुम पूर्वका विभिन्न स्थानमा रेड पाण्डाको सम्भावित वासस्थानका रूपमा परिचित रहेका छन्। त्यही क्षेत्रमा रेड पाण्डाको खोजी तथा संरक्षण अभियान सञ्चालन गर्दै आइएको छ। रोल्पामा पहिलो पटक 2072 सालमा रेड पाण्डाको जोड़ी फेला परेको थियो। त्यस यता रेड पाण्डा संरक्षण तथा प्रबन्धनका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। रेड पाण्डा नेटवर्कको सहयोग तथा मानव अधिकार सचेतन केन्द्र हुरेक मार्फत उपल्लो रोल्पाका विभिन्न क्षेत्रमा समुदायमा आधारित रेड पाण्डा संरक्षण परियोजना सञ्चालन गरिएको छ। स्थानीय तह तथा लुम्बिनी प्रदेशको पर्यटन एवं वन वातावरण मन्त्रालयले समेत रेड पाण्डा संरक्षणको लागि विभिन्न योजना अघि सारेका छन्। दाङको देउखुरीमा आयोजित एक कार्यक्रममा सहभागीहरूले स्थानीय तहसम्म मौसम पूर्वानुमानको जानकारी प्रभावकारी रूपमा पुर्याउनु पर्नेमा जोड़ दिएका छन्। किसान तथा सर्वसाधारणलाई सही समयमा भरपर्दो सूचना उपलब्ध गराउन स्थान विशेष मौसम पूर्वानुमान आवश्यक रहेको उनीहरूको भनाइरहेको थियो। शनिबार राप्ती गाउँपालिका एक भालुबागमा रेडियो गुरुवा वा एफएम बर्दियाले आयोजना गरिएको मौसम मन्थन कार्यक्रममा सहभागी वक्ताहरूले मौसम विभागले प्रदेश र जिल्ला स्तरमा मात्रै पूर्वानुमान सार्वजनिक गर्दा कतिपय अवस्थामा अनुमान नमिलेर त्यसले किसानलाई त्रासमा बस्नुपर्ने अवस्था सिर्जना हुने बताउनु भएको छ। उनीहरूले पहिलेको तुलनामा मौसम सम्बन्धी सूचनामा केही सुधार आए पनि अझ प्रभावकारी बनाउन स्थानीय तहसम्म सहज पहुँच आवश्यक रहेको सुझाव दिएका छन्। कार्यक्रममा सहभागीबाट उठेको प्रश्नको प्रश्नलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौसम पूर्वानुमान तथा सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ़ बनाउने बताउनु भएको छ। उहाँले स्थान विशेष मौसम पूर्वानुमानलाई प्राथमिकता राख्दै संघीय सरकारसँग सहकार्य गरिने उल्लेख गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले मौसम सम्बन्धी सूचना समयमै नागरिकसम्म पुर्याउन प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताउँदै किसानसम्म दैनिक सूचना मौसम सूचना उपलब्ध गराउन स्थानीय संचार माध्यम सामाजिक सञ्जाल तथा समुदाय स्तरका संरचनालाई परिचालन गरिने जानकारी दिनुभएको छ। उहाँले जलवायु परिवर्तनको कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै मौसम पूर्वानुमान सम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको बताउनु भएको छ। पूर्व सतर्कताका लागि प्रदेश सरकारले विभिन्न निकायसँग समन्वय गर्दै आएको उहाँको भनाइरहेको थियो। हाल नेपालगंज र भैरवा स्थित मौसम पूर्वानुमान कार्यालय मार्फत सूचना प्रवाह भइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल तथा समुदाय स्तरका संरचनालाई परिचालन गरिने जानकारी दिनुभएको छ। उहाँले जलवायु परिवर्तनको कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै मौसम पूर्वानुमान

प्रदेशको सबै स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकारले आवश्यक समन्वय गर्ने बताउनु भएको छ। मौसम पूर्व तयारीका काममा आन्तरिक मामिला तथा कानून मन्त्रालय 12 जिल्ला प्रशासन कार्यालय प्रहरी तथा स्थानीय तहसँग सहकार्य भइरहेको जानकारी पनि उहाँले दिनुभएको छ। मुख्यमन्त्री आचार्यले मौसम सम्बन्धी सूचना भरपर्दो र व्यवहारिक बनाउन स्थानीय तहले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। समुदाय परिचालन स्वयंसेवक तयारी तथा विपद कार्ययोजना मार्फत पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँको भनाइरहेको थियो। त्यसै गरी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीले मौसम पूर्वानुमानको जानकारी वेबसाइट संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रभाव भइरहेको बताउनु भएको छ। उहाँले नागरिकको हात हातमा सूचना पुर्याउन मोबाइल एसएमएस तथा अडियो सन्देश प्रणाली मार्फत सूचना पठाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। कार्यक्रममा दाङ र बर्दियाका विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण रेडियोकी कार्यक्रम प्रस्तोता बिन्दु चौधरीले गर्नुभएको थियो। अब देश बाहिरको समाचार। इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ। जहाजहरूले अनुमति दर्ता र कंगो विवरण बुझाउनुपर्ने नयाँ नियम इरानले ल्याउँदैछ। यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अल जजिराले जनाएको छ। यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले विश्व बजारमा मूल्य वृद्धिको सम्भावना बढ़ेको छ। विश्वको झण्डै 20% तेल आपूर्ति यही बाटो भएर जान्छ। कतार, साउदी अरब, यूएई, कुवेत, इराकको तेल तथा एलएनजी त्यही मार्गबाट निर्यात हुन्छ। चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता एसियाली देशहरू सबैभन्दा बढ़ी प्रभावित हुने देखिन्छ। तेहरानमा युद्धपछि मूल्य वृद्धि अत्याधिक बढ़ेको छ भने बजारमा ग्राहक घटेको र व्यापार ठप्प जस्तै बनेको खबरमा उल्लेख रहेको छ। इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ। यस्तै लेबनानमा इजरायल र हिजबुल्लाह बीचको आक्रमण जारी रहेको छ। इजरायलले दक्षिण लेबनानका 100 बढ़ी ठाउँमा आक्रमण गरेको दावी गरेको छ। हिजबुल्लाहले पनि 45 दिनको लागि थपिए पनि दुवै पक्षबीच एकअर्कामाथि आक्रमण रोकिएको छैन। राष्ट्रसंघले युद्धविरामको स्वागत गरेको छ। मध्यपूर्वमा अहिले बहुआयामिक संकटमा फँसेको छ इरान। अमेरिका तनाव, गाजामा युद्ध, लेबनानमा आक्रमण र हर्मुज जलमार्गको अस्थिरताले विश्व राजनीति र अर्थतन्त्र दुवैलाई प्रभावित पारिरहेको छ। आउँदा केही दिन परिस्थिति अझ संवेदनशील बन्न सक्ने विश्लेषकहरूको चेतावनी रहेको छ। अन्त्यमा खेल समाचार। म्यान्चेस्टर सिटीले एएफए कपको उपाधि जितेको छ। बेलम वेम्बलीमा गैराती भएको रोमाञ्चक फाइनल खेलमा सिटीले चेल्सीलाई 1-0 गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। सिटीको लागि निर्णय गोल एन्तोइन सेमेनियोले गरेका थिए। खेलको पहिलो हाफमा दुवै टोलीबीच कड़ा प्रतिस्पर्धा भए पनि गोल हुन सकेको थिएन। दोस्रो हाफमा एलिनिङ हालाण्डको लो क्रसमा सेमेनियोले उत्कृष्ट टच गर्दै डिफेण्डर लेभी कलविललाई पछाडि पारेर बललाई टाढाको कुनामा पठाउँदै निर्णय गोल गरेका थिए। यो जितसँगै सिटीले लगातार दुई फाइनल हारको बदला लिँदै एएफए कप उपाधि आफ्नो नाममा लेखाएको छ। क्लबले यस सिजनमा क्यारा बाओ कप जितिसकेको कारण घरेलु डबल पनि पूरा गरेको हो। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। आजदेखि अधिकतम
मास अर्थात मनमा

शुरू आज रासोपाको वडा अधिवेशन देशभरका 1500 वडामा नयाँ समिति चुनिँदै नेकपा एमालेद्वारा स्मृति सभा सहितका कार्यक्रमको आयोजना काठमाडौँको चन्द्रागिरी थानकोटमा चक्कु प्रहार गरिए सालोको हत्या आज सबैजसो प्रदेशमा वर्षा र बदली कोशी र मधेसमा हावाहुरीको सम्भावना त्रिवेणी गाउँपालिकालाई पुनः खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा रोल्पामा दुर्लभ रेट पाण्डा फेला दाङको देउखुरीमा आयोजित एक कार्यक्रममा मा स्थानीय तहसम्म मौसम पूर्वानुमान पुर्याउन सहभागीहरूको जोड़ र हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी म्यान्चेस्टर सिटीले जित्यो एएफए कपको उपाधि लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संसार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: यस्तो सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन
3: दुखेको छ त? खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740 318
2: 9805614652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नु पर्छ
0: अनि अरू के गर्नु पर्छ
2: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 98 67 0 67 467 एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
5: साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
8: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोक सेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
9: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो
3: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
3: ए के के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर
8: 08-582-5903 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
3: B&B डेन्टल क्लिनिक घोराही 15 दाम।
10: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुमो बेला खेमृदे गरम ओगोतिरी जेउ बेला सुनो फुलिकता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए आउए जुने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिले बेला खेप्ता असर केने रि मूल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामेल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख हिमुगेको ठयल निलागी नाथे जन धनी नि खेप्पा छिटी ताउजु हो खोकाई वन जङ्गल सर मेरो आइरिन्दी
11: बानी वन जङ्गल
10: छिन्नी वन जङ्गल ओसो छाम्ने बानीको चुरोट विधि ओरेको नै
11: नाङथाङ नाम्रो लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बलिहोमे ढाल्ने चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
10: गेसो छानेला खोलेर चाउसी खोलिए होइदिए तरिम गाई गेजो मेकेलाई जो अब नजिरे बनाए गेम ल गेजो मेकेमा लाए अरूले लाए के लाइए
11: वन जङ्गल छ जुलिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिने ने चाउसो सहिदेखि खेले
10: वन जङ्गल मेला दुखे माइए मेला
11: ओडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
10: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोदाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कुनै कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खस के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: हो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भन्या सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै धर्मराज भट्टको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन शुरू हुँदै असार 1 सम्म प्रदेश अधिवेशन पनि सक्ने तारिका।
3: आज मदन भण्डारी जीवराजाश्रित स्मृति दिवस एमाले विभिन्न कार्यक्रम गरी मनाउँदै।
4: आजदेखि मलमा शुरू मांगलिक कार्य गर्न नपाइने, हुम्ला हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या बढ़्यो।
3: होर्मुज स्ट्रेटमा नयाँ प्रणाली लागू गर्ने इरानको तयारी, अमेरिकी राष्ट्रपतिको चेतावनी लगत्तै ताइवानले गर्यो आफूलाई स्वतन्त्र घोषणा।
4: र आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित, आज पंजाब र बेंगलुरू तथा दिल्ली र राजस्थान खेल्ने।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ मानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको वडा अधिवेशन आज शुरू हुँदैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएका करिब 1500 वडाको अधिवेशन आज गर्न लागि हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 वडामा तदर्थ समिति बनेका छन्। तीमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडामा अधिवेशन हुनेछ। जेठ 3 अघि तदर्थ समिति बन्ने वडाहरूको हकमा भने जेठ 16 गते वडा अधिवेशन गर्ने मिति तोकिएको छ। तालिका अधिवेशन पनि जेठ 9 र 17 गते 2 चरणमा गर्ने तालिका छ। कुनै वडाहरूमध्ये 30% र जिल्लाको हकमा पनि 30% पालिकाको अधिवेशन भएमा उपल्लो तहको अधिवेशन नरोकिने निर्णय राष्ट्रपतिले गरेको छ। राष्ट्रपतिले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 गतेबाट शुरू गरी असार 1 गते सक्ने कार्यतालिका बनाइएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7-9 गतेसम्म चितुवनमा हुनेछ। पार्टी गठन भएको ठिक 4 वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको हो।
4: आज मदन भण्डारी जीवराज आश्रित स्मृति दिवस। नेकपा एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृति सभा सहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। नेताहरूको स्मरण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारी र आश्रितको विचार र योगदान दीप स्तम्भ झै रहेको बताउनु भएको छ। यसैगरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ।
3: मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास आगामी असार 1 गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार वर्षको 365 दिनमा सौर र चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनेर भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिव प्रसाद पोखरेलले बताउनुभयो। चन्द्र महिनामा दुईवटा संक्रान्ति परेमा क्षय मास भनिन्छ। अधिक मासमा नित्य पूजा पाठ जप ध्यान गर्नुहुन्छ। नित्य बसिरहेको व्रत गर्न हुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। महादान मांगलिक कार्य अर्थात विवाह व्रतबन्ध गृह निर्माण गृह प्रवेश जस्ता काम गर्नुहुँदैन। यसैगरी गर्भाधान गर्नुहुँदैन। पहिले नै गर्भ रहेको भए दोष लाग्दैन भन्ने मान्यता छ। नवविवाहित श्रीमान श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविदहरूको भनाइ छ। मलमासका समयमा मत्स्यनारायण मन्दिरमा मेला लाग्ने गर्छ। मन्दिरमा नारायणको पूजा र पुरूषोत्तम मास महाताम्य वाचम हुने चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो।
4: हुम्लाको सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बाँकी नथालेको छ। सीजन शुरू भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन शुरू भएको चार दिनमा मात्र 169 जना आइपुगेका छन्। हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा 169 तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो। मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन शुरू भएको चार दिनको संख्या हेर्दा यो संख्या बढ़ने विश्वास गरिएको छ। गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष चार महिनामा 6,500 भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए। यस वर्ष गत वैशाख 30 गते पहिलो पटक तीर्थयात्री सिमकोट आइपुगेका थिए।
3: हुम्ला सदरमुकाम सिमकोट सहित दुई गाउँपालिकामा विद्युत सेवा अवरूद्ध भएको छ। हेलदुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत सेवा बन्द गरिएको वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहले बताउनुभयो। समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको छ। विशेष गरी रातीको समयमा विद्युत सेवा बन्द हुँदा संचार, इन्टरनेट, खानेपानी, साना उद्योग व्यवस्था र दैनिक जीवनयापनमा असर परेको छ। संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको
7: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँको थानकोटमा एकजनाको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका 3 खरीबोटमा महोत्तरी घर भएका अन्दाजी 25 वर्षीय जाकिर मन्सुरीको चक्कु प्रहार गरी हत्या भएको हो। 38 वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरेका थिए। घाइते मन्सुरीले उपचारका लागि सतुङ्गल स्थित मेड पोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गइराती चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो। चक्कु प्रहार गर्न भिनाजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सब पोस्टमार्टमका लागि त्रिवेद शिक्षण अस्पताल महाराजगंज पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार. इरानले स्ट्रेट अफ हर्मुजबाट जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्ने भएको छ. इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम आजिजीले आफ्नो देशले चाँडै नै हर्मुज स्ट्रेटबाट जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्ने बताउनुभयो. उहाँले यो प्रणाली इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाको रक्षा गर्न डिजाइन गरिएको दावी गर्नुभएको छ. इब्राहिम अजिजीका अनुसार यो नयाँ प्रणालीबाट व्यापारिक जहाज र इरानसँग सहकार्य गर्ने देशले मात्र लाभ उठाउन सक्नेछन्. उहाँले यो व्यवस्था अन्तर्गत प्रदान गरिने निश्चित सेवाहरूको लागि कर लगाइने पनि बताउनुभयो. यसैबीच इरानका सर्वोच्च नेता मोस्ताबा खामेनीका सल्लाहकार मोहम्मद मोकबरले कुवेत र युएईलाई कड़ा चेतावनी दिनुभएको छ. इरानले अहिलेसम्म संयम अपनाएको भन्दै आफ्ना शत्रुहरूका लागि खुला छाड़िएका क्षेत्रमा आक्रमण गर्न सक्ने संकेत गर्नुभएको छ. यसैबीच ताइवानले आफू एक स्वतन्त्र राष्ट्र भएको घोषणा गरेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रताको घोषणा गर्नबाट बस्न चेतावनी दिएको केही समयपछि ताइवानले यस्तो घोषणा गरेको हो. ताइवानको विदेश मन्त्रालयले आफ्नो बयानमा ताइवान एक सार्वभौम र स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको भन्दै चीनको अधीनमा नरहेको दावी गरेको छ.
4: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ. गैराती सम्पन्न खेलमा कोलकाताले गुजरातलाई 29 रनले पराजित गरेको हो. कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 20 ओभरमा 4 विकेट गुमाएर 218 रन बनायो. गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक 85 रन बनाए भने जोस बटलरले 57 र साई सुदर्शनले 53 रन जोड़े. त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 20 ओभरमा 2 विकेट गुमाएर 247 रन बनाएको थियो. कोलकाताका लागि फिन एलेनले सर्वाधिक 93 रन बनाए भने अंगकुश रघुवंशीले 82, क्याम्प्रुन ग्रीनले 52 रन बनाए. कोलकाताका सुनिल नारायणले 2 विकेट लिए. यो जीतपछि कोलकाता 12 खेलमा 11 अंकसहित 7 स्थानमा छ. त्यस्तै गुजरातको भने 13 खेलमा 16 अंक रहेको छ र दोस्रो स्थानमा छ. आईपीएलमा आज पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स बीच खेल हुँदैछ.
3: अब मौसम. देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अहिले गण्डकी बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ. महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ. यसै गरी मध्य प्रदेश सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एक दुई स्थानमा पनि मेघगर्जन चट्याङ सहित वर्षा हुन सक्ने महाशाखाले बताएको छ. मध्य र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ. बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
4: राष्ट्रिय स्वतन्त्र पार्टीको ओडा अधिवेशन शुरू हुँदै असार 1 प्रदेश अधिवेशन पनि सक्ने तालिका.
3: आज मदन भण्डारी जीवराज आश्रित स्मृति दिवस एमाले विभिन्न कार्यक्रम गरी मनाउँदै.
4: आजदेखि मलमा शुरू मांगलिक कार्य गर्न नपाइने. हुम्ला हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या बढ़्यो.
3: होर्मुज स्ट्रेटमा नयाँ प्रणाली लागू गर्ने इरानको तयारी. अमेरिकी राष्ट्रपतिको चेतावनी लगत्तै ताइवानले गर्यो आफूलाई स्वतन्त्र घोषणा.
4: आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित. आज पंजाब र बेंगलुरू तथा दिल्ली र राजस्थान खेल्ने.
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो. अप्सरा र धर्मराज बिदा हुन्छ. नमस्कार.
9: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
10: AIO.
11: AIO?
10: Yes, AIO. All in one mart. The best place for shopping.
11: के छ र हो खास त्यहाँ?
10: के छैन भन न. नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा. अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
11: वाउ, कहाँ छ र यो?
10: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
12: All in one mart. Helping make your life easier.
13: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है. अरू सामान पुऱ्याउनु छ.
14: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला.
15: अनि
14: घर सर बेच्नु छोडेर यतातिर कता नि?
15: यो त साइड जब दाइ, यो चाहिँ मेन.
14: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको.
15: सामान राम्रो छ, ढुक्क हुनुहोस्.
14: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको.
16: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ.
14: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
15: मार्बल.
16: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है.
14: सुरक्षा घरको
15: जीवन.
17: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना. प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ. तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ. साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ. प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा.
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई छ. माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई. हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ. अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू. तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई. अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई. अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं. तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ.
23: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्.
24: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ.
23: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श.
24: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
23: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
24: अनुहारको चाहे पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
23: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ.
24: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ. सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ.
23: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ.
24: सम्पर्क मोबाइल 98578211105,
23: 98479802,
24: 98095682605
23: र 98103949040.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
2: होइन, के भएको छ र तपाईँलाई?
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
3: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू: मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-5-78-30-504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाप्रे,
4: अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्थ्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: ओए साथी, हेर न।

0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर

0: कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाजे, के भयो? किन गालामा हात?
11: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
10: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
1: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
12: हजुर, हाम्रा सेवाहरू
10: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
13: नदुखाइ दाँत निकाल्ने,
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
13: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
13: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
13: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 3 18 98 95 14 1452।
1: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ, तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: खै जन्मदाता दिनुहोस् त.
1: जन्मदर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो. हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो. साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो. कहाँ जाने होला, तलाई थाहा छ भने भन त.
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि. त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि. थाहा पाएस?
4: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि.
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो. समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ. सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको.
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त. ल निकेश, तलाई धेरै धेरै धन्यवाद है. हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न. यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ.
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्.
4: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्. यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ.
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238.
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697.
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275.
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस.

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर कि बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
0: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल रोल्पा।
3: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला फुल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
4: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558843123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
6: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
8: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
6: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
7: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
6: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
9: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
13: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
12: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
13: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
12: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
6: अनुरोधक, स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, यथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: समाचार चेतना मनोरञ्जन र कला यो हो समुदाय रेडियो चलचला चलचला चलचला
1: चलचला ट्रैक चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865778232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको राजनीति र सरकार सही ट्र्याकमा नरहेको बताउनु भएको छ। आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सरकारमाथि विभिन्न समस्या र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताउनुभयो। सुकुम्बासीको समस्या समाधान, ट्रेड युनियन र विद्यार्थी संगठनको खारेजी तथा संविधान संशोधन कार्यदलको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। अध्यादेश ल्याउने लगायतका नियत ठिक नदेखिएको प्रचण्डको भनाइ छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने पनि बताउनुभयो। शुरूआतमा सरकारका कामलाई ठिकै ठिकै भन्न सकिने भए पनि पछिल्ला गतिविधि भने समर्थन योग्य नरहेको उहाँको भनाइ छ। सरकारले यी समस्याको यथोचित सम्बोधन नगरी सबैतिरबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने समेत चेतावनी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको वडा अधिवेशन आज शुरू हुँदैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएका करिब 1500 वडाको अधिवेशन आज गर्न लागि हो। संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 वडामा तदर्थ समिति बनेका छन्। त्यसमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरी सम्पन्न भइसकेको छ। तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडामा अधिवेशन हुनेछ। जेठ 3 अघि तदर्थ समिति बन्ने वडाहरूको हकमा भने जेठ 16 गते वडा अधिवेशन गर्ने मिति तोकिएको छ। पालिका अधिवेशन जेठ 9 र 17 गते दुई चरणमा गर्ने तालिका छ। कुनै वडाहरूमध्ये 30% र जिल्लाको हकमा पनि 30% पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय राष्ट्रपाले गरेको छ। राष्ट्रपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 गतेबाट शुरू भएर असार 1 गतेसम्म चल्नेछ। प्रथम महाधिवेशन केन्द्रीय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितुवनमा गर्ने निर्णय भइसकेको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेएनजी अगुवारको राय लिनुहुने भएको छ। आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय सानेपामा जेएनजी अगुवारलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी बोलाइएको छ। कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो। 18 जेएनजी अगुवालाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले बताएको छ। उक्त कार्यक्रममा संविधानविद तेजमान श्रेष्ठ, प्राध्यापक डाक्टर खनाल लगायत सहभागी हुनेछन्। सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कंग्रेसले छुट्टै तयारी गरिरहेको छ। उपसभापति पुष्पा भूषालको संयोजकत्वमा कार्यदल बनाएर संविधान संशोधनका लागि सुझाव संकलन गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा भने कंग्रेस सहभागी भएको छैन। शाह नेतृत्वको कार्यदलले जेएनजी अगुवाको संविधान संशोधनमा राय संकलन गर्न बोलाए पनि केही दिन अघि उनीहरूले बहिष्कार गरेका थिए। मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनट पाउने मलमास आगामी असार 1 गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनमा सौर र चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्दा 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यस महिनालाई मलमास वा अधिक मास भनेर भन्ने गरिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। चान्द्र महिनामा 2 वटा संक्रान्ति परेमा 6 मास भनिन्छ। अधिक मासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्न पाइन्छ। नित्य बसिसकेको व्रत गर्न हुने विभिन्न शास्त्रमा उल्लेख गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। महादान, मांगलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता काम गर्नु हुँदैन। यसै गरी गर्भाधान गर्नु हुँदैन। पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। नवविवाहित श्रीमान श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको छ। मलमासका समयमा मत्स्य नारायण मन्दिरमा मेला लाग्ने गर्छ। मन्दिरमा नारायणको पूजा र पुरूषोत्तम महात्म्य वाचन हुने चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बताउनुभयो। र हुम्लाको सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय पर्यटकको संख्या बाक्लिन थालेको छ। सिजन शुरू भएपछि नेपालगंजबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन शुरू भएको 4 दिनमा 169 जना आइपुगेका छन्। हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा 169 तीर्थयात्री आएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो। मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय पर्यटकको आवागमन शुरू भएको 4 दिनको संख्या हेर्दा यो संख्या अझै बढ़ने विश्वास गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
2: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र पालनदेखि देउरा र टप्पासम्म, कार्यक्रम सुसेली, लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम,
3: कार्यक्रम सुसेली
2: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म,
3: कार्यक्रम
4: AIO.
5: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
7: All in one mart, helping make your life easier.
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै दिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
8: अनि के गर्नु त अब, म त निस्किसक्नु हो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक, लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ, त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै, फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
13: खै जन्मदर्ता दिनुहोस् त।
14: जन्मदर्ता गरेको छैन नि म्याडम।
13: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
14: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: कार्यक्रम सुशेली।
2: सारङ्गीको तारदेखि सुमनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म,
3: सुसेली
2: सुसेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली।
3: कहाँबाट आयौ हामी, कहाँ पुग्छौ होला, घुम्दै फिर्दै हाँस्दै खेल्दै बिति जाने चोला, कहिले उभै शिखर पुग्छौ, कहिले उँदै खोच, धरती एकै आकाश एकै फरक फरक सोच, कहिले हामी शहर पुग्छौ, कहिले खेतबारीका मेला, आउनुस अब गाउँ नाचौं भेट भएका बेला, गाउँ नाचौं सुसेलीमा भेट भएका बेला। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुसेलीमा। सुसेली लिएर आइपुगे म ओम भण्डारी, नेपाली लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम सुसेली। बिहान यही बेला त प्रसारण हुन्छ, तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही आउँछौ भावनीको पंखबाट सम्झनाका कुरा सुनाउन। कार्यक्रम सुसेली हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहँदा, काठमाडौँमा रेडियो थाहा संचार सँगै रूकुम पश्चिममा रेडियो सानभेरी र आफ्नो एफएममा, सल्यानमा रेडियो शारदामा, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुममा, सुर्खेतमा प्रदेश एफएममा, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्ग, रूपन्देहीमा रेडियो तिलोत्तमा, दाङमा रेडियो तुलसीपुरमा, उदयपुरमा बेलका एफएमबाट, सिन्धुलीमा रेडियो विजय किल्ला र रेडियो मरिण, रूल्पामा रेडियो जलजला र माडी आवाजमा, अनि मुगुमा रेडियो मुगु सँगै सौर्योदयबाट, अनि बैतडीमा रेडियो निङ्गला सैनीमा, बझाङमा रेडियो सेती, थलरा र जनमुखीमा सँगसँगै प्रसारणमा छ कार्यक्रममा। तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट, अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण, उसो त नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सँगै प्रसारण हुन्छ। हामी गीत सुनाउँछौ, भाका सुनाउँछौ, गीतबाटै हर कुरा बुझ्ने कोशिश गर्छौ। आज अरू केही छैनन्, अरू जम्मे विषय आएका छौ, मात्रै मौलिक नेपाली गीतका प्रतिहरू सुनाउँछ, जसलाई रैथाने गीत पनि भनिन्छ, जनगीत पनि भनिन्छ, कतिले त यसलाई ग्राम गीत पनि भन्छन्, कतिले स्थानीयका गीत भन्ने गर्छन्। जे जे भने पनि यी हाम्रो नेपाली धरतीबाट उब्जिएका गीत हुन्। यही झरना नदी खोलाले हामीलाई यी गीत गाउन सिकायो, यहीँको हावामा आएको सुवासनाले यस्ता मिठा लय बनायो। आज सुन्ने गीतहरू हामी अझ बढी मनन गरी सुनौ भन्ने अनुरोध गर्दै कार्यक्रमको शुरूमा चाहिँ तपाईँको मनलाई एकछिन चंगा बनाउँछौ, नचाउँछौ, अनि अरू हाम्रा काव्यिक ज्ञान गुदी बोकेका गीत सुनाउला। आजको कार्यक्रमको शुरूको गीत यहाँलाई हिमाल घले, रमा राणा र साथीहरूको स्वरमा यो गण्डकी क्षेत्रबाट आएको गीत हो, फेरि भेट होला नि साईले यसै गरी नैमरी बाँचेका।

फेरि भेट होला नि साईले यस्तै गरी नै मरी बाँचे त हिमाल घले रमा राणा र साथीहरूको स्वर सुनाए. यो गीत गण्डकीदेखि धौलागिरीको कागसम्म शहरका रंगीला बजारदेखि घर आँगनको कान्ला र पाखासम्म मात्रै होइन देश विदेश पुगिगएको छ. सम्झनामा यति कस्ता गीतहरू छन् जसले मान्छे जहाँ भए नि मनको तृष्णा अथवा न्यास्रो मेटिजान्छ. गीतले भन्ने कुरा धेरै छ, हामी त्यो कुरा कहाँ भन्न सकौंला र भन्छन् नि कहावत छ हिन्दीमा छोटी मुखा बढी बात. हामी साना मान्छेले यति ठूला कुरा कसरी पाउन सकौंला र लाग्दछ हाम्रो सरहदमा हाम्रो हावामा हाम्रो माटोमा यस्ता ज्ञान गुदी घुमिरहेका रहेछन् र त हाम्रो दिमागमा कहाँ कहाँबाट पसि गयो र यस्ता गीत आइगयो. त्यस्ता कलाकारहरू जसप्रति हामी सदा नतमस्तक छौं नमन गर्दछौ जसले काव्यमेले पनि समेट्न नसकेको ज्ञान गुदी समेटिदिएको छ. हाम्रा गीतले तिनै भन्छन् तर आज हामीले छानेका गीतहरू कोही चरण सम्बद्ध छन् कोही चरण असम्बद्ध छन्. एक गीतदेखि अर्को गीतको न भाका मिल्छ न विषय मिल्छ. यसै गरी छेको छन्द नमिलाए पनि कार्यक्रमभरि तपाईँलाई सँगै राख्नु छ, कार्यक्रमभरि तपाईँसँगै बस्नु छ, गीत सुन्नु छ र सुनाउनु छ. कोही त नाच्ने गीत छन् नि, कति गए गीत चाहिँ तपाईँले मनले सुन्ने गीत छन्. अब हामी यति कुरा भनिसकेपछि पुर्याउँछौ तपाईँलाई काली कर्णाली, जहाँबाट आज पनि आधुनिक समयमा आइपुग्दा पनि त्यहाँबाट काला पहाड़ जाने नेपालीको कम्ती लामो पंक्ति छ र भारतका आसाम भाग्सु मेघालय देहरादूनमा गएर यहाँदेखि लिएर चाहिँ विभिन्न भारतीय भूमिहरूमा गएर खुट्टी राख्ने गाईगोठ गर्ने तोरी छरेर खेती गर्ने अनि त्यहाँ कुल्ली दरवानी गर्ने चपरासीका काम गर्ने विभिन्न क्षेत्रमा नेपालीहरू छ. सुखले विदेशमा कहाँ मान्छे बसेको छ र दुःखले ऊ धानिएको छ. आज त हाम्रो विदेश भारत मात्र कहाँ छ र मध्य एसिया मध्य पूर्वदेखि अमेरिका युरोपसम्म नेपाली पुगेका छौं. जति नै सुकिलो लुगा लाए पनि जति नै मिठो घाँस खाए पनि हामीलाई घर आँगनले यसरी पछ्याउँछ यसरी पछ्याउँछ. त्यो सम्झेर हामी आँखाको डिल भत्काउँछौ कि त्यो सम्झेर भावनी यसरी आउँछ शब्द यसरी आउँछ यसरी प्रकट हुन्छ जुन सुनेर सुन्ने श्रोता पनि आफै आफै गम खाएर आँसु चुहाउन बाध्य हुन्छ. आज त घरै छौ, आज ऊ धानिएको छ, आज त हाम्रो विदेश भारत मात्र कहाँ छ र मध्य एसिया मध्य पूर्वदेखि अमेरिका युरोपसम्म नेपाली पुगेका छौं. जति नै सुकिलो लुगा लाए पनि जति नै मिठो घाँस खाए पनि

0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
3: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: बाजे, के भयो, किन गालामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन भात दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाज।
5: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7140-318-9095-14652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
10: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं, अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं, व्यवस्थित तवरले पार्किङ गरौं, आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं, घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं, फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ, तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: खै जन्मदाता दिनुहोस् त.
1: जन्मदर्ता गरेको छैन नि म्याडम.
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
2: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ थुडीखेल, रोल्पा।
4: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
5: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558843123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
3: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
5: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
8: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
12: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
11: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
12: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
11: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
5: अनुरोधक, स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिटी क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: बाजे के भयो, किन गलामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बाज।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
5: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? तिमी त सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर, हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर
5: 98।
7: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
5: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन, कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
7: ओहो, भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुरी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
5: सबै चल्लाले खाने दाना पाइने रहेछ, बुलु जाउँ है दाना लिनु।
0: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
2: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: जुन सहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
3: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-6770, 98-478-076-77, 98-578-43-123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।

0: तपाईको मनको आवाज यो हो रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: चार नेटवर्क समयको आवाज। समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकार सही बाटोमा नरहेको नेकपा संयोजक प्रचण्डको दावी, प्रतिवाद गर्ने चेतावनी। प्रदेश सरकार फेरबदलको कसरतमा नरहेको प्रस्तुति।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको ओडा अधिवेशन शुरू हुँदै संविधान संशोधनबारे कंग्रेसले जेएनजी युवाहरूसँग छलफल गर्दै।
1: मलमा शुरू भएसँगै काठमाडौँको मत्स्य नारायणमा एक महिने मेला शुरू। हुम्ला हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या बढ़्यो।
0: कंगोमा इबोला भाइरसबाट 80 जनाको ज्यान गयो, डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
1: र आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित, आज पंजाब र बेंगलुरू तथा दिल्ली र राजस्थान खेल्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको राजनीति र सरकार सही बाटोमा नरहेको बताउनु भएको छ। आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारमाथि विभिन्न संशय र प्रश्नहरू रहेकाले समर्थन गर्न नसकिने बताउनुभयो। सुकुम्बासीहरूको समस्या समाधान, ट्रेड युनियन र विद्यार्थी संगठनहरूको खारेजी तथा संविधान संशोधन कार्यदलको पारदर्शितामाथि प्रश्न उठाउनुभयो। अध्यादेश ल्याउने लगायतका नियत पनि ठिक नदेखिए प्रचण्डको भनाई छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र यसको परिमार्जनका निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढंगले सहयोग गर्ने बताउनुभयो। शुरूआतमा सरकारका कामलाई ठिक ठिकै भन्न सकिए पनि पछिल्ला गतिविधि भने समर्थन योग्य नरहेको उहाँको भनाई छ। सरकारले यी समस्याको यथोचित सम्बोधन नगरे सबैतिरबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिनुभएको छ। फरक प्रसंगमा प्रचण्डले आफूहरू प्रदेशमा सत्ता परिवर्तनको खेलमा नरहेको स्पष्ट पार्नुभएको छ। कंग्रेस र एमाले प्रदेश सरकारमा सहकार्यको प्रस्तावहरू आए पनि आफूले इन्कार गरिरहेको दावी गर्नुभयो। कसैलाई हटाएर अर्को कुनै दलसँग मिलेर सरकार फेर्ने गतिविधिमा सक्रिय नहुने बताउँदै प्रचण्डले प्रदेशमा नयाँपन ल्याउन सबै दलहरू मिलेर सरकार बनाउने बारे भने आफू सकारात्मक रहेको बताउनुभयो। आजै प्रचण्डले कंग्रेस नेता पूर्णबहादुर खड्गासँग पनि छलफल गर्नुभएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको ओडा अधिवेशन आज शुरू हुँदैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएका करिब 1500 ओडाको अधिवेशन आज गर्न लागेको हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 ओडामा तदर्थ समिति बनेका छन्। तीमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ। तदर्थ समिति बनेका तर ओडा अधिवेशन हुन नसकेका बाँकी ओडामा अधिवेशन हुनेछ। जेठ 3 अघि तदर्थ समिति बन्ने ओडाहरूको हकमा भने जेठ 16 गते ओडा अधिवेशन गर्ने नीति तोकेको छ। पालिका अधिवेशन पनि जेठ 9 र 17 गते दुई चरणमा गर्ने तालिका छ। कुनै ओडाहरू मध्ये 30% र जिल्लाको हकमा पनि 30% पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रासोपाले जनाएको छ। रासोपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 शुरू गरेर असार 1 गते सक्ने कार्यतालिका बनाइएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुनेछ। पार्टी गठन भएको ठिक 4 वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको हो।
0: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेएनजी अगुवाहरूसँग छलफल गर्नुहुने भएको छ। आज दिउँसो 2 बजे केन्द्रीय कार्यालय स्थानेपामा जेएनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ। कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नका लागि गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको 18 जेएनजी अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको कंग्रेसले जानकारी दिएको छ। सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न विभिन्न पक्षसँग छलफल गरिरहँदा कंग्रेसले उपसभापति पुष्पा भूषालको संयोजकत्वमा कार्यदल दल बनाएर संविधान संशोधनका लागि सुझाव संकलन गरिरहेको छ। यद्यपि जेएनजी अभियन्ता माजिद अन्सारीले भने पाँचवटा प्रश्न उठाउनु भएको छ। आन्दोलनका घाइतेको उपचार तथा शहीद परिवारलाई तत्काल राहतका लागि कंग्रेस संसदमा मौन रहेको, सरकारसँग भएको 10 बुँदे सम्झौताप्रतिको प्रतिबद्धता र त्यसप्रतिको मौनता लगायतका विषयमा प्रश्न उठाउनु भएको छ। यसअघि असीम शाह नेतृत्वको कार्यदलले जेएनजी अगुवाहरूसँग संविधान संशोधनका लागि राय संकलन गर्न बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए।
1: आज मदन भण्डारी जीवराज आश्रित स्मृति दिवस। नेकपा एमाले पार्टीका तत्कालीन महासचिव भण्डारी र संगठन विभागका प्रमुख आश्रितको 33 औं स्मृति दिवसमा मदन नगर बल्खुमा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ। कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो। जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको भन्दै भण्डारीले पार्टी र जनता बीच दूरी बढ़े राजनीतिक आन्दोलनको मर्म कमजोर हुने भएकाले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्ने बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ।
0: मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास आगामी असारे गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ। सौर र चन्द्रमास दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास आउँछ। एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनेर भन्ने गरिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। चन्द्र महिनामा दुईवटा संक्रान्ति परेमा 6 मास भनिन्छ। अधिक मासमा नित्य कर्म, पूजा पाठ, जप ध्यान गर्न हुन्छ। नित्य बसिरहेको व्रत गर्न भने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। महादान, मांगलिक कार्य एवं विवाह, व्रतबन्ध, गृह निर्माण, गृह प्रवेश जस्ता काम गर्नु हुँदैन।
1: आजदेखि पुरूषोत्तम महिना शुरू भएसँगै चन्द्रगिरीको मत्स्य नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। हरेक 3 वर्षमा पर्ने अधिक मासमा चन्द्रगिरी नगरपालिका 9 मा रहेको उक्त मन्दिरमा 1 महिनासम्म मेला लाग्ने गर्छ। यो मेलालाई मत्स्य नारायण मेला पनि भनिन्छ। आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको मत्स्य नारायण मेला व्यवस्थापन समितिको संयोजक अच्युत अधिकारीले जानकारी दिनुभयो। मन्दिरसँगैको कुण्डमा स्नान गरी त्यसको मध्य भागमा रहेको भगवान मत्स्य नारायणको दर्शन गरेमा पाप नाश हुने जनविश्वास छ। साथै छाला लगायत घाउ खटिराको रोग पनि निको हुने मानिन्छ।
0: हुम्लाको सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बाक्लिन थालेको छ। सीजन शुरू भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन शुरू भएको 4 दिनमा मात्र 169 जना पुगेका छन्। हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा 169 तीर्थयात्री आएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो। गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष 4 महिनामा 6,500 भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: कीर्तिमानी आरोही कामिरिता शेर्पाले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ। 56 वर्षीय कामिरिताले आज बिहान 10:12 विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिटर ट्रेक्सले जनाएको छ। सफल आरोहणपछि कामिरिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ। कामिरिताको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा भव्य स्वागतको तयारी गरिएको छ। सन् 1994 सगरमाथा आरोहणको यात्रा शुरू गर्नुभएका कामिरिताले सन् 2026 आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसक्नु भएको छ। उहाँ एभरेस्ट म्यानको उपनामले चिनिनुहुन्छ। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उहाँकै नाममा छ। त्यसै गरी माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले आज बिहान 9:30 11 पटक सगरमाथा आरोहण गर्दै महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको कीर्ति विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 संखुवासभा मकालु 2 जन्मिनुभएकी लाक्पा शेर्पाले नेपालको पर्वत आरोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। कंगोको पूर्वी क्षेत्रमा इबोला भाइरसको प्रकोपबाट 80 ज्यान गएको छ। स्वास्थ्य मन्त्री स्याम्युअल रोजर कम्बाले विशेष प्रयोगशाला परीक्षणबाट इबोला भाइरसको 8 प्रारम्भिक घटनामा 80 ज्यान गएको पुष्टि गर्नुभयो। कम्तीमा 246 शंकास्पद नमूनामा निगरानी भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था क्यूएनएले जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने बताएको छ। कंगोसँग जोड़िएको युगाण्डामा इबोलाको एउटा केस फेला परेको र केन्याले सबै प्रवेश बिन्दुमा निगरानी कड़ा बनाएको छ। अहिलेसम्म इटुरी प्रान्तका बुनिया ब्राम्पा र मेङ्गवालु क्षेत्रमा फैलिएको छ। युगाण्डामा इबोलाको एउटा केस फेला परेको छ। अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगाण्डा र दक्षिण सुडानमा रोग फैलिने उच्च खतरा रहेको बताएको छ। इबोला भाइरसबाट संक्रमित बिरामी मध्ये 25%देखि 90%सम्मको ज्यान जाने गरेको छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फेला परेको थियो। संक्रमित व्यक्तिको रगत वा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट रोग सर्ने गर्छ।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गैराति सम्पन्न खेलमा कोलकाताले गुजरातलाई 29 पराजित गरेको हो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 20 ओभरमा 4 विकेट गुमाएर 218 रन बनायो। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक 85 रन बनाए भने जोस बटलरले 57 रन र साई सुदर्शनले 53 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले विश्वभरमा 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताका लागि फिन एलेनले सर्वाधिक 93 रन बनाए भने अंगकुश रघुवंशीले 82, क्यामरून ग्रीनले 52 रन बनाए। कोलकाताका सुनिल नरायणले 2 विकेट लिए। यो जीतपछि कोलकाता 12 खेलमा 11 अंकसहित 7 स्थानमा छ। यस्तै गुजरातको भने 13 खेलमा 16 अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ। आईपीएलमा आज पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स बीच खेल हुँदैछ।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकार सही बाटोमा नरहेको नेकपा संयोजक प्रचण्डको दावी। प्रतिवाद गर्ने चेतावनी। प्रदेश सरकार फेरबदलको कसरतमा नरहेको प्रस्तुति।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन शुरू हुँदै संविधान संशोधन बारे कंग्रेसले जेएनजी युवाहरूसँग छलफल गर्ने।
1: मलमास शुरू भएसँगै काठमाडौँको मत्स्य नारायणमा 1 मेला शुरू। हुम्ला हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतीय पर्यटकको संख्या बढ़्यो।
0: कंगोमा इबोला भाइरसबाट 80 ज्यान गयो। डब्ल्यूएचओद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
1: र आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित। आज पंजाब र बेंगलुरू तथा दिल्ली र राजस्थान खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। अप्सरा र धर्मराज विदा हुन्छ। नमस्कार।

0: चार मेगाहर्ट्ज। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
1: सुन सहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुन सहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुन सहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
0: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका यो मस्त र जरुरी सूचना झुङ पेला खेमरिदे गरम ओभरी जेऊ पेला सुनौ फुरी कता ओचुरी जेऊ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना दे वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिएने सुनौ माछा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनौ चासो खेलगेमा दुख
1: वन
0: जङ्गल सर मेरा आदिवासी बाली एमएल एमए ओछ छानेला लिउसोकर पोतराले पार्जगे रहते
1: सलाई लाइटर स्याउला मे सचाउने चिस्राले जा बाङजा र यामाडेने पोल गेने या इतौ चिज र रहिदे वन जङ्गल याल के भबाय
0: पिकनिक वन भोजबाको मे सचाउँछु छिन्नी मेले चाउसु सहिदे कि खेनाले वन जङ्गले ओछो छान्ने दैके बारीको चुरोद विधि ओरे बने कोबाजे
1: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
0: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिङ्काई गेजो निकेलाई छु अब नजिरे बने गेम एल गेजो निकेमा लागे औलेम लायो के लागे
1: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी मे चाउसो सहिले खेले
0: वन जङ्गल मेलाइ गेमाइए मेला तिमी पाँचजना खरनामदार मिलिदिए नै
1: चानजनु बेलाको हिजिमके कोटल मेके सताङ्गीले हेनौमा छिन्ने मे चासो के
0: मे लागि निताई गे भने के बचिए सोनो अरूले भने के बच्चो
1: छान्ला पोयाल मे लागि किसानकिनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607670।
0: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
1: देखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
0: 9805-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण

0: गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोडाही दाङ।
2: आइया मम्मी दादु, क्यो म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
4: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो, भुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना पाए। आउए जुने प्राकृतिक सम्पदा र त खेप त जेम नारे वातावरण मिलेने ल खेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज जिमी जिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख पिकनिक वन भोज बाँसो छिन्ने मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बारेको चुरो विधि ओरेको नै कोबाजेङ्गे माथि
6: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दुने व्यवस्था चाउसो गिरुए
5: गेछो छामेला खोरेल चाउसी खोलिए हरिदे चरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेम गेल गेज मेके नलाए औलेम लायो के नाइए
6: वन जङ्गल सजुलिसी घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी मे चाउसो सहिले खेले
5: वन जङ्गल मेला लागि किन्ने पार्सोना खरनामदार मिली देख नै सानो छ नि के सही
6: बतास उचले जु बेला त हिजिनके कोटल ने के सताङ्गीले हेन अखिम छिन्ने ने चाउस के सही
5: ने लागि नि मिताई के मने के पछि सोनो अरूले मने के बछ या
6: के छ थामला पोयाल ने लागि के सन्किने के छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: हैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
7: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
8: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
7: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
8: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू। क्लिनिक सातै दिन खुल्ला रहने। निशुल्क दन्त परीक्षण गरिने। आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने। अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने। दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा चिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
8: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825983 6570 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
10: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
11: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
10: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
11: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
12: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
11: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
12: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
10: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
11: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
12: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
8: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
9: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
13: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
14: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
13: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
14: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
13: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
14: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
13: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
14: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
13: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
14: सम्पर्क मोबाइल 9857821105,
13: 9479702,
14: 9805582605
13: र 9910939940।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: दुई गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा। जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
10: होइन, के भाषा र तपाईँलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
10: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा

0: भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

दिउँसो 2 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। जनजी आन्दोलनका क्रममा गत भदौ 24 गते आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्वी भागको पुननिर्माण शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रहेको भागमा रंगरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम भइरहेको छ। क्षति भएका भौतिक संरचनाको पुननिर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोष अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुननिर्माण शुरू गरिसकेको छ। आन्दोलनका क्रममा सो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा बस्दै आएको छ। नेपाली कांग्रेसले आज आफ्ना सांसदहरूसँग छलफल गरिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो। पार्टी केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा रहेको सहजीकरण समितिले समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदीय मामिलाका बारेमा सांसदहरूलाई जानकारी गराउनेछ। कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी छन्। आज नेता गोविन्द पोखरेलले सहजीकरण गर्नुभएको छ। बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब 4 दिनको अवधिमा कोहलपुर नगरपालिका 11 स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाइएको हो। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले अधिकांशले आफ्ना झ्याल ढोका जस्ता सामग्री आफै लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घर टहरा

0: हटाइएको बताउनुभयो। उहाँले वास्तविक सुकुम्बासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने जानकारी दिँदै होल्डिङ सेन्टरमा बस्नेहरू पनि घट्दै गएको जानकारी दिनुभयो। बस्ती भत्काउने विषय रहरको विषय नभएको उल्लेख गर्दै नगर प्रमुख आचार्यले आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले पहिलो दिन खाद्यान्नको करिब 5 लाख रूपियाँ बराबरको प्याकेज बनाएर तयारी अवस्थामा राखिए पनि वितरणमा थप कठिनाई भएपछि त्यसलाई स्थगन गरेर सूचना प्रकाशन गरिएको बताउनुभयो। हाल नगरपालिकालाई 102 घरको विवरण प्राप्त भएको छ। र परराष्ट्र मन्त्री शिशिर खनालले अल्पकालीन राजनीति भन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको छ। टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह सुझाव संकलन कार्यक्रममा उहाँले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताउनु भएको हो। उहाँले अबको समय राजनीतिक लाभ भन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गर्नुभयो। काठमाडौँ क्षेत्र नम्बर 6 का सांसद समेत रहनुभएका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमीन बाँकी रहेको भन्दै व्यवस्थित शहर निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारले व्यवस्थित गर्दै पर्यटन प्रबन्धन गर्न जरूरी रहेको उल्लेख गर्नुभएको छ। टोखामा घरवास होमस्टे विकास गर्न सकिने उहाँको भनाइ छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
0: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: एक सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
8: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलीचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
6: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मम्मी दाजु, के हो, म त खाना खान नि सक्दिन।
0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
6: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।

0: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओपतिरी जेऊ बेला सुनो फुरी कता ओचुगुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये दिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखा नामे ल भे लागिने सज जिनी किमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगीको ठेल भेला किनाते जन धनी खेप्पा छेती ताउजु हो खोकाई
1: बेचो छानियाला बन्न भेला किने पुरा रङ्गे नौ पुराले चौसो खेल

0: गन्जमलसँग मेरा आरिबुरी बानी एमएल एमए ओछामेला लिउसोतर पोतरालाई पार जगेर हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जाबाङजा र यामाडेने पोल गेने या इतौ चिजर रहे गन्जमलियाल के भए
0: पिकनिक वनभोज बाक मे सचाउँछु छिन्नी मेले चाउ सोसाइटी खेनाए वन जङ्गल ओछो छाम्ने दाइके बानीको चुरोट विधि ओरे पनि कोबाजेङ्गे माथि
1: नाङथार नाम्ल लिजेऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढालले छ अनुगमन दिने व्यवस्था चाउसर्गी दुए
0: गेछो छामेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गे जम्मेके लैजु अब नजिरे बनाए गेम एल गे जम्मेके नलाए अरूले लायो के नाइए
1: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी मे चाउसो सहिदेकी खेले यहाँ
0: वन जङ्गल मे लागि घेमाइए मेला घिनी पाँचजना खरनामा मिलिदिए बनाई सानो छ मे गे
1: बतास उचुलिजु बेलाको घिजिम्केको टल मेके सताङ्गिने हेन अख्यम छिन्ने मे चाउसो गेस
0: मे लागि निताई गे मने गे बचिए सोनो अरूले मने गे बच यहाँ
1: के छ छामला पोयाल मे लागि गे सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका

0: अरूले भने के गर्छ यहाँ
1: के छ थाम्ला पोयाल भेलागी किसान तिमी गेप्चोका वडा कार्यालय प्रहरी कार्यालय सर्ग सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरी
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदय घात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेशनल बात रोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
1: नेशनल बाघ रोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरितरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरुभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै

0: छैन त
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौं।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खोज के को झगडा हो यो?
4: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847199719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हातखुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
7: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
8: सम्पर्क मोबाइल 9857821105,
7: 9479702,
8: 9805982605,
7: र 9910939940।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
9: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने।

0: मलाई त पाइल साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकार

0: रोकथाम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड गोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
4: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले रोल्पा

0: झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78 232।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आफ्ना सांसदहरूसँग कांग्रेस छलफलमा पार्टी एकतामाथि प्रहार भएको भन्दै संस्थापनेतर युवाको छुट्टै भेला।
0: फुटबलमा भूमिहीनको शक्ति प्रदर्शन, बस्ती हटाउँदा देशभरका 12 लाख परिवार प्रभावित, कोहलपुरमा अतिक्रमण गरिएका 700 घर टहरा हटाइए।
1: झिन्जी आन्दोलनमा झलाइएको सिंहदरबारको पुननिर्माण शुरू, प्रजनन स्वास्थ्यमा कानूनी अडचन हटाउन सरकारवालाको जोड।
0: अमेरिकी विमान वाहक जहाज जेराल्ड फोर्ड स्वदेश फिर्ता, अमेरिकाले क्युबामा आक्रमण गर्ने आशंका।
1: र नेपाल सुपर लीगको 4थो संस्करण आगामी भदौ 3 सातादेखि शुरू हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसले आज आफ्ना सांसदहरूसँग छलफल गरिरहेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा कंग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो। पार्टी केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा रहेको सहजीकरण समितिले समसामयिक राजनैतिक घटनाक्रमसँगै संसदीय मामिलाका बारेमा सांसदहरूलाई जानकारी गराउनेछ। कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी रहेका छन्। आज समितिका संयोजक केसीको अनुपस्थितिमा नेता गोविन्द पोखरेलले सहजीकरण गरिरहनु भएको छ। संस्थापन पक्षले पार्टी एकता विरूद्ध विभिन्न गतिविधि गरेको भन्दै कंग्रेसको संस्थापनेतर समूहका युवाहरू छलफलमा बसेका छन्। काठमाण्डको सुकेधारामा आज भएको भेलाले विभिन्न 4 निर्णय गरेको छ। पार्टीको वृहत एकताका लागि पार्टीका युवा नेताहरूको भेला भएको संस्थापन इतर पक्षका नेताहरूले बताएका छन्। समयमै महाधिवेशन नगरेको दावी गर्दै 5 भातृ संस्थाका तदर्थ समितिले हालै कंग्रेसले विघटन गरेको थियो, तर भातृ संस्था विघटन गर्दा पार्टीको बृहत्तर एकतामा आघात पुगेको भन्दै आजको भेलाले ती संस्था सम्बद्ध नेताहरूको भेला गरी केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको छ।

0: सरकारले वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको आरोप लगाउँदै सुकुम्बासी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले वृहत प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा बुटवलमा प्रदर्शन शुरू भएको हो। राजमार्ग चौराहाबाट प्रदर्शन शुरू भएको छ। सरकारले गरीब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घर टहरामा कुनै विकल्प नदी डोजर चलाएर उठीवास लगाउने काम गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न आन्दोलन गर्नु परेको संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले जानकारी दिनुभयो। संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकका अनुसार सरकारले वैकल्पिक व्यवस्थाको भरपर्दो आधार तयार नगरी हतारमा बस्ती हटाउने अभियान चलाउँदा देशभरका 12 लाख भन्दा बढ़ी परिवार प्रभावित भएका छन्। यसबाट झण्डै 50 लाख नागरिक प्रत्यक्ष असरमा परेको उहाँको भनाइ छ। त्यसैगरी जेठ 4 गते भुटवलमै राष्ट्रिय सम्मेलन आयोजना गरिने संघर्ष समितिले जनाएको छ। सम्मेलनमा विज्ञ अधिकारकर्मी तथा विभिन्न जिल्लाका प्रतिनिधिको सहभागितामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्याबारे छलफल गरी ठोस निष्कर्ष निकालिने बताइएको छ। सम्मेलनले राष्ट्रिय स्तरको संघर्ष समिति गठन गर्ने तथा सरकार र प्रमुख राजनैतिक दललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गर्ने संघर्ष समितिका सल्लाहकार विकले जानकारी दिनुभयो।
1: पाकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ। करिब 4 दिनको अवधिमा कोहलपुर नगरपालिका 11 स्थित क्रिकेट मैदान नजिक अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाइएको हो। कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले अधिकांशले आफ्ना झ्याल ढोका जस्ता सामग्री आफै लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घर टहरा हटाइएको बताउनुभयो। उहाँले वास्तविकका

0: को एकमात्र डीटीएच सेवा दिस होम टेशो खुशीको कनेक्शन
1: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। प्रजन्म स्वास्थ्यमा कानूनी अडचन हटाउन सरकारवालाले जोड़ दिएका छन्। नेपालको संविधान र कानूनले महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारले मौलिक हकको रूपमा ग्यारेन्टी गरे पनि व्यवहारिक र प्रशासनिक झन्झटका कारण अझै पनि आम महिलाहरू यो सेवा पाउनबाट वञ्चित हुनु परेको उनीहरूले बताएका छन्। विराटनगरमा आज आयोजित सुरक्षित गर्भपतन सेवा सम्बन्धी कार्यान्वयन र वर्तमान अवस्था सम्बन्धी अन्तर्क्रियामा सहभागीले नीति र कानून उत्कृष्ट भए पनि कार्यान्वयनको तह शीतल हुँदा पीड़ितहरू धन बर्कामा परेको धारणा राखेका हुन्। उच्च अदालत विराटनगरका न्यायाधीश कैलाश गुरूङले सहमतिमा हुने भनिएका यौन सम्बन्ध र कानूनी उमेरको सीमाका कारण सृजित अस्पष्टतालाई मानवीय र न्यायोचित ढंगले हेरिनुपर्नेमा समेत जोड़ दिनुभयो। मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भूषालले प्रजनन स्वास्थ्य र जबरजस्तीकरणका कारण रहन गएको गर्भपतन जस्ता संवेदनशील विषयमा अदालत अत्यन्तै गम्भीर रहेको बताउनुभयो। कानूनी प्रक्रियाका कारण न्यायमा हुन सक्ने ढिलाइप्रति चासो राख्दै उहाँले पीड़ितको गोपनीयता संरक्षण र द्रुत न्यायका लागि अदालत प्रतिबद्ध रहेको बताउनुभयो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासन चनाखो रहेको बताउनुभयो। कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका नीति तथा योजना समन्वय महाशाखाका अधिकृत केशव काफेले कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवाको अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले असुरक्षित गर्भपतन अझै पनि मातृ मृत्युदरको प्रमुख कारण बन्दै गएको बताउनुभयो। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण शाहले सुरक्षित गर्भपतन सेवा प्रदान गर्दाका कानून चिकित्सकीय र नीतिगत चुनौतीको बारेमा चर्चा गर्नुभएको थियो। स्वास्थ्य मन्त्रालयका सचिव यदु चन्द्र घिमिरेले मन्त्रालयले यस वर्षको नीति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको जानकारी दिनुभयो।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विमानवाहक जेराल्ड आर फोर्ड मिशन पूरा गरेर फर्किएको छ। अमेरिकी रक्षा विभागले आफ्नो विमानवाहक जहाज यूएसएएस जेराल्ड आर फोर्ड स्वदेश फर्किएको बताएको हो। इरानसँग युद्ध शुरू हुनुभन्दा पहिले यसलाई मध्य पूर्वमा पठाइएको थियो, तर 326 दिनको मिशनपछि जहाज फर्किएको हो। यो संसारकै सबैभन्दा ठूलो विमानवाहक जहाज हो। यो भियतनाममा युद्धपछि अमेरिकी विमानवाहक युद्ध समूहको सबैभन्दा लामो मिशन थियो। यस अवधिमा यो जहाज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धेरै प्रमुख सैन्य रणनीतिहरूको केन्द्र बनेको थियो, जसमा भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी र इरानसँगको युद्ध जस्ता अपरेशनहरूमा समावेश थियो।
3: अमेरिकी गुप्तचर एजेन्सी सीआईएका प्रमुख जोन रेडक्लिफले क्यूबा भ्रमण गरेपछि अमेरिकाले आक्रमण गर्ने आशंका बढ़ेको छ। सम्भावित सैन्य द्वन्दलाई ध्यान दिँदै क्यूबा सरकारले युद्ध जस्तो तयारी तीव्र बनाएको छ। देशभरका नागरिकलाई छापामारी युद्धको तालिम दिँदै आपतकालीन अवस्थाका लागि

0: सकियो अप्सरा र दिनेश बिदा हुन्छौ नमस्कार.
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz
1: बाजे के भयो किन गालामा हात
2: दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 98 40 7 41 3 98 095 14 652
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सोंग्स नेपाल

0: ल बाबु नानी हो सुन है
1: स्वस्थ हुन के गर्नुपर्छ
0: अनि अरू के गर्नुपर्छ
2: हो अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
0: अब के गर्ने रे सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
3: हजुर हाम्रा सेवाहरू
4: दाँत बाँध्ने
3: दाँत सफा गर्ने
4: दाँतमा सिमेन्ट भर्ने
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
3: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
6: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
3: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
5: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
7: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
8: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
7: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
8: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
8: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
2: मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
9: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसके भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
10: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
10: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक दाँत गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 08-582-5903 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाम। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
11: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही

0: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारगाउँ रोल्पा।
1: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओभोतिरी ज्याउ बेला सोनो फुरी कटास ओचुरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिएने सोनो नाखार नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सोनो चाउसो खेलगेमा दुख
2: सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए।
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा

0: दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदय घात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेशनल बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
1: नेशनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाठा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्सहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्किएको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खसखस के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
9: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
10: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
11: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
10: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
11: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
10: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुच्चा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
11: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
10: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
11: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
10: र खोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
11: सम्पर्क मोबाइल 98571
10: 98472802,
11: 98095
10: र 98103 49 40।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाषा र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
2: अरे काका यस्तो लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
5: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याउ एकै ठाउँमा पाइनु पर्यो नि
3: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
5: ल उसो भए म सामान लिन गइहाले
3: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
3: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
7: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
7: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
9: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
9: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
8: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना।

0: रहेको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
0: जलजला ट्राइक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
3: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
4: बाजे के भयो, किन गलामा
5: दुखेको छ त? खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-7-41-98-095-14-652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: ल बाबु नानी हो, सुन है,
9: स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
10: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
9: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
11: हजुर, हाम्रा सेवाहरू:
12: दाँत बाँध्ने,
11: दाँत सफा गर्ने,
12: दाँतमा सिमेन्ट भर्ने,
11: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
12: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
11: फिक्स दाँत लगाउने।
13: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
14: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
11: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ: सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरीचौर बजार, रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
13: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
15: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना:
16: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
16: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
15: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
16: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
16: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू: आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9890।

0: वन जङ्गल र भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त जस खेन्नाले वातावरण मिलेने लगेता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल र कार्बन मस्त जानाले भने जलवायु परिवर्तन र असर सकिने सुन माछा नामेल भे लागिने सज जिनी गिनी लापरवाही सुन चाउसो खेलगेमा दुख गिजिम गे गोठेल भे लागिनाले जन धनी खेप्पा छेती ताउ खोकाई
1: वन
0: जङ्गल सर मेरा आइरुन्दी बानी एमएल एमए छामेलाले सोतर पोतरालाई पार जगे हटे
1: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जबाङजा र यामा धेने पोल घेने या इतौ चिजर हराइदे वन जङ्गल याद के भए
0: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेलै चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छाम्ने दाइके बानीको चुरोट बिरी ओरेको नै
1: नान्थार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिरुए
0: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेङ गेजो मेके नलाए अरूले लायो के नाइए
1: वन जङ्गल जुलिसी घेङ बारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिरेकी खेले
0: वन जङ्गल मेला दुखेमाइए ला दिने पाँचजना खरनामा र मिलिदिए भने चारजना मे गेस
1: बतास उचुलिजु बेला त हिजिनके कोटल मेके सताङ्गिने हेनौखेमा छिन्ने मे चाउस गेस
0: मे लागिने निताई गे भने गे बचिए सुन अरूले भने गे बचिया
1: के छ छामला पोयाल मे लाग्यो गे सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हार्जी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौं।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खत के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: हो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई। अहिले फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार
10: सोमबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
11: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
11: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक घोराई दाङ।
12: सम्पर्क मोबाइल 9857821105,
11: 9479702,
12: 9805582605
11: र 9910939940।
13: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
14: होइन, के भाछ र तपाईँलाई
13: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
14: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
15: अरे काका, यसको लागि त घोराई दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
16: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
17: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
14: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
17: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003, 9865443383।
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: के गर्ने होला अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: लौ उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
6: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्ध

0: जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
0: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि। थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै काम

0: लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोगा 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडामा होला दाना हालिदेऊ नानी।
1: खै योमा त डाँडा छैन,
2: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले चुन्ने काम नहुन्न भने
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, लिबान चुडीखेल, रोल्पा।
4: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
5: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा चियापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम, उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558843123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम, उकालो जाने बाटो लिएर घोराही दाङ।
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ, स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ, बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: 99 थुप्लो 4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन गालामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
6: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9095 14 652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
8: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ?
9: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
8: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर हाम्रा सेवाहरू,
6: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867 0067 467। एकपटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचाँदी पसलको छेउमा।
7: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना,
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्र शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
9: आइया मम्मी दाजु, के हो म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तहान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौं। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौं।
3: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। Music Nepal.

0: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
1: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खत खत के को झगडा हो यो?
1: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट

0: प्रचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, टिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई दाङ।
1: सम्पर्क मोबाइल 98571 2105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भाष र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
2: सेवाहरू, मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।

0: काठ नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरि जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा यथाभावि फोहोर गर्ने काम नगरौं।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
5: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
6: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
5: आदरणीय रोल्पा बासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले

0: पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
0: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
1: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
0: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दासु दाना छैन काँबर ल्याउने हो भनेर किबुराले सुन्ने काम नहुन्छन् भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिवान चुडीखेत, रोल्पा।

0: जे तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्, बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ, चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ, अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
1: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-6770, 98-478-076-77, 98-578-43-123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एंड स्क्रीन केयर सेंटर।

0: छैटौँ ओभरको खेल चलिरहँदा 3 विकेट गुमाएर 48 रन बनाएर खेलिरहेको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री बालेन अधिनायक वादतर्फ अघि बढेको एमालेको आरोप, आन्दोलनमा उत्तीर्ण युवाहरूलाई महासचिव पोखरेलको आह्वान,
0: शैक्षिक परामर्श संस्थामाथि भएका अनुगमन, छापा र धरपकडप्रति इक्यानको ध्यान आकर्षण, विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक,
1: सशस्त्र प्रहरीका 2 महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण, नवलपुरको खरकट्टा जङ्गल क्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु,
0: युक्रेनद्वारा रुसमा ड्रोन आक्रमण, 3 जनाको मृत्यु, 16 जना भन्दा बढी घाइते,
1: र मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको विदाई, आइपिएलमा बेङ्गलोरद्वारा पन्जाब सामु जितका लागि 223 रनको लक्ष्य।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजे
2: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक, लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाइ, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवन, फोन नम्बर 01-5452-352, मोबाइल 98-5106-0069।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ।

0: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
1: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
0: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू
3: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
3: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
3: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषा तर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
7: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे
8: पश्चात ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जाने।

परिवर्तन सम्वाहक तपाईँ हरेक हप्ताको आइतबार यसै समयमा अबको करिब आधी घन्टासम्म सुन्न सक्नुहुन्छ। परिवर्तन गाउँपालिकाको आर्थिक सहयोगमा रेडियो माडी आवाज 98.6 MHz घरती गाउँ रोल्पाले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाईँ पश्चिम रोल्पाको केन्द्र माडी 2 घरती गाउँमा रहेको रेडियो माडी आवाज 98.6 MHz सदरमुकाम लिबाङमा रहेका रेडियो जलजला 96.4 MHz र रेडियो मालश्री 100.5 MHz एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम परिवर्तन सम्वाकमा हामी परिवर्तन गाउँपालिकाको हरेक शाखाबाट दिने सेवा प्रवाहका बारेमा जानकारी, गाउँपालिकाले गरेको भौतिक विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी दिनुका साथै पालिकाबाट प्रसारण हुने हरेक सूचना र गतिविधिलाई आम नागरिकहरू समक्ष पुर्याउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। कार्यक्रम परिवर्तन सम्वाहकको आज हामी रेडियो माडी आवाजले उत्पादन गरेको 7 अङ्कमा छौँ। आजको अङ्कमा हामी परिवर्तन गाउँपालिका वडा नम्बर 5 राङकोटले गरिरहेका समग्र गतिविधिमा केन्द्रित रहेर वडा अध्यक्ष दिल बहादुर ओलीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँसँगको कुराकानीमा आज हामीले परिवर्तन गाउँपालिका वडा नम्बर 5

0: ले गरेका केही नमुना अभ्यास र विभिन्न गतिविधिलाई समेट्ने प्रयास गर्नेछौँ। अब लागौँ परिवर्तन गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष दिलबहादुर ओलीसँग हाम्रा सहकर्मी सुरेन्द्र ओलीले गर्नुभएको कुराकानी तर्फ।
1: अध्यक्षज्यू यहाँलाई स्वागत छ रेडियो कार्यक्रम परिवर्तन सम्वादमा।
2: नमस्ते यहाँ र यहाँको टिमलाई मेरो तर्फबाट सिङ्गै परिवर्तन गाउँपालिका 5 नम्बर वडाको तर्फबाट यहाँलाई हार्दिक नमस्कार छ।
1: आजभोलि केमा व्यस्त हुनुहुन्छ अध्यक्षज्यू?
2: आजभोलि हामीहरू 2082-83 बजेटको अन्तिम चरणमा पुगेको हुनाले त्यो बजेट अनुसारका कामकाजहरूलाई हामीले अनुगमन गर्ने, त्यसपछि कामकाजहरू के कस्ता भएका छन् ती कामहरूलाई हेर्नेमा अलि बिजी छौँ भने अर्को फेरि 83-84 सालको बजेट बनाउने तयारीमा भएको हुनाले
1: हजुर हजुर
2: वस्तुगत के अरे बस्ती स्तरको योजनाहरूलाई सङ्कलन गर्ने र जनताका समस्याहरू कहाँ के छन् ती समस्याहरूलाई बुझ्ने र
1: जनता माझमै हुनुहुन्छ।
2: हजुर जनता माझमै गएर हामी कामकाज गरिराखेका छौँ।
1: हजुर परिवर्तन गाउँपालिका 5 राङकोटको पछिल्लो गतिविधि के छ? आजभोलि वडाबाट हुने विशेष कामहरू के अनुहुन्छ?
2: हजुर परिवर्तन गाउँपालिका 5 नम्बर वडाको अहिले पछिल्लो गतिविधिहरू हामी ती 82-83 योजनाहरूलाई सम्पन्न गर्ने काममा लागेका छौँ। त्यसरी गरेर हामी वडाबाट हुने कामहरू जुन छन् नियमित कामहरूलाई गर्ने गरिराखेका छौँ भने थप चाहिँ अब अहिले हाम्रो गाउँपालिकामा गाउँपालिका स्तरको अध्यक्ष कप हुँदैछ।
1: हजुर
2: त्यसैले अध्यक्ष कप हुने भएको हुनाले हामी ओडा

0: कुरा गर्नुभयो, प्रक्रियामा के के छन्, हजुरको कार्यकाल नै सकिनलाई गर्दछ छौँ।
1: हजुर, अब हामी निर्वाचित भएर आइसके पछाडि र निर्वाचन 2079 हामी निर्वाचनमा गएका थियौँ, स्थानीय तहको चुनाव अब 79 भएको थियो। त्यस बेला हाम्रो पार्टीले र हामीले प्रतिबद्धता जाहेर गरेका कामहरू बिस्तारै हामीले सम्पन्न गर्नतिर लागेका छौँ। त्यो बेला हामीले अब धेरै योजनाहरू गर्छौँ भनिकन जनतालाई हामीले भनेका थिएनौँ, र हाम्रा भोटरहरूलाई पनि हामीले धेरै ठुला ठुला आश्वासनहरू दिने कामहरू भएका के अरे गरेका थिएनौँ। हामीले सामान्य जे जति गर्न सकिन्छ तिनी कामहरू मात्रै हामीले भनेको हुनाले तिनी कामहरूलाई हामी सम्पन्न गर्नको लागि अहिले विशेष गरी हाम्रो भौतिक पूर्वाधारतिर सडक निर्माण गर्ने काम, त्यसपछि भवनहरू विद्यालयहरूको भवन बनाउने, त्यसपछि अरू आमा समूहको होइन, त्यसपछि वनदेखि लिएर टुल विकास संस्थाका भवनहरू बनाउने, यिनी कामहरू हाम्रा अब भएका छन् भने अब कृषिमा, पशुमा, त्यस्तै गरेर स्वास्थ्यमा पनि अब हामीले सक्नेसम्मको कामहरूलाई अगाडि बढाइराखेका छौँ। र जहाँसम्म लाग्छ हामीले चुनावको बेलामा जुन जुन कुराहरू हामीले बोलेका थियौँ ती कुराहरू अहिले चाहिँ हाम्रो यो लास्ट लास्ट हो।
0: हजुर, तपाईँहरूले प्रतिबद्धता गर्नुभएको कामहरू त अब अन्तिम चरणमै होला, तपाईँ निर्वाचित भएको पनि 4 वर्ष भइसक्यो।
1: हजुर,
0: अब यो लास्ट कार्यकाल होला होइन?
1: हो, यो लास्ट लास्ट हो यो।
0: हजुर,
1: अब हामी यहाँसम्म लाग्छ एक आर्थिक वर्ष छ अब आउनलाई होइन, एक आर्थिक वर्षको बजेट हामीले विनियोजन गर्छौँ। त्यसैले अब हामीले भनेका कुराहरू जुन छन् तिनी कुराहरू हामीले पुरा गरेका छौँ जस्तो मलाई लाग्छ, र के बाँकी कुरा छ यसलाई पनि हामी कसरी हुन्छ गर्ने र गराउने पक्षमा नै छौँ।
0: हजुर, धेरै प्रतिबद्धताहरू पुरा गरिसक्नु भएको छ, अब केही मात्र बाँकी छ होइन?
1: बोलेका कुराहरूमा लगभग हामीले गरेका छौँ।
0: हजुर हजुर, म राङकोटको विकास पूर्वाधारको तर्फ लाग्न चाहन्छु। स्वास्थ्यको अवस्था के छ राङकोटमा, यसो जानकारी गराइदिनुहोस् न।
1: स्वास्थ्यको अवस्था पहिला अलि भौतिक पूर्वाधारको हिसाबले एकदमै स्वास्थ्य चाहिँ हाम्रो नाजुक नै थियो। हाम्रो पहिलो वडा अध्यक्ष हाम्रो सुखबहादुर बुढा सर, अहिले गाउँपालिका अध्यक्ष हुनुहुन्छ, त्यो बेला म वडा सदस्य थिएँ। भौतिक पूर्वाधारको हिसाबले गोरीचौरमा रहेको स्वास्थ्य चौकीको अवस्था अहिले चाहिँ भौतिक हिसाबले ठिकै छ त्यहाँ। त्यसपछि सामुदायिक इकाइ केन्द्र त्रिवेणी खोलामा योभन्दा पहिला सानो एउटा उसमा सानो एउटा भवनमा त्यहाँ काम गर्ने गर्नुभएको थियो भने अहिले चाहिँ त्यहाँ पनि भवन बनाउने काम भएको छ। स्वास्थ्यको स्थिति अहिले जो अहिलेको अवस्था अनुसारमा ठेक्न सक्ने खालको,
0: जनताहरूको औषधि नपाइने भन्ने जस्तो गुनासोहरू त छैन?
1: त्यस्तो छैन, जनताहरूलाई औषधिहरू त्यस्तो नपाइने, जनताहरूबाट गुनासो आउने कामहरू त्यति छैनन्। मात्रै अलिकति के छ भने हाम्रो स्वास्थ्य चौकी योभन्दा पहिला पनि मैले बोल्ने गरेका थिएँ, अलि गोरीचौरमा छ, गोरीचौरमा भए हुनाले जस्तै यता ढाङ्गुङ घाटबाट माथि गोरीचौर जान, त्यसपछि जुमराङ्सीबाट गोरीचौर आउन, यता कोरलबाट गोरीचौर आउने होइन, त्यस्तै हाम्रो भूभाग अलिकति नमिल्या हिसाबले चाहिँ सेवाग्राहीहरू जति स्वास्थ्य चौकीमा जानुपर्ने हो त्यो अलि नजाने भौगोलिक विकटताको कारणले नजाने गरेको कारणले गर्दाखेरि औषधि हुँदाहुँदै पनि हाम्रो स्वास्थ्य कर्मीहरू हुँदाहुँदै पनि चाहिँ सेवाग्राहीहरूको सहभागिता स्वास्थ्य चौकीमा अलिकति कमै हुन्छ।
0: त्यसैले सेवा सुविधाको कमी छैन,
1: सेवा सुविधाको कमी छैन, तर भौगोलिक विकटताको कारणले गर्दाखेरि अलिकति कहीँ न कहीँ केही समस्याहरू छ।
0: हजुर, म शिक्षातर्फ लाग्न चाहन्छु, राङकोटको शिक्षा अवस्था के छ जानकारी गरिदिनुहोस्।
1: हजुर, राङकोटको समग्रमा शिक्षा स्थिति अहिले पहिलेको तुलनामा राम्रो नै छ। अब हाम्रो राङकोटमा पहिला मावि विद्यालयहरू थिएनन्, अहिले चाहिँ मावि 2 छ, एउटा मावि अब बन्ने क्रममै छ।

0: छ। त्यसैले आधारभूत विद्यालयहरू हाम्रो चाहिँ तिनवटा छन्, के अरे दुईवटा आवि छ, त्यसपछि मावि दुईवटा, अरू चाहिँ प्रावि छ, अनि त्यस्तै गरेर बाली शिक्षा दुईवटा छ, गरेर हाम्रो 11 आवि प्रावि मावि र बाली शिक्षा गरेर 11 छन्। लगभग शिक्षा क्षेत्रमा पहिलेको भन्दा चाहिँ अहिले हाम्रो
1: पठन पाठनको अवस्था ठिकै छ। हजुर
0: हजुर,
1: नतिजाहरू कस्तो आइरहेको छ अहिले? एसीको नतिजा पनि आयो, सन्तोषजनक नै छ होला 5 सालमा, के कस्तो छ
0: पठन पाठन चाहिँ? पहिलेको हिसाबले अहिले ठिकै छ, सरहरू म्याडमहरू सबै आफ्नो ठाउँबाट चाहिँ आफ्नो कर्ममा चाहिँ लागिराख्नु भएको छ। पठन पाठन चाहिँ पहिलेको तुलनामा अहिले कर्मश सुधार भइरहेको छ। तर अहिले अलिकति कस्तो छ भनेपछि, यो विद्यार्थीहरूमा अहिले चाहिँ यो मोबाइलको कारणले गर्दाखेरि, इन्टरनेटको कारणले गर्दाखेरि जति चाहिँ लाग्नुपर्ने हो त्यति विद्यार्थीहरूमा त्यस्तो अलिकति देखिन्न। र पनि फेरि अब पहिलेको भन्दा अलिकति सुध्रिएको हामीले पाएका छौँ शिक्षा क्षेत्रमा चाहिँ।
1: समग्रमा ठिकै छ
0: र भौतिक पूर्वाधारको हिसाबले पनि पहिलेको तुलनामा अहिले चाहिँ अब विद्यालय भवनहरू बन्ने क्रम जारी नै छन्। समग्रमा चाहिँ हाम्रो परिवर्तन गाउँपालिकाको 5 नम्बर वडा राङकोटमा शिक्षा क्षेत्रमा केही कमी कमजोरीका बावजुद पनि केही समस्याहरू त छन् होइन, आन्तरिक समस्याहरू छन्, र पनि शिक्षा क्षेत्रमा अहिले पहिलेको तुलनामा ठिकै छ। र हामीले शिक्षा क्षेत्रलाई अहिले चाहिँ अब गाउँपालिकाकै पहलमा, पहिला जुन समस्या कस्तो थियो भनेपछि, अभिभावकहरूले पैसा उठाएर चाहिँ शिक्षकहरू पाल्नुपर्ने हुन्थ्यो होइन। अहिले चाहिँ अब गाउँपालिकाको पहलमा हामीले अभिभावकहरूले जुन रकम उठाएर शिक्षकहरूलाई पाल्ने जुन समस्या थियो, त्यो समस्या हाम्रो परिवर्तन गाउँपालिकाको 5 नम्बर वडा राङकोटमा चाहिँ हल भएको छ। र आन्तरिक स्रोतमा चाहिँ केही विद्यालयहरूमा शिक्षकहरू राख्ने काम त अब केही विद्यालयहरूमा चाहिँ छ नै, तैपनि शिक्षा क्षेत्रमा आर्थिक उठाएर शिक्षकहरूलाई तलब खुवाउने काम हाम्रो अहिले यो छैन।
1: भवनहरूको पनि अभाव चाहिँ छैन होइन?
0: केही विद्यालयहरूमा भवन अलिकति जीर्ण नै छन्। जस्तै अहिले हामीले बनाउनै पर्ने भवनहरू कस्तो छ भने, तपाईँको आवि ट्याममा एउटा विद्यालय जीर्ण नै छ, त्यहाँ भवन बनाउनु पर्ने छ। त्यस्तै गरेर प्रावि जैपा पनि भवनको समस्या छ, त्यहाँ पुरानो भवन अलिकति जीर्ण छ, त्यहाँ बनाउनु पर्ने छ। अर्को चाहिँ कोरलमा पनि, नेरा आवि कोरलमा पनि भवन जीर्ण छ। तिनवटा विद्यालयहरूमा भवन जीर्ण भएको हुनाले तिनी विद्यालयहरूमा भवन बनाउनु पर्ने छ। अर्को बाल विकास केन्द्र 2 छन् हाम्रो, एउटा चाहिँ खेसबाङमा छ साबिक 6 को, अर्को साबिक 3 को गोरीचरमा छ। यी 2 बाल विकास केन्द्रमा भवन छैन, यी 2 विद्यालयमा पहल गर्नुपर्नेछ। र अरू विद्यालयहरूमा पनि अब सोचे अनुसारको त भवनहरू छैनन् नै, तर पनि अहिले चाहिँ अलिकति समस्या भएका विद्यालयहरू भनेका 3 हुन्। यिनीहरूलाई अब पहल गर्नुपर्ने छ हामीले भवन बनाउनुको लागि।
1: हजुर, अनि म यातायात तथा सडकतर्फ लाग्न चाहन्छु।
0: हजुर,
1: 5 नम्बरको समग्रमा के छ सडकको अवस्था पनि जानकारी गरिदिनुहोस् न।
0: सडक अहिले चाहिँ सडक सञ्जालको हिसाबमा हामी सन्तुष्टिको कुरा गर्ने हो भने त त्यति सन्तोषजनक हिसाबले अब छैन भनौँ न। तर पहिलेको तुलनामा भवनहरू, के अरे सडक सञ्जालले हाम्रो 9 वडालाई, साबिका 9 वडालाई छोया छ अहिले।
1: पालिकाबाट वडासम्म जानलाई बाटोको अवस्था के छ, सडकको अवस्था?
0: पालिकाबाट वडामा जानलाई सडकको अवस्था अहिले छुन चाहिँ छोया छ, तर स्तर उन्नति गर्ने चाहिँ छ। र सडक चाहिँ अब हाम्रो परिवर्तन गाउँपालिका अन्तर्गत 5 नम्बर वडामा अहिले लैजान पर्ने सडकहरू हाम्रा छन्, धेरै छन्। स्तर उन्नति गर्नुपर्ने पनि धेरै छ, तर पनि फेरि अहिले स्तर उन्नति भइराखेको छ। जस्तै बाघमाराबाट भालकोट जानको लागि त्यहाँ अहिले स्तर उन्नतिको काम सुरु भएर अब काम चाहिँ त्यहाँ गरिराख्नु भएको छ, भइराखेको छ, ठेक्काद्वारा काम छ। त्यस्तै यता पुट्ला चौरबाट मौलावर हुँदै रानीकोट जयपा त्याम लामी डाँडातिर जाने बाटो, पूर्वी रुकुम जाने बाटो पनि निर्माण कार्य चाहिँ भइराखेका छ। अर्को यता अलिकति हाम्रा समस्या यता निनमाङबाट माथि जोड्नुपर्नेछ, त्यो काम बाँकी छ। त्यस्तै गरेर यता लम्जी जाने लम्जी स्वाखोला देउरी धारातिर जाने बाटो अब केही काम सुरु हुन्छ, अहिले त्यो पुरा हुन अहिले चाहिँ सक्दैन होला। अर्को यता हाम्रो गर्नुपर्ने पहिल्यैदेखि हामीले बजेट राखेको यता तपाईँ गोरीचौरबाट त्रिवेणी खोला जानलाई त्यहाँ पहिलो चरणमा बजेट के अरे योभन्दा दुई वर्ष पहिला बजेटको व्यवस्था गरे गाउँपालिकाबाट, त्यो ठेकदारले काम नगर्दाखेरि अहिले दुई वर्ष भइसक्यो, त्यो एकदमै समस्या छ, त्यसलाई अहिले पुरा गर्नुपर्छ।
1: अनि बर्खायाममा के छ सडकको अवस्था?
0: बर्खायाममा सडक अब अलि हाम्रो सबै सडकहरूमा सबै ठाउँहरूमा जान सक्ने स्थिति अहिले छैन, बर्खामा अलिकति समस्या नै छ, बाटो अलिकति सानो छ, चिप्लो छ है, त्यही भएर बर्खामा सबै ठाउँमा भएका सडकहरू नियमित रूपमा चल्न सक्ने स्थिति छैन र पनि अब यसलाई सुधार गर्ने यसलाई अब राम्रो बनाउने काम हाम्रो भइ नै रहेछ। र हामीले पिटौली वडाको बजेटबाट मर्मत सम्हारको लागि भनेर बजेट छुटाउने गर्छौँ, त्यो छुटाएर दुईजना पिटौलीवाला हाम्रो साथीहरू हुनुहुन्छ, उहाँहरूले सामान्य अब कुलो बनाउने, त्यसपछि कति पहिरो गएका ठाउँहरूमा त्यसलाई मर्मत गर्ने यो कामहरू गर्ने भावनाले अहिले चाहिँ ती पिटौलीवाला साथीहरूले काम गर्दाखेरि बाटो लगभग हाम्रो सक्ने चल्न सक्ने जति बाटो
1: हजुर म
0: गाडीहरू चल्दै आइराखेको
1: विद्युततर्फ लाग्न चाहन्छु। के छ रामकोटमा विद्युतको अवस्था? के छ अहिले प्रत्येक घरमा लाइनहरू के छ?
0: विद्युत हाम्रो 5 नम्बर वडा रामकोटमा विद्युत लाइन अहिले सबै घरहरू
1: सबै गाउँ टाउन टोलमा सबै ठाउँ पुगेको छ होइन,
0: सबैमा पुगेको छ
1: हजुर।
0: अहिले केन्द्रीय योजना अनुसार पोलहरू गाड्ने काम अहिले भएको छ
1: हजुर।
0: पोल अहिले
1: के छ केन्द्रीय लाइन बालिसक्नु भएको छ कि?
0: केन्द्रीय लाइन बाल्ने काम भएको छैन
1: हजुर, प्रक्रियामै छ,
0: प्रक्रियामा छ। पोल गाड्ने कामहरू आजभोलि काम चलिराखेको छ। थोरै हाम्रो अलिकति यो केन्द्रीय लाइन अन्तर्गत पोल गाड्ने काममा के समस्या देखिएको छ भने केही वडाहरूका केही भूभागहरू हाम्रा छुट्या छन्। यो यो हजुरको लोकप्रिय रेडियो मार्फत म हाम्रो यो विद्युत केन्द्रका जिम्मेवारी निकायसँग के अनुरोध गर्छु भनेपछि हाम्रो विशेष गरी छुटेका बस्तीहरू जुन छन् त्यहाँ पोलको समस्या छ। जस्तै यता साबीको 4 नम्बर वडाको गलसुका लेनधारा, त्यस्तै गरेर अब यता साबिक 5 को पनि केही बस्तीहरू छुट्या छ, 6 को पनि छुट्या छ, यस्तै गरेर अरू अरू बस्तीहरू पनि हाम्रो छुट्या छन् होइन। यस्तै हाम्रो यता पुट्ला चौरको यो मेन लाइन त छ भने वारिपारीका बस्तीहरू छुट्या छन्, त्यस्तै गरेर लिजबाङ खोला छुट्या छ होइन, त्यस 7 नम्बरको केही भागहरूमा छुट्या छ, 8 को पनि छुट्या छ भन्ने जानकारी छ। त्यसैले यी छुटेका बस्तीहरूको पोलको लागि जिल्ला विद्युत प्राधिकरणका जिम्मेवारी निकाय सरहरूसँग म के अनुरोध गर्छु भनेपछि यो छुटेका पोलहरूको लागि पनि अब हामी ओडाले पनि पहल गर्छ र यसको व्यवस्थापकीय पाटोमा सहयोग गर्नुहुनेछ भन्ने हजुरको यो लोकप्रिय रेडियोमा म चाहिँ अनुरोध गर्न चाहन्छु।
1: हजुर
0: जहाँसम्म लाग्छ यसको काम पनि हामीले अब व्यवस्थापनको लागि हामी लागि परेकै छ।
1: हजुर छिटै होला होइन?
0: हजुर छिटै
1: ठिकै छ। म खानेपानीतर्फ लाग्न चाहन्छु।
0: हजुर
1: खानेपानीको अवस्था के छ रामकोटमा अनि उत्पादनको लागि सिँचाइको अवस्था के छ यो पनि जानकारी गराइदिनुहोस् न।
0: हजुर यो एकदम महत्त्वपूर्ण कुरा हो। खानेपानी हाम्रो पहिलाको भन्दा अहिले खानेपानीको व्यवस्थापन अब ठिकै तरिकाले भइरहेका छ, ठिकै छ। पहिला खानेपानीको लागि हाम्रा धेरै गाउँ बस्तीहरूमा समस्या नै थियो।
1: एक घर एक धारा बनिसकेको छ राङपटमा,
0: एक घर एक धारा, धेरै जसो ठाउँमा एक घर एक धारा छ। केही योजनाहरू अहिले अब केन्द्रीय योजनाहरू सञ्चालनमै छन्, यो जस्तै हाम्रो कामहरू हुँदै आइराखेका छन्।
1: र
0: खानेपानीमा यो कस्तो हुने रहेछ भने, यो ऐल पुग्यो भनेपछि भोलि पर्सि यो पुग्ने रहेनछ कि, जनसङ्ख्या वृद्धि भइराख्ने समस्याहरू यसको थपिँदै जाने, यसले गर्दाखेरि हामीलाई अहिले पानी पुग्यो भने पनि भोलि पर्सि अनि पछि पछि जाँदै गर्दाखेरि अहिले समस्या भयो भने, के अरे अहिले पुरा भयो भने पनि भोलि यसको समस्या भइहाल्दो रहेछ। त्यसैले खानेपानीको हिसाबले अहिले पहिलाको भन्दा त ठिकै छ, होइन, तर पनि जति हुनुपर्ने हो त्यो अझै हुन सकिराखेको छैन। यसको पनि हाम्रो ठाउँबाट हामीले पहलहरू लिएर पानी नपुगेका ठाउँमा हामीले पानी पुरा गरिदिने यो गरिराखेका छौँ। र सिँचाइको कुरा गर्नुभयो, सिँचाइ अलि रामकोट भौगोलिक हिसाबले अलि बिगटै ठाउँ हो। यसमा पानी माथिका भागहरूबाट तलतिर ल्याउन सक्ने त्यति मुहानहरू छैनन्, मुहानहरू त्यति छैनन्। सिँचाइ योग्य जमिनहरू हाम्रो हुँदा हुँदै पनि अब आर्थिक स्रोत अभावको कारणले, योजना अभावको कारणले गर्दाखेरि सिँचाइ त्यति हामीले व्यवस्थापन गर्न सकेका छैनौँ। र पनि हामीले अहिले योभन्दा पहिला साबीको 9 नम्बर जुमराङ सीमा लिफ्ट सिँचाइबाट सिँचाइ योजना यहाँ परेको छ। केही त्यहाँ मेसिन बिग्रिया हिसाबले अहिले त्यहाँ बजेटको व्यवस्थापन गरेका छौँ, त्यो बजेटबाट व्यवस्थापन गरेर के हुन्छ होला। अर्को अहिले हामीले ट्वाङ गोरीचौर लिफ्ट सिँचाइको योजना चलिराखेका छ, काम सुरु भएको छ, त्यहाँ ठेक्काद्वारा काम हुन्छ, आजभोलि त्यहाँ काम चलिराखेको छ। अर्को यता मौलाबोट, मौलाबोटबाट के पनेराबाट मौलाबोट ल्याउने योजना, त्यो पनि लिफ्ट सिँचाइ हो, त्यहाँ पनि प्रदेश सरकारको बजेट हो, त्यहाँ यो काम त्यहाँ आजभोलि गरिराखेका छन्। त्यो त्यो काम र यता गोरीचौरको काम अहिले चल्दै आइराखेको
1: छ, प्रक्रियामै छ,
0: प्रक्रियामै छ।
1: म कृषितर्फ लाग्न चाहन्छु, कृषिमा के गर्ने सोच बनाउनु भएको छ, उत्पादन गरी निर्यातको अवस्था के छ अहिले रामकोटमा?
0: कृषि पहिलाको हिसाबले अहिले कृषिमा हाम्रो परिवर्तन गाउँपालिकामा कृषिको काम अहिले बढेकै छ। पहिला सामान्य किसानले अब आफ्नो रोजीरोटीको लागि, आफ्नो निर्वाहको लागि मात्रै उत्पादन गर्थ्यो भनेपछि अहिले कृषि क्षेत्रमा
1: राङकोट कसको लागि पके क्षेत्र मानिन्छ,
0: राङकोट आलु पके,
1: हजुर,
0: त्यसपछि लसुन पके,
1: हजुर,
0: त्यसपछि कागती पकेट,
1: हजुर,
0: सुन्तला पकेट र तपाईँको गोपी पनि राम्रो हुन्छ। यस यिनी बाहेक अरू पनि तपाईँको काग के भन्छ यो खोर्सानी पनि राम्रो उत्पादन हुन्छ। त्यस्तै गरेर हाम्रो यो यो क्षेत्रमा अहिले पछिल्लो चरणमा चाहिँ ड्राइगन, के अरे एउटा एभोगार्ड,
1: हजुर,
0: एभोगार्ड, एभोगार्ड पनि अहिले प्राय प्रत्येक घरमा होला, कसैले अलि धेरै परिणाममा लगाएका छन् भने कसैले लगभग एउटा दुईवटा बोट चाहिँ
1: कृषिमा उत्पादनमा राम्रै छ।
0: राङकोटमा कृषि उत्पादनमा राम्रै छ,
1: तर निर्यातको अवस्था के छ?
0: निर्यातमा अलिकति
1: स्थानीय सरकारले केही कदमहरू चालेको छ कि?
0: स्थानीय सरकारले निर्यातको लागि अहिले चाहिँ कृषि क्षेत्रमा ठिकै गरिदिइराखेको छ। कृषि एउटा म ठ्याक्कै अहिले आएन, यो गाउँपालिकाले चाहिँ के कुराको व्यवस्था गरेको छ भनेपछि, किसानले उत्पादन गरेको वस्तु
1: मूल्य चाहिँ
0: मूल्य चाहिँ त्यसको
1: र हजुर
0: मूल्य अलिकति कमी भयो भनेपछि,
1: हजुर,
0: जस्तै निर्धारण गर्दैछ गाउँपालिकाले, सूची निर्धारण गर्दैछ, त्यो सूची निर्धारण गरेको जुन वस्तु छ त्यो वस्तुभन्दा अलिकति कमै मूल्यमा चाहिँ किसानले उत्पादन गरेको त्यो चिज गयो भनेपछि गाउँपालिकाले थप दिने व्यवस्था गरेका छ। त्यो कारणले गर्दाखेरि किसानहरू अहिले कृषि गर्नेमा अहिले
1: उत्साहित नै
0: छ। अर्को कुरो के छ भनेपछि गाउँपालिकाले एउटा राम्रो व्यवस्था के गरेका छ भने आफ्नै जिसिबी गाउँपालिकाको आफ्नै जिसी भएको हुनाले किसानले उत्पादन गरेको वस्तुहरू कतै पहिरो लडेर बाटोमा कहीँ अड्डियो कतै केही भयो होइन बाटो चाहिँ कतै बिग्रियो केही गर्यो भनेपछि गाउँपालिकाबाट जिसिबीलाई पठाउने गरेर त्यहाँको जुन बाटोलाई सफा गर्ने कारणले गर्दाखेरि अहिले चाहिँ अब किसानहरूमा एउटा उत्साह जोस जाँगरका साथ खेतीपाती गर्ने काम चाहिँ भएको छ र समग्रमा पहिलेको तुलनामा चाहिँ रामकोटको कृषि क्षेत्रमा विकास एउटा गतिमै भइराखेको हामीले लिएका छौँ
1: हजुर
0: बुझेका छौँ।
1: स्थानीय राजनीतिक दलहरू र अन्य व्यक्तिहरूको कतिको साथ छ हजुरलाई?
0: स्थानीय राजनीतिक दलहरूको साथ सपोर्ट अहिले हाम्रो परिवर्तन गाउँपालिकाको 5 नम्बरवटा रामकोटमा राम्रै छ किनभने उहाँहरू पहिल्यैदेखि अहिलेसम्म हामीलाई साथ सपोर्ट होइन आवश्यक सल्लाह सुझाव दिने कामहरू गरिराख्नु भएको छ।
1: हजुर निर्वाचन भइरहेको 4 वर्ष भयो, 4 वर्षमा भएका महत्त्वपूर्ण क्रियाकलापहरू के अनुरोध छ?
0: हजुर म निर्वाचित भएर आएको 4 वर्षको बिचमा महत्त्वपूर्ण काम त हामीले विशेष गरेर हाम्रो परिवर्तन गाउँपालिका 5 नम्बर वडामा खानेपानीको अभाव भएको ठाउँमा खानेपानी पुरा गर्ने काम भयो।
1: हजुर
0: त्यसपछि स्वास्थ्यको क्षेत्रमा जुन अलिकति खट्किएको विषय थियो त्योलाई पुरा गर्ने काम गरियो
1: जातिहरू
0: होइन अर्को स्वास्थ्य त्यो भयो। शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधारमा अलिकति समस्या भएका विद्यालयहरूमा भौतिक पूर्वाधारको विकास गर्ने काम भयो होइन गाउँपालिका अनि हामी वडादेखि लिएर रामकोटका राजनीतिक दलहरू हामी सबै लागेर चाहिँ त्यो काम गऱ्यौँ र जननिर्वाचित प्रतिनिधि हामीहरू लाग्यौँ र कृषि क्षेत्रमा पनि पहिलेको भन्दा अहिले चाहिँ अब अलिकति चेतनामूलक कार्यक्रमहरू हामीले दिने गरेका छौँ। अर्को चाहिँ किसानहरूलाई उत्पादन गर्नको लागि कृषि औजार सामग्रीहरू वितरण गर्नेदेखि लिएर होइन अर्को चाहिँ अब हाम्रो अहिले हाम्रै पहलमा साबीको 7 नम्बर वडा जैपा रकनाम बाजीकोटमा चाहिँ मकैको बिउ उत्पादन गर्ने काम पनि भइरहेका छ। यस्तै यस्तै कामहरू मध्येमा हामीले अब जस
1: जनताको आलोचनाहरू कति छन्?
0: आलोचनाहरू त अब हुन्छ नै कुरा पनि भयो। हामी एउटा विकासको गतिमा नै छौँ, हाम्रा समस्याहरू एकदम जिउका त्यो नै छन्।
1: हजुर
0: भौगोलिक विगतता त्यसपछि हरेक कुराले गर्दाखेरि हाम्रा इच्छा आकाङ्क्षा चाहनाहरू हुँदाहुँदै पनि पर्याप्त मात्रामा बजेटको अभाव सबै कारणले गर्दाखेरि जनताहरूको गुनासाहरू छन् तर गुनासाहरू पनि कर्मश हामीले पुरा गर्दै गइराखेका छौँ।
1: अब आर्थिक वर्ष 2083-84 पनि सुरु हुन लाग्यो, रामकोटमा के योजनाहरू बन्दैछन्, मुख्य गरेर कुन क्षेत्रलाई प्राथमिकता राख्नु भएको छ अहिले?
0: अब विशेष गरी हामी अहिले आर्थिक वर्ष 83-84 बजेट निर्माणको प्रक्रियामा छौँ। यसमा हाम्रो मुख्य जोड के हुन्छ भने विगतका दिनहरूमा हामीले सुरु गरेका योजनाहरूलाई सम्पन्न गर्ने होइन सम्पन्न गर्नतिर हामी लाग्छौँ र आन्तरिक हिसाबका जस्तै विद्यालयहरूमा कतै अब कम्प्युटरका समस्याहरू होलान् कतै केही समस्या होलान् त्यतातिर पुरा गर्ने र विशेष गरी हामी अहिले नयाँ योजनाहरू धेरै ल्याउनुभन्दा पनि पुराना योजनाहरूलाई सम्पन्न गर्न कसरी हुन्छ त्यतातिर लाग्नेछौँ। जस्तै अपुरा बाटाहरू पुरा गर्ने, अपुरा खानेपानीहरू पुरा गर्ने होइन विद्यालय भवनहरू जो अपुरा छन् त्यसलाई पुरा गर्नतिर लाग्ने, त्यस्तै गरेर अब अरू जुन हामीले हिजो गरेका के कामभित्रका बाँकी र अपुरा भएका योजनाहरूलाई पुरा गर्नतिर लाग्नेछौँ भन्ने मलाई लागेको छ र गर्छौँ पनि हामी।
1: हजुर अध्यक्ष हामी कार्यक्रमको अन्त्यमा छौँ, केही छुट्टीका कुरा छन् भने भन्न सक्नुहुन्छ?
0: जहाँसम्म लाग्छ अब हजुरले सोध्नुभएका कुराहरूभित्रबाट मैले आफूलाई लागेको जतिको र आफूले जाने बुझे जतिको र आफूले गरेका कामकाजहरूको बारेमा मैले केही भने जस्तो मलाई लाग्छ। भन्दै गर्दा धेरै कुराहरू छुट्न सक्छन् होइन, छुटेका कुराहरू अहिले म सबै भन्न सक्ने स्थिति सायद हुन्न होला र पनि यो म अन्तमा के भन्न चाहन्छु भनेपछि अहिले पछिल्लो चरणमा जुन आलोचना गर्ने नाममा चाहिँ अलिकति आफ्नो सभ्यतालाई बिर्सेर होइन अलिक बढी आलोचना गर्ने सबै कुरा फेसबुक होइन सामाजिक सञ्जालतिर मात्रै बढी जोड गर्ने जे जस्तो कुराहरू भए पनि फेस टु फेस कुराकानी गर्ने छलफल गर्ने बहस गर्ने गर्ने बानीको विकास गरिनुपर्ने हुन्छ भन्ने कुरा मलाई लाग्छ। अर्को कुरो अहिले जस्तै युवाहरू जो साथीहरू हुनुहुन्छ युवा साथीहरू सबै वृद्ध युवा सबै मिलिकन हाम्रो गाउँ समाज बनेको छ समाज होइन देश बनेको छ त्यसैले युवा बुढाबुढीदेखि लिएर सारा सबै हामी एक भएर आफ्नो गाउँठाउँको विकास गर्नतिर लाग्नुपर्छ भन्ने कुरो म राख्न चाहन्छु। थोरै अलि पछिल्लोमा यिनी बनेका सडकहरू जुन छन् नि बनेका सडकहरूमा केही चाहिँ अलिकति कस्तो देखिन्छ भनेपछि सडकलाई चाहिँ सडकमा ढुङ्गा डल्लाहरू फाल्ने होइन केही मान्छेहरूले अथवा सडकमा अलिकति यो पनि हाम्रो यो भन्नेतिर नसोचेर ढुङ्गा डल्लाहरू फाल्ने अनि कतै केही गर्ने कतै केही गर्ने भोलि त्यही सडकमा हिँड्दै गर्दाखेरि कतै केही दुर्घटना भइदियो सामान्य एउटा कमजोरीको कारणले गर्दाखेरि भोलि हामीलाई क्षति हुनसक्छ। त्यसैले हामीले बनेका संरचनाहरू जो कोही पनि हुन होइन ती संरचनाहरूको संरक्षण गर्नको लागि हामी सबै लाग्नुपर्ने हुन्छ भन्ने कुरा म राख्न चाहन्छु।
1: हजुर, व्यस्त समयको बावजुद पनि रेडियो कार्यक्रम परिवर्तन सम्भागलाई टाइम दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद मलाई आफ्नो यो व्यस्त समयका बावजुद पनि मलाई बोल्ने समय दिएर आफ्ना केही कुराहरू राख्ने जुन अवसर दिनुभयो हजुरको हजुर लगायत हजुरको टिमलाई म हृदयदेखि धन्यवाद भन्न चाहन्छु।
1: हस् धन्यवाद।
2: कार्यक्रम परिवर्तन सम्भागमा अहिले तपाईँले सुन्नुभयो परिवर्तन गाउँपालिका वडा नम्बर 5 राङकोटका वडा अध्यक्ष दिलबहादुर ओलीसँग हाम्रा सहकर्मी सुरेन्द्र ओलीले गर्नुभएको कुराकानी। उहाँहरूसँगको कुराकानी सँगै आजको कार्यक्रमको हामी अन्तमा आइसकेका छौँ। आजको कार्यक्रममा हामीले प्रसारण गरेको सामग्री हजुरहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। जसका लागि कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम परिवर्तन सम्भाग परिवर्तन गाउँ कार्यपालिकाको कार्यालय पुतला चौर रोल्पा। यसका साथै अहिले तपाईँले सुनिरहनु भएको यो रेडियोमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। उचित सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासा तथा अनुभवलाई हामी कार्यक्रममा स्थान दिने नै छौँ। हवस् त, रेडियो कार्यक्रम परिवर्तन सम्भागको समय यहीँ सकिएको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ अनि सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। आजको रेडियो कार्यक्रम परिवर्तन सम्भागको रेडियो माडी आवाज घरतीगाउँ रोल्पाले उत्पादन गरेको 7 अङ्कबाट म बुद्धिमान ओली बिदा माग्छु। रेडियो सुन्दै गर्नुहोला। अर्को अङ्कमा फेरि पनि हाम्रो भेटघाट हुने नै छ। नमस्कार।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?

0: बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त जाबु, यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। जुङ बेला खेम्रिदे गरम ओबोदिरी ज्याउ बेला सुनो, फुरी बतास ओचुदिरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भनै, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा डुक जिम गे गोठे ल मेला गिनाटे, जन धनी मे खेप्पा छिति ताउदु हो खोकाई। पिकनिक वनभोज बाको मेले वन जङ्गल ओछो छाम्ने ताइके बारीको चुरो विधि ओरे बने कोबाजे
7: कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल ख।

0: सुन छहरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: ए पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
8: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
8: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
7: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
8: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43-123 98478-07-670
7: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ Thank you.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो,
1: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
3: दिन्त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
7: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
8: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
9: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
7: वन डढेलोले विभिन्न जीव जन्तु, किट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
8: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
9: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
8: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
8: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
7: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
4: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
3: के रे, नानी त भर्खर 17 की लागि होइन र?
4: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
3: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
4: ए हो र?
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जङ्गल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
7: जङ्गली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
5: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
6: वन जङ्गल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
8: यस्तो त जल्दैले गेट बस
9: आफ्नो पर्नु हुँदैन रहेछ है।
8: हो नि, भ्रामक र मिथ्या सूचना सियर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सियर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
5: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढिरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
7: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
5: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरुभूमिमा परिणत हुँदैछ।
6: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
5: के यस विपत्तिको कुनै समाधान छैन त?
6: यसको एकमात्र समाधानको उपाय हो वन जङ्गलको संरक्षण र विकास।
5: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जङ्गलको संरक्षण गरौ।
7: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
14: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
17: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले

0: पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
0: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: It's 8 p.m.
4: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज। समय

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: कीर्तिमानी आरोही कामिरिता र लाक्पालाई प्रधानमन्त्रीको बधाई।

0: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
1: होइन, के भा छ र तपाईँलाई?
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: हस गुरुआमा।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थान सम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ
2: अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, निम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
2: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौँ।
3: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
2: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौँ। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
4: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौँ र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पुरा गरौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
7: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हाड जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578043123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
1: खै योमा त दाना चाहिँ छैन।
2: कहिलेदेखि भन्दैछ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्नन् भने
0: खराब। ओहो, जाऊ जाऊ दिमाग टुरी खेल्न नजिकै, रुपा स्टोरबाट दाना लिएर आऊ त।

0: खाने दाना पाइने रहेछ।
1: बुनु जाम है दाना लिनु।
0: ल ल जाम जाम।
2: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक।
3: प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अवज्ञा गरेको पाइएमा नियमा अनुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु।
9: केवल गलत व्यवहार मात्र होइन, कानुनी
10: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
11: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनुभएका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाजुपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
10: वरिष्ठ हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ, जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोड्नीमा समस्या, हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
10: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
11: मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-079, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्य पश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्र अगाडि

0: विहीनहरूको आवाज, तपाईँको मनको आवाज, यो हो रेडियो जलचला 96.4 मेगाहर्ज।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन।
2: नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
5: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराहाई दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
5: 98479802,
6: 98095082605
5: र 98103940.
7: सुहाना, सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ।
10: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो।

0: साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98 578 22 275, रेणुका रोगा 98 481 68 697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 98 578 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कार्यालय।

0: आफ्नो जोखोहीलाई कारबाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्री
3: सक्छ। तसर्थ नगरपालिकाले तोकेको कानुनी दायरामा रहेर काम गर्नु।
4: तपाईँका सन्ततिहरू कतै मदिरापान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानुनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
3: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रङ्गशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैङ्गिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
4: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: सबैजना जुटेर
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: लौ उसो भा, म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाइका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
8: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
7: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
8: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
4: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराहाई दाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
5: 98095826005
4: र 98103949040।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
1: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्न
1: गरिन्छ।
4: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 9867060467।

0: एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
1: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
4: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
4: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
4: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
4: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 20754 र 98479 93412।
4: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: आए आए आए आए आए आए। जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
6: होइन, के भएको छ र तपाईँलाई?
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेसन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: हाम्रा सेवाहरू: मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक

0: लाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
2: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने
3: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
3: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ
2: ए हो र बाबु
3: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
2: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: बाजे के भयो किन गालामा हात
6: यहाँ दुखेको छ त खानै दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
5: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
0: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
7: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
5: हजुर आउनुहोस् 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ
0: हजुर हाम्रा सेवाहरू
8: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
9: नदुखाई दाँत निकाल्ने
8: दुखीको दाँत जरैदेखि उपचार गर्ने
9: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
8: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित
7: गुणस्ताली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4
2: मोबाइल चलाइस क्या हो
10: भने यो मोबाइल
2: बुझेका छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
10: बुझेँ
2: यसलाई 20-20-20 को नियम भन्छ मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
11: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।

0: किन ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौँ साथी। आउँछौ राति
5: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो रात्रिकालीन अभिवादन टक्राउँछौँ तपाईँ सम्पूर्णलाई। यति बेला नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो चलचला सर्च गरेर तपाईँले हामीलाई सुनिरहनु भएको छ र

वेलकम गुड नाइटको आज हामी आइतबार व्यवसायमा छौँ। हरेक रात 9 बजीदेखि 10 बजेसम्म प्रसारण हुने कार्यक्रम गुड नाइटको आज हामी आइतबार व्यवसायमा छौँ र आइतबार व्यवसायमा रहेर तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868309040 नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आज हामी कुराकानी मात्रै गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868309040 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भन्दै आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौँ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ। तबसम्मका लागि यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। पोइ पर्यो काले फिल्मको गीत रामचन्द्र काफ्ले र अन्जु पन्थको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। आज विशुद्ध कुराकानी गर्ने दिन हो र आज विशुद्ध कुराकानी गर्ने दिनमा तपाईँले फोन गर्नुहोला। आज अहिले मैले यसो भन्दै गर्दाखेरि मलाई धेरै साथीहरूले प्रश्न गर्नुहुन्छ, आज चार बजेको कार्यक्रम किन आएन भनेर प्रश्न गर्नुहुन्छ। यो प्रश्नको सामना मैले गर्नुपर्छ भन्ने कुरा मलाई थाहा छ, किनभने जति गुड नाइटलाई कार्यक्रमलाई माया गर्नुहुन्छ त्योभन्दा बढी कार्यक्रम लोकसारथीलाई धेरै माया गर्नुहुन्छ, होइन? चार बजेको कार्यक्रम लोकसारथीलाई, त्यसैले म भन्छु आज विशेष कारणवश हाम्रो भनौँ न हामी अध्ययनको सिलसिलामा अलिकति बाहिर जानु परेको थियो, होइन? त्यो कारणले गर्दाखेरि अतिरिक्त क्रियाकलाप अन्तर्गत हामी बाहिर जानु परेको थियो। त्यो कारणले गर्दाखेरि आजको कार्यक्रममा हामी समावेश आजको चार बजेको कार्यक्रममा हामी समावेश हुन सकेका थिएनौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। अब अन्तिममा सामाजिक सञ्जाल फेसबुकमा रेडियो जलजला एफएम 96.4 मेगाहर्जको अन्तिममा मैले कमेन्ट गर्ने साथीहरूको नाम र सेयर गर्ने साथीहरूको नाम भन्नेछु। त्यसका लागि मैले भनेको टार्गेट तपाईँले पुरा गर्नुपर्ने हुन्छ, है? सेयर भनौँ न 60 भन्दा माथि हुनुपर्छ र कमेन्ट 50

0: आशभन्दा माथि हुनुपर्छ है, एउटै व्यक्तिले दुई तिनवटा कमेन्ट चाहिँ गर्न पाउनुहुने छैन। अनि म तपाईँहरूको कमेन्ट गर्ने अनि सेयर गर्ने साथीहरूको नाम मैले वाचन गर्नेछु, यो कुरा म तपाईँलाई जानकारी गराएँ। र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
1: नमस्कार हजुर, नमस्कार।
0: को बोल्नु भयो, कहाँबाट?
1: के
0: भयो तपाई? अनि अरू के छ त तपाईँको हाल खबर, के गर्दै हुनुहुन्छ ल भन्नुहोस् त।
1: कार्यक्रम सुनेर बसिबसाइ नै हो भन्नुपर्छ होइन। अब मौसम भन्नुपर्दा चाहिँ अघि 5 बजेसम्म चाहिँ पानी पऱ्यो, हाम्रोतिर पानी लगभग परि नै रहेको छ भनौँ न। अब यो आजसम्मको अवस्थामा चाहिँ अरू त ठिकै छ सर, अब दुःख सुख जिन्दगी चल्दैछ भन्नुपर्छ। अनि कम्ती आरामै हुनुहुन्छ हजुर, के छ तपाईँको खबर?
0: ठिकठाक छ, कार्यक्रममा आउनु भएको छ आज, के छ आज दिनहरू कसरी बिताउनु भयो, के गर्नुभयो ल भन्नुहोस्।
1: दिनहरू त्यस्तै हो, घरको काम गरौँ, दिउँसो एकछिन बस्न नि पर्यो, यसो गर्मी गर्मी जस्तो नि थियो दिउँसो आज चाहिँ लगभग होइन। अब बिहान बेलुका त अब पानी पर्छ, चिसो चिसो नै छ भन्नुपर्छ हो। तर अब अरू त ठिकै छ, अब यसरी नै जिन्दगी चल्दैछ, दिनहरू पनि यस्तै घरकै काम दुःख सुख यस्तै गरौँ यताउता।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छु, तर त्योभन्दा अगाडि गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: हुन्छ हजुरलाई गुड नाइट शुभकामना, तपाईँको कामना गरे। अनि हाम्रो यता ट्राभलिङबाट आएर साथ दिनुहुने मिसलाई पनि गुड नाइट शुभ सबैको कामना गरे। अनि रेडियो भोजपुरबाट साथ दिनुहुने मिसलाई पनि गुड नाइट शुभ सबैको कामना गरे। अनि जो जतिले रेडियो दलदला रेडियो भोजपुर सुनेर साथ दिनुभएको छ, अब अन्य रेडियो भनौँ न सम्पूर्ण रेडियोको टिम परिवारहरूलाई नै गुड नाइट शुभ सपनीको कामना गर्छु। जो जतिले मलाई राजु पटल भनेर चिन्नुहुन्छ अथवा चिन्नुहुन्न, सम्पूर्णलाई गुड नाइट शुभ सपनीको कामना गर्छु। यो दसैँबाट बिदा हुन्छु, नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो दत्कार हजुर, नमस्ते, को बोल्नुभयो, कहाँबाट? सुनसरी गाउँपालिकाबाट शर्मिला मगर बोल्दै हुनुहुन्छ होइन? के छ शर्मिलाजी, सुनसरी गाउँपालिकातिरको हाल खबर?
2: एकदमै ठिक छ भन्नु पर्छ।

0: अनि के छ घरमा के के पाल्नु भएको छ? बाख्राहरू पाल्नु भएको छ कि छैन? कतिवटा छन्? पाँच छवटा छन् होइन?
1: तपाईँको लागि अनि मेरो घर फ्यामिलीको लागि मभन्दा अघि आउनु, मभन्दा पछि आउनु, तपाईँलाई भन्दै छुट्टिन्छु। नमस्ते।
0: सक्नुहुन्छ यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट? एक्लै बसिरहनु भएको छ कि को को हुनुहुन्छ? को कोले कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर म एक्लै नै भन्नु है।
0: ए के छ, कार्यक्रम सुन्नु भएको छ कि सुन्न पाउनु भएको छैन?
2: मैले सुन्न पाएको छैन, यतातिर चाहिँ टिप्दैन, अन गएपछि के भन्छ अरे अनमा सुन्दै हो।
0: नेटबाट भए नि सुन्नु पऱ्यो नि त होइन?
2: हजुर सुन्न त सुन्छु, मैले आज म अन गएको छैन कि।
0: ठिक छ, कार्यक्रममा आउनुभयो, अन्य बसाइमा सुनेर आउनु पऱ्यो। अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण, गुड नाइट राख्नुहोस्।
2: हजुरलाई गुड नाइट, अनि सुराइटी कमिटीलाई पनि गुड नाइट, अनि मेरो मम्मीलाई, मेरो बडालाई धेरैमा धेरै सम्झना साथमा गुड नाइट भन्दैछु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो 9868-3940-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, के छ सुन्नुहुन्छ? अर्को साथी हुनुहुन्छ प्राइम मित्र, के छ साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार। को बोल्नुभयो? कहाँबाट? हिमा राई। कहाँबाट? हिमा राई कहाँबाट भन्नुभयो? यो कुन जिल्ला पर्छ? भोजपुर जिल्लामा पर्छ। हिमा राई त भाइ होइन? के छ हिमाको हाल खबर? के गर्दै हुनुहुन्छ अहिले? होमवर्क गर्दै हुनुहुन्छ होइन? अनि कुन विषयको होमवर्क गर्दै हुनुहुन्छ हिमाले? कुन विषयको होमवर्क गर्दै हुनुहुन्छ? विज्ञान विषयको होमवर्क गर्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरिका बसाइमा आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: मेरो यहाँ छेउमा हुन्छ मम्मी बाबा बहिनी दुईटा छ, अनि मेरो चिन्नुहुने सम्पूर्ण मलाई मेहिमा भनेर चिन्नुहुने सबैजनालाई गुड नाइट भन्दै बाइराखिदिन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। 9868-3940-40 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। एकदम सन्चै छु। को बोल्नुभयो? कहाँबाट? सरिता राई बोल्दै हुनुहुन्छ भोजपुरबाट। के छ सरिताजी खबर तपाईँको? एकदम सन्चै छौँ। के गर्दै हुनुहुन्छ यति बेला भोजपुरमा? खाना खाइवरी सुत्नु भएको होइन? दुई तिन दिन पछि बल्ल तपाईँको फोन लाग्यो होइन? एकदम ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: मलाई छोरै चाहिँ सुनेको थिएँ होइन, हुन्छ गुड नाइट। मेसेज सुन्नु पर्दा तपाईँलाई टेक्निसियनमा रहनु

0: मेरे साथ ही लाइब्रेरी संगना प्लस में क्या माया प्लस गुड नाइट सुबह का पनी रंबे संगे सपना देखने वाला चांस है ना अनि मेरे गुड नाइट मैसेज भन्नु पर्दा जोडामा छ प्यारी साथी अन्जनालाई यसलाई धेरै सम्झना प्लस माया यहाँ दिदीहरू हुनुहुन्छ छेउमा मेरो ठुली दिदी माइली दिदी सबैजनालाई धेरै सम्झना माया सबैको नाम त लिन सक्दिनँ तर पनि एकमुष्ट रूपमा सबैजनालाई सम्झिरहेको भन्दै खुसी छु
1: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा यति बेला साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868609940 को नम्बर तपाईँका लागि खुला गरेका छौँ 9868609940 यति बेला अर्का सहभागी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सुनसारी गाउँपालिकाबाट नाम के भन्नुभयो रबिना मगर के छ रबिना हल्काबर तपाईँको अनि किन सानो बोलिरहनु भएको छ अलिक टाठो आवाजमा बोल्नु न हो रबिना अलि टाठो आवाजमा बोल्नु न हो रबिना ल ठिक छ कार्यक्रममा आउनुभयो तपाईँ खासै बोल्ने मन गर्नु भएन त्यसैले अब गुड नाइटको शब्दहरू राख्नुहोस् हुन्छ अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो रबिना उहाँले खासै बोल्ने मन गर्नु भएन होइन अलि आइसकेपछि अलिकति मजा अलिक खुलेर बोलिदिनुहोस् क्या खुलेर बोल्नु भयो भने बल्ल कुराकानी गर्न मजा आउँछ अनि अनि अलिकति अल्छी गरेर बोलिदिनुहुन्छ कतिपय साथीहरूले अल्छी गरेर बोल्नु भएन नि त कार्यक्रममा आइसकेपछि त होइन खुलेर बोल्नु पऱ्यो क्या र अब हाम्रो प्राइम मित्रले गीत बजाउँ भन्नुभएको छ गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि
2: ठिक छ लु नुन त

0: एउटा सिँगै गीत सपनामा नाचिसके, अब त खोलिदेऊ न हो, कबड्डी खेल्न जानुपर्नेछ।
1: यो लाठे त सपनामा।
2: हजुर, तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ, हामीलाई फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ।

0: हामी तपाईँसँग मजाले कुराकानी गर्छौँ आजको बसाइमा। आज आइतबारीय बसाई हो र आइतबारीय बसाइमा तपाईँसँग मजाले कुराकानी गर्छौँ भन्ने कुरा तपाईँलाई जानकारी नै छ होला। अब म सरसर्ती तपाईँसँग कुराकानी गर्छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार, कहाँदेखि को बोल्नुभयो? अर्घ खाँचीबाट प्रकाश कुँवर। के छ प्रकाशजी, खबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ प्रकाशजी? कार्यक्रम सुन्दै। कसको कार्यक्रम सुन्दै हुनुहुन्छ? अघि नै त हजुरको कार्यक्रम सुन्दै भनेर आएन र? ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि अर्घ खाँचीमा आज भोलिको मौसम अवस्था के छ भन्नुहोस् त? घाम लाग्ने गरेको छ। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि आज ककसलाई गुड नाइटको शब्दहरू राख्नुहुन्छ?
1: प्रथम त हजुरलाई
0: धन्यवाद।
1: अनि पराजितमा रहने मेन्दीजीलाई, अनि मलाई सुन्ने सम्पूर्ण साथीहरूलाई।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नुभयो? कहाँबाट?
2: प्युठानबाट आकाश खड्का बोलेको हजुर।
0: आकाश खड्का, प्युठान कुन ठाउँबाट आकाश?
2: प्युठान स्वर्गद्वारी नगरपालिका 9 देखि हजुर।
0: स्वर्गद्वारी नगरपालिका 9 देखि बोल्दै हुनुहुन्छ। स्वर्गद्वारी नगरपालिका 9 मा तपाईँ के गर्नुहुन्छ?

0: म खासै केही गरेँ मान्छे होइन, भर्खर अब एक दुई दिन खासै 10 को इक्जाम दिएर बसेको।
1: 10 को इक्जाम दिएर बस्नु भएको?
0: हजुर।
1: अब के छ भावी योजनाहरू के छ भन्नुहोस् त?
0: हजुर,
1: तपाईँको भावी योजनाहरू के छ? 10 अब एक्जाम त दिनुभयो तर भावी योजनाहरू के छ भन्नुहोस् त?
0: खै
1: नेपाली आधुनिक सङ्घ भनेपछि तपाईँको भावी योजनाको बारेमा तपाईँलाई थाहा छैन?
0: हजुर।
1: त्यस्तो त भएन क्या अरे, लक्ष्य बिनाको मान्छे त बाँदर जस्तै हुन्छ भन्छन् क्या अरे।
0: भन्छन् के र,
1: तपाईँले कक्षा 4 लक्ष्य भन्ने कविता पढ्नु भएको कि नै?
0: पढेको हजुर।
1: लक्ष्य बिनाको मान्छे हुन्छन् बाँदर जस्तो भन्ने होइन?
0: हजुर।
1: अब तपाईँको पनि लक्ष्य छैन, तपाईँ पनि बाँदर जस्तै हुनु हो क्या हो?
0: हजुर, अब त्यही नै हो
1: होइन।
0: हजुर,
1: यस्तो बाँदर जस्तो त हुनु भएन क्या अरे।
0: हजुर
1: होइन।
0: हजुर
1: हुन्छ, कार्यक्रममा आउनु भएको छ, फेरिको बसाइमा आउनु होला क्या अरे। अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्,
0: विशेष गरेर हजुरको लागि अनि प्रायमा को हुनुहुन्छ अनि उहाँको लागि, अनि अहिले कार्यक्रम गुड नाइट ज जसले सुनिरहनु भएको छ उहाँ सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छ। नमस्ते।
1: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर भन्दै थिए तर फोन काटिएको छ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: हजुर नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट?
2: म चाहिँ परवीन सुवेदी बोलेको, प्युठानदेखि भनौँ न।
1: परवीन सुवेदी प्युठानबाट?
2: हजुर।
1: के छ प्युठानतिरको हालखबर प्रवीणजी?
2: पानी परिरहेको छ भनौँ न।
1: पानी परिराखेको छ?
2: हजुर हजुर एकदम।
1: किन पानी पार्नु भयो त? तपाईँले पार्नु भयो अरे कि पानी?
2: पार्नै पर्यो।
1: तपाईँले पानी पार्नु भयो अरे, त्यसपछि पर्यो अरे कि?
2: अनि म त काठौँ छु त्यस्तो काममा त, पानी पार्न त भनौँ न।
1: त्यही त नि, तपाईँ त पुरा पानी पार्नमा बहुत टाठो हुनुहुन्छ होइन?
2: हजुर एकदम।
1: पानी पार्नमा पनि टाठो हुनुहुन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अलिअलि बेसरी टाठो पनि हुनु भएन, अलिअलि टाठो त ठिकै हो, आवश्यकताभन्दा बढी टाठो हुनु भयो भने त फेरि के हुन्छ के हुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ तपाईँलाई थाहा होला क्या अरे होइन? ल साथीहरूले सम्झिहाल्नुहोस्।
2: हुन्छ, फर्स्ट अफ अल हजुरको लागि अनि प्राविधिक मित्रको लागि अनि हाम्रो गाउँपालिका अध्यक्ष हुमलाल पुरीलाई सम्झिदिनुहोस्। नमस्ते।
1: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँको नाम हो प्रवीण सुवेदी। उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9867340 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्ने छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते। को बोल्नुभयो, कहाँबाट? अरेस भाट रेजिना पुनमगर होइन? के छ रेजिनाको हालखबर? रेजिनाको हालखबर के छ भने? तपाईँ मेरो आवाज सुन्नु भएको छैन? के रेडियोमा कि यता?
3: रेडियोमा त खोइ त थाहा भएन, तर यहाँ के त म नम्बरमा आउन गाह्रो पर्छ।
1: अहिले अहिले कस्तो आइरहेछ?
3: अहिले त चुवाक आइरहेछ
1: दाइ। ए चुवाक आइरहेछ?
3: अनि कति राम्रो आउने कि
1: हुँदा हुँदै मान्छेको आवाज पनि चुवाक हुन थाल्यो नि। त्यही त नि, गाह्रो छ मलाई होइन?
3: गाह्रो त त्यति धेरै होइन, सजिलो छ भन्नु न।
1: मलाई सजिलो?
3: अनि अनि
1: गफ नलाउनु न हौ, मलाई सजिलो भयो भने त यो संसार त गुल्टिहाल्छ नि।
3: बरु तपाईँले सजिलो छ मलाई गाह्रो छ यहाँ.
1: कसरी तपाईँलाई गाह्रो छ होला भन्नुहोस्.
3: आज भोलि गाउँ घरतिर कुसुम खेर्ने छ अनि ग्वाला जानु परेन.
1: तपाईँले त के छैन, तपाईँ त बारी बारीमा डुल्न पाउनुहुन्छ, घुम्न पाउनुहुन्छ टक्क, अनि बारी बारीमा घुमेर डुलेर बारीहरू हेर्न पाउनुहुन्छ, अनि बारीहरूमा मजाले बारीहरूको त्यो वस्तुहरू त्यो सामानहरू छुन पाउनुहुन्छ होइन. त्यो त्यो गर्नको लागि कस्तो भाग्यको कुरा हो क्या.
3: भाग्यको कुरा होइन, कहिले चाहिँ त आफ्नो जिन्दगी देख्दा पनि अचम्मै लाएर आउँछ भने
1: है.
3: मेरो भाग्यमै भैँसी गोठालो बन्न लेखिया छ कि क्या हो जस्तो पो लाग्छ त.
1: तपाईँको भाग्यमै भैँसी गोठालो, त्यो त राम्रो हो नि. भैँसी गोठालो तपाईँहरू, भैँसी गोठालो हुनुहुन्छ र त हामी दुध खान पाछौँ होइन.
3: होइन, दुध त खाए पनि भयो, नखाने भयो, नखाए पनि भयो, तर मान्छेहरूले प्रगति गरिसके आफ्नो भने केही छैन. भैँसी गोठालो बन्न लेखिया रहेछ कि
1: तपाईँहरू. भैँसी गोठालो

0: गाउँमा दही पाइन्छ भन्न खोज्या के, तपाईँ जस्तै भैँसी गोठालोहरू नहुने हो भने तपाईँको चाहिँ न त दही पाइन्छ न त दुध पाइन्छ, भुक्काराम। त्यही भएर तपाईँ जतिको मान्छे भैँसी गोठालो हुनुपर्छ क्या।
1: भैँसी गोठालो त बन्न पर्ने, तर हाम्रो गाउँतिर फेरि त्यस्तो बजार बजारतिर लाने चलन छैन, जति भए पनि आफै घिच्ने
0: आफै घिच्ने। कतिको घिच्नुहुन्छ, दिनमा कति ग्लास दुध घिच्नुहुन्छ होला भन्नुहोस्।
1: अब घरमा भैँसी दुना भएको भए बेला त अलिअलि घिचिन्छ, नभएको बेला त के गर्ने, खो हेरेर मन बुझ्नु त होला।
0: त्यो भैँसी दुने भएको बेलामा रेजिनाले यस्ता दिनदिने दुध पनि को खान्छ भनेर नखाने, अनि फेरि जब भैँसी ब्याउन भैँसी दुनु भैँसी हुँदैन, अर्काको घरमा माग्ने ए मलाई पनि किन राखिदिनुहोस् भन्दा त्यही दुधको लागि रुने। सेम टु यु, अब म पनि त्यस्तै गर्छु क्या, म त त्यस्तो गर्दिनँ है। ए तपाईँ त्यस्तै गर्नुहुन्छ होइन? होइन, मैले कसरी थाहा पाएँ हो तपाईँको मनको कुरा।
1: अनि यस्तो फेरि अब घरमा दुना भएन भने फेरि त्यो भैँसी पालेको पनि अर्थ हुँदैन रहेछ क्या।
0: है
1: हजुर,
0: ल हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नु पर्यो तपाईँले है। त
1: ल हुन्छ, विशेष गरी त हजुरको लागि गुड नाइट, शुभ सपना, मिठो निदेशको कामना, रेडियो जलजला अल फ्यामिलीको लागि पनि धेरै माया र सम्झना, साथमा गुड नाइट शुभ सपना मिठो निदेशको कामना। मसँगै हुनुहुन्छ मेरो पुराण भन्दा पनि पुराण प्यारी आमाको लागि धेरै माया र सम्झना, साथमा गुड नाइट शुभ सपना मिठो निदेशको कामना। लगायत मलाई रेजिना जोशी पुन मगर या न कि काली मैया जोशी पुन मगर भनेर चिन्ने नचिन्ने सबै सबैजनालाई, मलाई माया गर्ने घिना गर्ने सबै सबैजनालाई गुड नाइट शुभ सपना मिठो निदेशको कामना गर्दै म पनि छुटे, नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी रेजिना, उहाँसँग कुराकानी गरिसकेका छौँ। र अब यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, नमस्कार, के बोल्नुभयो, कहाँबाट? धनकुटाबाट मुना राई। के मुना, ए मुना राई बोल्नुभयो होइन?
2: हजुर,
0: के छ मुनाजी, हाल खबर तपाईँको?
2: ठिकै छ, अनि हजुरको के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ नि?
2: म त्यतिकै एफएम सुनेर बसिरहेको।
0: एफएम सुनेर बसिरहनु भएको होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई थाहा होला क्या रे?
2: खोइ अलि अलि याद छ।
0: अलि अलि याद छ?
2: हजुर।
0: अलि अलि मात्रै किन याद गर्नु भएको? त्यतिकै अलिअलि मात्र याद गर्न त पाइन्न भयो,
2: अब धेरै याद गर्नु पर्ला।
0: अब धेरै याद गर्नु पर्ला होइन?
2: हजुर,
0: त्यही त नि। अनि कार्यक्रममा आउनु भएको छ, यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्थ्यो नि?
2: यति बेला ठ्याक्कै म तपाईँसँग कुरा गर्दैछु।
0: मसँग त कुरा गर्दै हुनुहुन्छ कि, त्योभन्दा बाहेक क्या?
2: त्योभन्दा बाहेक त्यतिकै अब बसिरहेको, अब रातिको समयमा के गर्नु र?
0: रातिको समयमा के गर्नु र होइन?
2: हजुर हो नि, अब राति त के गर्ने र, काम गरौँ भन्दा पनि अब देखिँदैन, अब चुपचाप बसिरह पनि।
0: चुपचाप लागेर बस्न बाहेक अरू केही छैन होइन?
2: हजुर, त्यही त नि, अब के गर्ने त, राति बस्न बाहेक केही छैन, अब एकछिनमा सुत्ने हो।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, अहिलेको लागि अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हजुर हुन्छ, गुड नाइटको शब्द राख्नु पर्दा सर्वप्रथम हजुरलाई नै गुड नाइट शुभ सपना भन्न चाहन्छु, अनि एकदमै एकदमै एकदमै लङ टाइम पछि हजुरसँग कुरा गर्न पाएँ, हजुर धेरै खुसी लाग्यो, हजुरलाई धेरै धेरै गुड नाइट शुभ सपना र सम्झना पनि भन्न चाहन्छु। अनि साथीहरू भन्नुपर्दा विमला याम्फु, गोविन्द रुथुमे, अम्मनी सक्सुत्ता, चन्द्र बस्नेत, रत्नबहादुर

0: मनको साथी जीवन कार्की बालकृष्ण जलन मगर नवरत राणा मगर समीक्षा जिएम लगायत अब धेरै साथीहरू हुनुहुन्छ है, जति पनि साथीहरूले सुनिराख्नु भएको होला, सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभ सपनी भन्दै हजुरबाट छुटिन्छु। नमस्कार, बाइ बाइ।
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौँ। तबसम्मका लागि यो गीत तपाईँको लागि हामी राख्छौँ, गीतपछि फेरि आउनेछौँ। यो गीत हामी बजाउन सकेनौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, त्यसपछि म गीत बजाउनेछु है। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज अलिक बुझिएन। सीताओली के छ सीता, हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ सीताले? कार्यक्रम सुन्दै बसिरहनु भएको होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छ होइन? ल आज कसलाई गुड नाइटको शब्दहरू राख्नुहुन्छ?
2: सर्वप्रथम तपाईँलाई,
1: हुन्छ अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040। अब गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौँ। तबसम्मका लागि तपाईँको लागि अब गीत रेडी भइसकेको छ। अब गीत चाहिँ बज्छ, अघि नै के भएको थियो र बजेको थिएन, तर अहिले मैले बनाइसकेको छु। अहिले त मजाले गीत तपाईँले सुन्न पाउनुहुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराएँ।

0: तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। 9868 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यो कुरा म तपाईँलाई जानकारी गराएँ, कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। र कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा आज हामी के गर्छौँ तपाईँलाई जानकारी नै छ। साथीहरू फोनै गर्नुभएको छैन, के भएको हो होइन, तर फोन चाहिँ गर्नु पर्यो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? धेरैजना साथीहरूसँग हामी कुराकानी गर्ने तयारीमा छौँ, लक्ष्यमा छौँ। यो क्रममा तपाईँलाई जानकारी गराएँ। साथी हुनुहुन्छ, म स्वागत गर्नतर्फ लाग्छु। नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज बुझिएन हजुर, अलि टाठो आवाजमा बोल्नु पर्यो। बिमला मान्छेको आवाज किन सानो आयो? बिमलाजी, किन सानो आयो तपाईँको आवाज? खै थाहै छैन होइन? अनि कार्यक्रममा आउनु भएको छ यति बेला, ठ्याक्कै के गर्दै हुनुहुन्थ्यो बिमलाले? ए, भर्खर रुममा गएर सुत्न लाग्नु भएको होइन? यति बेलासम्म के गर्दै हुनुहुन्थ्यो नि? होमवर्क गरेर कार्यक्रम सुन्दै गर्नु भएको होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी कार्यक्रममा के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? ल साथीहरूलाई सम्झिनुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। गुड इभिनिङ, नमस्ते, को बोल्नुभयो कहाँबाट? असिनेबाट झरना राई बोल्दै हुनुहुन्छ होइन? के छ झरनाजी, असिनेतिरको हालखबर? आज पानी पर्यो होइन? कति बेसरी पानी पर्यो, कति धेरै पानी पर्यो भन्नुहोस् त? सायद झर्नालाई देखेर होला कि, झर्ना अब पानी बग्नै छोड्नु भयो, तपाईँ बग्नु पर्यो नि त होइन? बग्नै जानु भएन होइन? गएर पानीमा पौडी खेल्नु त अनि बग्न सकिन्छ क्या?
1: पानीमा पौडी खेलेर फेरि सबै खोलाले बगाएर लग्छ भने अनि फोन गर्नु पाइँदैन नि त।
0: अनि त्यही खोलासँगै बग्न जाने भने त अनि झर्नाको कामै बग्ने हो।
1: अनि फेरि रेडियोमा सहभागी चाहिँ जनाउनु सकिँदैन नि त, बगेर रेडियोकै मायाले गर्दा पनि त जानु सकिँदैन नि।
0: ओहो, रेडियोको मायाले माया त्यति छ तपाईँलाई होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटका शब्दहरू राख्नुहोस् है त।
1: हुन्छ, फर्स्टमा त हजुरलाई यति मिठो भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दादा हजुरलाई गुड नाइट भनेर पनि आफ्नो मनको मान्छेलाई देख्नु होला भन्न चाहे। अनि त्यसपछि जलजलाई अल दिन्छ तिमीलाई, अनि त्यसपछि छेउमै हुनुहुन्छ सम्बी राई, उहाँलाई पनि गुड नाइट भनेर पनि
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अश्विनीबाट झरना, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अन्तिम साथीसँग म कुराकानी गर्छु भन्दै थिएँ तर उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। 52 मिनट गएको छ, 52 मिनट गइसकेको छ। अब अन्तिम एकजना, आज हामी समाज सञ्जालको कमेन्ट वाचन गर्न सकेनौँ किनभने समयले अब त्यस्तै पाऱ्यो। नमस्कार हजुर, भन्दै थिएँ मैले बारम्बार भनिराखेको छु, मिस कल चाहिँ नगर्नुहोस्। मिस कल गर्ने साथीको नम्बर वाचन भयो भने मेरो नम्बर त वाचन भयो भन्ने चाहिँ काम नगर्नु होला, म तपाईँलाई आग्रह गरेँ। ल त अब 53 मिनट गइसकेको छ, एकजना साथीलाई लिइहाल्छु। नमस्कार हजुर।
2: नमस्ते सर,
0: के बोल्नुभयो, कहाँबाट?
2: म यता जाजरकोट जिल्ला कलेगर नगरपालिका वडा नम्बर 7 देखि अमर बहादुर बुढामगर।
0: अमर बहादुर बुढामगर, के छ अमरजी खबर तपाईँको? यति बेला के गर्दै हुनुहुन्छ अमरजी?
2: यतिखेर
0: के गर्दै हुनुहुन्छ? कार्यक्रम सुनेर बसिरहनु भएको छ। ल अनि कार्यक्रमको अन्तिममा छ, गुड नाइटको शब्दहरू राखिहाल्नुहोस् है त।
2: मलाई जसले अमर बहादुर बुढा मगर भनेर चिन्नुहुने उहाँहरूको लागि, अनि लास्टमा अब हजुरको लागि, अनि एउटा प्राविधिक मित्रको लागि है त।
0: हुन्छ, विदा गर्छौँ। नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौँ। अन्तिममा जाँदा जाँदै रात परिसकेको छ, तपाईँ धेरै कामहरू गर्छु भन्दा भन्दै पनि बिर्सनु भएको हुनसक्छ। बाहिर आँगनमा केही सुकाउनु भएको थियो होला, भित्र ल्याउनु पर्ला भनेर राख्नु भएको थियो होला, भित्र ल्याउनु भयो कि ल्याउनु भएन? धोइ सुकाइ गरेका लुगा कपडाहरू उठाउनु भयो त? पशु चौपायाहरू बाहिर के गर्दैछन्, कतिको सुरक्षित छन् त्यतातिर पनि हेर्नु होला। भान्सा कोठामा के छ, भाडा त माझिसक्नु भएको होला, अब भोलि माझ्ने तयारीमा पनि हुनुहुन्छ होला। यति भन्दै गर्दा आगोलाई राम्रोसँग निभाउनु भयो, ग्यास चुलो राम्रोसँग बन्द गर्नुभयो कि भएको छैन? यदि भएको छैन भने बन्द गर्नुहोला। विद्युतीय उपकरणमा खाना पकाउनुहुन्छ, राइस कुकर अनि लगायतका धेरै धेरै विद्युतीय उपकरणहरू राम्रोसँग बन्द गर्नुभयो नि कि खुल्लै छोड्नु भएको छ? अनावश्यक बत्तीहरू नबाल्नु होला है। अनि बिरामी मान्छे तपाईँ औषधि खाइरहनुपर्छ, औषधि खानुभयो? यदि खानु भएको छैन भने मैले सम्झाएको छु, नबिर्सिकन औषधि खानुहोला। खानेपानी कहाँ राख्नु भएको छ? रातिमा तिर्खा लाग्न सक्छ, खानेपानी लिएर सुत्नु होला है। सिरान मुनि राख्नुहोला, तपाईँलाई भेटाउन सजिलो हुने ठाउँमा राख्नुहोला। कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया मलाई भन्नु होला। जसका लागि मनपर्छ भने मनपर्छ भन्नुहोस्, किन मनपर्छ त्यो पनि भनिदिनु होला होइन। कमसेकम यो भनेको एउटा चिन्जानको बहाना पनि हो, तपाईँ र म अझै नजिक हुने, तपाईँ र म एकअर्काको साथी बन्ने, एकअर्काको नजिक बन्ने, एकअर्कालाई चिन्ने बसाई पनि हो। धेरै टाढा टाढाबाट हामी एकअर्कालाई चिन्न पाउँछौँ। अहिले त हामी रेडियोमा मात्रै बोल्न पाउँछौँ। आत्मीयताका लागि तपाईँले भनौँ न फोन गर्नुभयो र तपाईँले कार्यक्रम नियमित सुन्दै रहेको कुरा जानकारी गराउनु भयो भने हामी आत्मीयता बढ्छ, अनि हामी साथी बन्छौँ, एकअर्कासँग एकअर्कालाई चिन्छौँ, अनि बल्ल हाम्रो सम्बन्ध त्योभन्दा पनि अझै सुमधुर हुन्छ भन्दै सुझाव सल्लाह प्रतिक्रियाका लागि 98 6 44 17 2 98 9 8 6 4 4 1 7 2 9 8 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। धन्यवाद दिन्छौँ हाम्रो आजको प्राविधिक रीता मगरलाई, जसले प्राविधिक संयोजनबाट प्राविधिक रूपमा साथ दिनुभयो। सुषमा मल्ल अनि रीता बुढामगर, एलिना श्रेष्ठ लगायतका धेरै

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: समुदायको लागि सामुदायिक रेडियो जलचला एफएम 94.4 MHz
1: चोइस गर्ने सुविधा हुन्छ haha.com जहाँ तपाईँ निर्धक चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन haha.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिमछिमको खबर अब thahakhabar.com मा

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: जीवन

हार्दिक नमस्कार प्रणाम वरपर सर सर हावाको सस्राहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छङ्गाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर। कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, हामी को हौं? हामीसँग कस्तो क्षमता छ र हाम्रो भविष्य कस्तो हुन सक्दछ? यो सबैको जानकारी कसलाई होला? हामीलाई होला या ज्योतिषलाई होला या परमात्मालाई होला? कसलाई होला? प्रिय सज्जन, आउनुहोस् जीवन गंगामा यही विषयमा चिन्तन गरौं। हामीसँग जस्तो क्षमता छ, जस्तो योग्यता छ, जस्तो शक्ति छ, त्यही शक्तिका बलमा हाम्रो भविष्य सुनिश्चित हुने गर्दछ। यसमा कुनै शंका छैन। र पनि हामी आफ्नो भविष्यका सन्दर्भमा किन विभिन्न मानिसहरूसँग सोध्दै हुन्छौं? विभिन्न ज्योतिषहरू कहाँ किन हामीले अनावश्यक रूपमा आफ्नो जन्म कुण्डली देखाउँदै हिँड्छौं? प्रिय सज्जन,

माथि विश्वास छैन। आफैले आफैलाई गरिने जुन विश्वास छ त्यसलाई आत्मविश्वास भनेर भनिन्छ। जसको आत्मविश्वास गुमेको हुन्छ त्यसले अरूसँग आफ्नो बारेमा सोध्न थाल्दछ, आफ्नो भविष्यका बारेमा अरूबाट थाहा पाउन खोज्दछ। त्यस्तो किसिमको व्यक्तिले भविष्यमा कुनै पनि महत्वपूर्ण कामहरू गर्न सक्दैन। प्रिय सज्जन, आत्मविश्वास गुमाएको व्यक्तिले जीवनमा सबै कुरा गुमाएको हुन्छ। हामीले गुमाउन नहुने अत्यन्त महत्वपूर्ण कुरा हो आत्मविश्वास, स्वयं प्रतिको विश्वास, आफै प्रतिको निष्ठा। आत्मविश्वास भनेको आत्माभिमान होइन प्रिय सज्जन, अहंकार होइन, घमण्ड होइन। आफ्नो क्षमता, आफ्नो शक्ति, आफ्नो इमानदारी र आफ्नो सामर्थ्य प्रतिको निष्ठा, त्यसैलाई आत्मविश्वास भनेर भनिन्छ। समाजमा हामीले विभिन्न किसिमका भूमिकाहरू निर्वाह गर्न पर्ने हुन्छ। हामीले गरेका अनेकन वृत्ति प्रवृत्तिहरू, काम कारवाहीहरूको मूल्याङ्कन सबैभन्दा पहिला हामी स्वयंले गरिरहेका हुन्छौं। हामी भित्रको ब्रह्मले गरिरहेको हुन्छ, हामी भित्रको ईश्वरले गरिरहेको हुन्छ। आत्मईश्वरले हामीले गलत काम गरिरहेका भए पनि हामी भित्रको त्यो ईश्वरले, त्यो ब्रह्मले त्यो गलत हो भनिरहेको हुन्छ। हामीले राम्रो काम गरेका भए पनि हामी भित्रको ईश्वरले त्यो राम्रो हो भनिरहेको हुन्छ। हामी भित्रको विवेक, हामी भित्रको ब्रह्म, हामी भित्रको ईश्वरलाई व्यवस्था गरेर हामीले धेरै कामहरू गर्न थाल्दछौ। लोभ, ईर्ष्या, द्वेष, लालच आदि इत्यादि विभिन्न किसिमका प्रवृत्तिहरू हामी भित्र विकसित हुन थालेपछि हामी भित्रको ईश्वर छायामा पर्न थाल्छ। उसको सुनवाई हुँदैन, तर पनि हामीले के गरिरहेका छौं, कसो गरिरहेका छौं, यो ठिक छ कि बेठिक छ कि, त्यो कुरा भने हामीलाई थाहा हुन्छ, हामी भित्रको ब्रह्मलाई थाहा हुन्छ। हामीलाई बदमाशी गर्न कहिलेकाहीँ रमाइलो लाग्ला, आनन्द पनि आउला, समाजले छुट नदिएका कामहरू गर्नलाई रमाइलो अनुभूति पनि हामीले गरौंला, तर हामी भित्रको ब्रह्म भने दुखी भइरहेको हुन्छ। हामी भित्रको ईश्वरले, हामी भित्रको ब्रह्मले हामी स्वयंलाई विश्वास गर्न छोड्दछ। हाम्रो प्रवृत्तिका आधारमा, हामीले गरेका व्यवहारका आधारमा, हामीले गरेका अनेक किसिमका दुर्वृत्तिहरूका आधारमा हामी स्वयंले स्वयंलाई विश्वास नगर्ने अवस्था हुन सक्छ। हाम्रो ब्रह्मले यसले जे पनि गर्न सक्छ, यसको विश्वास छैन भन्ने दिन यदि हाम्रो जीवनमा आयो भने त्योभन्दा डरलाग्दो दिन अर्को कुनै हुनेवाला छैन प्रिय सज्जन। त्यसैले सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो। हामीसँग अद्भुत शक्ति छ, योग्यता छ, यस्तो किसिमको विश्वास हाम्रो आत्माले हामीलाई गर्नु पर्यो। म इमानदार छु, मैले कसैको पनि व्यर्थमा दुई पैसा लिएको छैन, कसैलाई पनि दुःख दिएको छैन, कसैलाई पनि ढाँटेको छैन, चोरी चकारी गरेको छैन भन्ने विश्वास हाम्रो अन्तर्मनले गर्नु पर्यो हामी प्रति। फेरि यसले चोरी पनि गर्न सक्छ, यसले ठगी पनि गर्न सक्छ, दुई नम्बरी पनि गर्न सक्छ, बदमासी पनि गर्न सक्छ, ढाँट्ने छल्ने त यसले कति गर्यो गर्यो, यस्तो किसिमको बुझाइ हामी प्रति हाम्रो अन्तर्मनको भयो भने त्यसपछि हामी स्वयंबाट सम्मानित हुन सक्दैनौ। मानिसहरूले हामीलाई सम्मान गरून् नगरून्, दोस्रो कसैले हामीलाई मानोस् नमानोस्, तर हाम्रो ब्रह्मले, हाम्रो विवेकले, हाम्रो ईश्वरले भने हामीलाई मान्नु पर्दछ। आत्मिक सम्मान स्वयंबाट स्वयंलाई जुन सम्मान मिल्नुपर्ने हो त्यो सम्मानबाट पनि हामी वञ्चित भयौं भने प्रिय सज्जन यो दुनियाँमा अरू कसैले पनि हामीलाई सम्मानित गर्नेवाला छैन, र अरूले गरेको सम्मानले हामीलाई हुँदा पनि हुँदैन। हामीसँग दुईटा कुराहरू